0: उपचार र क्षतिपूर्तिका लागि दिइने व्यवस्था छ। कानूनले अपराधीलाई सजाय दिने मात्र होइन, पीड़ितको तत्काल उपचार गर्ने संयन्त्र जस्तो पो काम गरिरहेको छ त।
1: यो न्याय प्रणालीमा आएको एउटा ठूलो वैचारिक परिवर्तन हो क्या। परम्परागत फौजदारी कानूनको उद्देश्य त अपराधीलाई जेलमा कोच्नु मात्र हुन्थ्यो नि,
0: हो नि।
1: तर आधुनिक न्याय प्रणालीले रेस्टोरेटिभ जस्टिस अर्थात पुनर्स्थापनात्मक न्यायलाई पनि अंगाल्न थालेको छ। एसिड प्रहार जस्तो घटनामा पीड़ितलाई तत्काल महँगो शल्यक्रियाहरूको आवश्यकता पर्छ क्या। अपराधी जेल गएर मात्र त पीड़ितको भत्किएको जीवन सहज हुँदैन नि।
0: ए, भनेपछि त्यो 10 लाख जरिवाना सिधै उपचारमा जानु भनेको राज्यले पहिले पीड़ितको ज्यान बचाऊ र अनुहारको शल्यक्रिया गर भनेर लिएको दायित्व हो नि त। कानूनले सजाय मात्र नदिएर तत्काल स्वास्थ्य सेवा जस्तो काम गरिरहेको छ।
1: हो नि, कानूनको काम अपराधीलाई दण्डित गर्नु मात्र होइन, पीड़ितलाई तंग्रिन र आफ्नो जीवन पुनर्निर्माण गर्न मद्दत गर्नु पनि हो।
0: पुनर्निर्माणको कुरा गर्दा बोक्सीको आरोप सम्बन्धी कानूनको पनि चर्चा गरौं न अलिकति। स्रोत सामग्री अनुसार बोक्सीको आरोप लगाउने वा अपमानजनक व्यवहार गर्नेलाई 5 वर्षसम्म कैद र 50,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। एकछिन सोच्दा यो कुनै मध्ययुगीन कुप्रथा जस्तो लाग्छ क्या। अहिलेको 21औं शताब्दीमा पनि यस्ता कानून बनाइरहनु पर्ने बाध्यता हाम्रो समाजको कस्तो यथार्थ हो त।
1: प्रविधिमा समाज जति नै अगाडि बढे पनि खै कतिपय सोचहरू अझै अन्धकारमै छन् नि। बोक्सीको आरोप अक्सर कसलाई लगाइन्छ भनेर हेर्नुभयो भने एउटा प्याटर्न देखिन्छ क्या।
0: अस्तो प्याटर्न
1: प्राय एकल महिला, गरीब, सीमान्तकृत वा समाजमा आवाज नभएका महिलाहरू यसको शिकार हुन्छन्। यो कुनै अन्धविश्वास मात्र होइन, यो एउटा कमजोर महिलालाई समाजबाटै विस्थापित गर्ने, उसको सम्पत्ति हडप्ने वा उसलाई सामाजिक बहिष्कार गर्ने सुनियोजित हतियार पो हो त।
0: ए, त्यसैले कानूनले सामाजिक बहिष्कारलाई पनि थप सजायको भागीदार बनाएको रहेछ। कसैको पनि सम्मानपूर्वक बाँच्न पाउने हकलाई समाजको कुनै झुण्डले वा पञ्चायतले खोस्न सक्दैन भन्ने प्रष्ट सन्देश।
1: बिल्कुल, र अघि हामीले एसिड प्रहारमा उपचार खर्चको कुरा गर्यौं नि।
0: हजुर,
1: अदालतले गर्ने क्षतिपूर्तिको व्यवस्था त्यतिमा मात्र सीमित छैन क्या। महिला हिंसाका घटनामा अदालतले पीड़ितको शारीरिक घाउ मात्र होइन मानसिक अवस्था समेत हेरी उचित क्षतिपूर्ति भराइदिने विशेष व्यवस्था कानूनमा छ नि।
0: यहाँनिर म अलिकति घोरिन चाहन्छु है। शारीरिक घाउ त बाहिर देखिन्छ, अस्पतालको बिल आउँछ, डाक्टरले यति खर्च लाग्छ भनेर भनिदिन्छन्, त्यो नाप्न त सजिलो छ
1: हो नि।
0: तर अदालतले मानसिक अवस्था हेरेर क्षतिपूर्ति भराइदिने कुरा सुन्दा जति प्रगतिशील लाग्छ, व्यवहारमा त्यति नै गाह्रो होला नि। अदृश्य घाउ अर्थात मानसिक असरलाई एउटा न्यायाधीशले वा अदालतले कसरी मापन गर्छ त? यो त निकै चुनौतीपूर्ण काम होला नि।
1: यो अत्यन्तै चुनौतीपूर्ण छ। हाम्रो कानूनी इतिहासमा लामो समयसम्म रगत नबगेसम्म वा हड्डी नभाँचिएसम्म घाउ मानिँदैन भन्ने सोच हावी थियो क्या।
0: हामीले सुन्दै आएको कुरा त्यही हो।
1: तर अहिले अदालतले मानसिक क्षतिको मापन गर्न विभिन्न संयन्त्रहरू प्रयोग गर्छ। मनोवैज्ञानिक विज्ञहरूको रिपोर्ट, पीड़ितले भोग्नु परेको ट्रमा, उसले लामो समयसम्म खानुपर्ने डिप्रेशन वा एन्जाइटीको औषधि र सबैभन्दा महत्वपूर्ण कुरा, त्यो घटनाको कारणले उसले गुमाएको रोजगारीको अवसर वा पढ़ाएको क्षति, यी सबै कुराको मूल्याङ्कन गरेर अदालतले क्षतिपूर्ति तोक्छ नि।
0: बाफ्रे, यो त मानव संवेदनालाई कानूनले बुझेको एउटा उत्कृष्ट उदाहरण हो क्या। शरीरको घाउ निकोमा न केही महिना लाग्ला, तर मनको घाउ निको हुन वर्षौं वा सायद जीवनभर लाग्न सक्छ भन्ने कुरा राज्यले स्वीकार गर्नु धेरै ठूलो प्रगति हो।
1: एकदम।
0: तर यी सबै कुराहरू त घटना भइसकेपछि र अदालतसम्म पुगिसकेपछि हुने प्रक्रिया हुन् नि त। मानौ कसैलाई अहिले नै यो सुन्दै गर्दा तत्काल सहयोग चाहिएको छ भने उसले के गर्ने त? कानूनका किताबहरू वा अदालतका फैसलाहरू त तुरुन्तै आएर घरको ढोका ढकढक्याउँदैनन् नि।
1: एकदम व्यावहारिक प्रश्न गर्नुभयो। कानून जतिसुकै राम्रो भए पनि संकटको बेला तत्काल उद्धार गर्न त संयन्त्रहरू चाहिन्छन् नि त।
0: हो नि,
1: त्यसैका लागि तत्काल सहायता प्रणालीहरू बनाइएका छन्। नेपाल प्रहरीको हटलाइन नम्बर 100 र राष्ट्रिय महिला आयोगको हटलाइन 1145 यसका लागि सधैँ खुला हुन्छन्।
0: यी नम्बरहरूलाई त मैले कानूनी प्राथमिक उपचार बाकस अर्थात फर्स्ट एड किट जस्तै मानेका, आपत पर्दा सबैभन्दा पहिले प्रयोग गरिने हतियार
1: हो। ठ्याक्कै, घरभित्रै हिंसा भइराखेको बेला वा कतै दुर्व्यवहार हुँदै गर्दा प्रहरी चौकीसम्म पुग्न सम्भव नहुन सक्छ नि त। त्यस्तो बेला एउटा फोन कलले राज्यको शक्तिलाई घटनास्थलमै ल्याइपुर्याउन सक्छ। यी नम्बरहरूले उजुरी गर्ने प्रक्रियालाई एकदमै पहुँचयोग्य बनाएका छन्।
0: आजको हाम्रो यो गहन छलफलले साँच्ची नै कानूनका पानाहरूलाई व्यवहारिक रूपमा उतारेको छ। हामीले शुरूमा कुरा गरे जस्तै नेपालको संविधानको धारा 18 र 38 समानता र महिलाको हकको बलियो जग बसालेको छ नि त।
1: एकदम।
0: अनि त्यही जगमाथि उभिएर मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनले सुरक्षित पर्खालहरू निर्माण गरेका छन्।
2: हो, दाइजोको सम्झौतालाई नै अपराध मान्ने रोकथामको उपायदेखि लिएर बलात्कारमा उमेर अनुसारको कड़ा सजाय, एसएस प्रहारमा तत्काल उपचार खर्च भराउने व्यवस्था र मानसिक क्षतिको पूर्तिसम्मका कुराहरूले उमा नेपालको कानूनी ढाँचा कति विस्तृत छ भन्ने देखाउँछन् क्या।
0: साँच्ची नै कानूनले अपराधीलाई थुन्ने मात्र होइन, शारीरिक र मानसिक घाउमा मलम लगाउने काम पनि गरिरहेको छ। तर यी सबै व्यवस्थाहरूको बारेमा कुरा गरिसकेपछि अन्त्यमा मलाई एउटा कुराले भने एकदमै सोचमग्न बनाएको छ क्या।
2: के कुराले नि?
0: अघि हामीले घरेलु हिंसाको प्रसंगमा कुरा गर्यौं नि, यदि सार्वजनिक पद धारण गरेको व्यक्तिले हिंसा गर्छ भने उसलाई 10% बढ़ी सजाय हुन्छ भनेर। कानूनले त शक्ति र पदमा बस्नेहरूलाई बढ़ी जवाबदेही बनाउनु पर्छ भनेर स्पष्ट भनिदियो। तर के हाम्रो समाज साँच्चै नै त्यो स्तरको जवाबदेहीता खोज्न तयार छ त? हामी अक्सर पद र पहुँच भएकाहरूले गल्ती गर्दा ठूलो मान्छे हो मिलाएर जाउँ भन्ने समाजमा बाँचिरहेका छौ नि।
2: त्यो त हाम्रो समाजको तितो यथार्थ हो।
0: कानूनले त ठूलो मान्छे हो भने झन बढ़ी सजाय देऊ भन्छ क्या। कानूनका पानाहरू, हामीले कुरा गरेका ती पर्खाल र छानाहरू जतिसुकै बलिया भए पनि ती तब मात्र जीवन्त हुन्छन् जब एउटा सामान्य नागरिकले हिंसा देखेर मौन बस्न अस्वीकार गर्छ नि।
2: एकदम सही कुरा।
0: के हामी हाम्रो कानूनी संरचनाले दिएको यो शक्तिशाली हतियार बोक्न पूर्ण रूपमा तयार छौं त? सुन्ने जो कोहीलाई पनि यो प्रश्नको उत्तर कानूनका किताबहरूमा नभएर हाम्रो आफ्नै दैनिक व्यवहारमा छ भन्ने लाग्न सक्छ।
2: हो नि, शुरूआत त आफैबाट गर्नुपर्छ।
0: यही विचारणीय प्रश्नको साथमा आजको यो गहन छलफल हामी यही टुंग्याउँछौ। सुन्दै गर्नुहोला र सोच्दै गर्नुहोला।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 6 बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 13 गते बुधबार, मे 27 तारीक सन् 2026। शुभ प्रभात। यो सिया

0: एकादशी तिथि 19 वर्षको प्रवेशको अवसरमा हुम्लाको रेडियो कैलाशलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: बजेटका लागि सरकारलाई 14,500 सुझाव। सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
2: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी। प्रशिक्षणार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिन सिफारिश। सामाजिक उत्तरदायित्वको रकम खोज्दै सरकार, निजी क्षेत्र भने अन्यलमा।
1: धानको ब्याट राख्ने बेला मलकै चिन्ता। कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने। काठमाण्डुका विभिन्न स्थानमा बर्ड फ्लू, सावधानी अपनाउन विज्ञहरूको सुझाव।
2: अमेरिका र इरान बीच सैनिक कार्यवाही बढ़दै इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण। कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण।
1: र 20 एसियन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए क्यानले त्रिवीसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने। पारा तेक्वान्दो छनौटमा अमीर भोन र रेणु तामाङ पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा बजेटका लागि नागरिक स्तरबाट सरकारलाई 14,000 भन्दा बढ़ी सुझाव प्राप्त भएको प्रसंग।
2: सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न भन्दै संचालनमा ल्याएको सुझाव संकलन पोर्टलमा दुई साता यता 14,500 भन्दा बढ़ी सुझाव प्रविष्ट भएका छन्। 26 वैशाखदेखि संचालनमा आएको पोर्टलमा हिजो साँझसम्म बजेटतर्फ 4,692 र नीतितर्फ 7,386 सुझावहरू आएका हुन्। नीति कार्यक्रम संसदमा प्रस्तुत भइसकेको तथा बजेट निर्माण समेत अन्तिम चरणमा पुगिसकेकाले आम नागरिकले पठाएका ती सुझावलाई सरकारले आगामी बजेटमा समावेश गर्ने आशंका छ। तर सरकारी अधिकारीहरूले भने उपयुक्त सुझावलाई आगामी बजेटले समेट्ने दावी गरिरहेका छन्। 15 जेठमा वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ। राष्ट्रपति रामचन्द्र पौडेलले 28 वैशाखमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसक्नु भएको छ। त्यस्तै बजेटका विशेष सिद्धान्त र प्राथमिकता समेत संसदमा प्रस्तुत भइसकेका छन्। आगामी बजेटका लागि संसद र सार्वजनिक स्थान स्थलमा पर्याप्त छलफल नभएको भन्दै सांसदहरूले बजेटले आम नागरिकका वास्तविक समस्या, आवश्यकता र चाहनाहरू सम्बोधन गर्नेमा आशंका व्यक्त गरिरहेका छन्। तर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तिथि बसाल्ने चुनौती चिर्ने गरी सुशासन, अर्थतन्त्रको पुनर्संरचना, सेवा प्रवाह र एकीकृत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउँदै आउनु भएको छ। अर्थशास्त्री सुदन कुमार ओलीले जनताबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्नु सरकारको नैतिक दायित्व हुने समेत बताउनु भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको प्रश्न पार्नु भएको छ। काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयू तथा ईयू सदस्य राष्ट्र एवं काठमाण्डु स्थित विभिन्न देशका राजदूतसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको संयुक्त भेटवार्तामा उहाँले नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहले सरकार राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालमा 2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट एवं निर्णायक जनादेश दिएको र नयाँ सरकार गठनपछि पनि नीतिगत विषयलाई निरन्तरता दिइने प्रश्न पार्नुभयो। प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेकाले वृहत लगानी आकर्षित गर्ने प्रक्रिया थप सहज बनाउने पनि बताउनुभयो। उहाँले वास्तविक र नेपाली नागरिक को दैनिक जीवनस्तर देखिने गरी उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभयो। वर्तमान क्षणको अत्यावश्यक र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गराउन पनि आफूहरू लागि परेको उहाँले बताउनु भएको छ। त्यसै गरी प्रधानमन्त्री शाहले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको बताउँदै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रप्रति आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहले व्यापार

0: लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको स्पष्ट पार्नुभयो। काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूत तथा काठमाडौँ स्थित विभिन्न देशका राजदूतले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको स्मरण गर्दै नेपालको प्रशंसा गरेका थिए। उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुगेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिए भने आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि बताए। यसअघि पनि प्रधानमन्त्री शाहले काठमाडौँ स्थित विभिन्न देशका राजदूतसँग सम्वाद गरी द्विपक्षीय हित, आपसी सहकार्य, विविध पक्षको बारेमा छलफल गर्नुभएको थियो। नेपालको विदेश नीति स्थिर र सन्तुलित रहने, अन्तर्राष्ट्रिय सहकार्य अझ सुदृढ बनाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ।
1: नेपालमा गत दुई महिना यता बर्डफ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलप्रासी पश्चिम हुँदै काठमाडौँ उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभाग अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्डफ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि 130,000 भन्दा बढ़ी कुखुरा तथा नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। यसैबीच काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण तीव्र भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2, 3, र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले उच्च जोखिम रहेको समेत पुष्टि गरेको छ। हाँस, कुखुरा, बटाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिएको समेत नगरपालिकाले बताएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाइएको समेत सीआईएनलाई बताउनुभयो।
2: लगातार त्यस्तो भइरहेको छ होइन, गर्दाखेरि एक हप्ता हुन थाल्यो, त्यो देखिन थालेको होइन। त्यसो हेर्दाखेरि चाहिँ हामीले सूचना निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले चाहिँ त्यसलाई रोक्नको लागि सूचना निकालेर त्यसलाई रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, भएकै केसमा चाहिँ अगाडि बढिरहेका छौँ। 2, 3, 1 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
1: त्यस्तै नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्रसँग तीनै क्षेत्रमा चुनौती थपिरहेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक देखिएको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ, सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
3: प्रभावकारी न भ्याक्सिन छ न अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनाका तत्कालै पञ्चेर पञ्चेर पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन। जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोगको देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय, पश्चिमबाट शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय लगभग नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखिएको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन, त्यसमा अलिक बढी देखिएको अवस्थाहरू छ। त्यो रोग देखिन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
1: बढ़दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
4: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लाँदैन कि, त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो। पर्यो, अरू बेलामा भन्दा यो बेलामा बढ़ी निसंक्रमण गरिरहनु पर्यो, र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले सुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रमक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्दै सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा प्रतिपक्षी दलहरूको भूमिका र सरकारको कामकार भएको समीक्षा।
5: सानो सानो त्यसमा नोक्सा दाग देखाएर उहाँ काममा अब गभर्नमेन्टको कामलाई नै रोक्ने कुरा त भएन, प्रतिपक्षको रूपमा हामीले राख्ने कुराहरू राखि नै रहेछ।
1: धानको ब्याड राख्ने बेला मलकै किसानलाई मलकै चिन्ता, कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक हुने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
6: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
5: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेका 100 भन्दा धेरैको घर जग्गा जफत गरिँदै शीर्षकमा खबर प्रकाशित छ। यसलाई नवराज मैनालीले लेख्नु भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकता राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन पनि शुरू गरेको छ। त्यस्तै अत्यधिक गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित शीर्षकमा खबर प्रकाशित छ भने 8 मन्त्रालय र 2 निकायले गरे 20 अर्ब 84 करोड़ बजेट इन्दर शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सुकुमवासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै शीर्षकमा भित्र पृष्ठमा खबर छ। भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि सरकारले भूमि समस्या समाधान समिति गठन गर्ने भएको छ। भूमि सम्बन्धी नियमनहरू संशोधन गर्न सरकारले समिति गठन गर्न लागेको हो। सोमबार राजपत्रमा प्रकाशित नियम अनुसार अध्यक्ष सहित पाँच सदस्यीय समिति गठन गर्न लागिएको छ। समितिमा तीन विज्ञ सदस्य तथा भूमि व्यवस्था सहसचिव र सदस्य सचिव रहने गरी समितिको पदावधि पाँच सय दिनको हुने र सरकारले 100 दिन थप गर्न सक्ने नियममा उल्लेख गरिएको छ। समितिलाई भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका लागि आधार र मापदण्ड तोक्ने पनि जिम्मेवारी दिएको छ। त्यस्तै प्रधानमन्त्रीबाट जवाब सुन्न विपक्षको संघर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
0: त्यसै गरी कान्तिपुर दैनिकको भित्रीपन्नामा धानको ब्याड राख्ने बेला किसानलाई मलको चिन्ता शीर्षकमा रूपा गहतराजले बाँके, रामप्रसाद चौहानले बर्दिया, माधव अर्याल पाल्पा, नवीन पौडेल परासी, शिवपुरी रौतहट र रंजना विसीले कैलालीबाट लेख्नुभएको खबर छ। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो साताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्तो हुने गरेको किसानहरूले गुनासो गरेका छन्। बर्दियाको गोलेरिया र दुधाका 42 वर्षीय सईद अहमद शेष 10 वर्षदेखि दुई दाजुभाइको गरेर 10 बिघामा खेती गर्नुहुन्छ। धानको ब्याट राख्ने बेला आएपछि उहाँ यसपालि पनि मलको खोजीमा भौतारी रहनु भएको खबरमा उल्लेख गरिएको छ। पालिकाले तोकेको कोटा अनुसार प्राप्त मल ओडा स्थित 10 जना बडघरको सहमतिमा स्थानीय किसानलाई बाँड्ने गरेको पनि किसानहरूले बताएका छन्। पूँजी बजारमा सट्टेबाजी निरुत्साहित गर्न सुझाव शीर्षकमा अर्को खबर पनि छापिएको छ। अनि कान्तिपुर दैनिकमै सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआरको रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। अहिले भने विभिन्न कम्पनी र उद्योगहरूले आफ्नै तरिकाले खर्च गर्दै आइराखेका थिए। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले 13 चैतमै स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने कार्यसूचीमा उल्लेख छ। कार्यसूची आएको 2 महिना बितिसकेको छ। 3 सातापछि राष्ट्रपाको प्रथम महाधिवेशन, सभापतिमा लामिछाने दोहोरिने, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। विधान संशोधन मार्फत 1 सभापति, 3 उपसभापति, 2 महामन्त्री, 3 सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा प्रवक्ताको व्यवस्था गरिँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहको पद वरिष्ठ नेता विधानमै सम्मानार्थ व्यवस्था गर्नेबारे पनि छलफल चलिरहेको नेताहरूले बताएका छन्। अर्को खबर छापिएको छ नागरिक दैनिकमा, सम्पत्ति छानबिनले आतंक, सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भएको भनेर पनि यो खबर छापिएको छ। मधेस सरकार विस्तार भएको बारेमा खबर छ। मधेस प्रदेश मन्त्री परिषद विस्तार भएको छ। 3 दलीय गठबन्धनमा सहमति जुटेपछि मंगलबार हिजो साँझ मन्त्री परिषद विस्तार भएको हो। मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिशमा प्रदेश प्रमुख सुरेन्द्र लाफकर्णले मन्त्री परिषद विस्तार गर्नुभएको हो। सरकारमा नियुक्त 5 मन्त्रीलाई प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ। 5 मन्त्री थपिएसँगै मन्त्री परिषद 12 सदस्यीय बनेको छ। नेकपा एमालेका मोहम्मद शमीर, भौतिक पूर्वाधार विकास मन्त्री लखनदास तत्मा, खेलकुद तथा समाज कल्याण मन्त्री शारदा थापा, श्रम तथा यातायात मन्त्री र मनोज कुमार सिंह, शिक्षा तथा संस्कृति मन्त्री बन्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका युवराज भट्टराई अर्थमन्त्री बन्नुभएको छ। प्रमलाई सदनमा उपस्थित हुन किन रूलिङ गर्दैनन् सभामुख शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी अन्नपूर्ण पोस्ट दैनिकमा सामाजिक सुरक्षा भत्तामाथि महालेखाको प्रश्नै प्रश्न शीर्षकमा खबर छापिएको छ भने अर्को खबर विदेशबाट पनि बयान र बकपत्र गर्न दिनु शीर्षकमा सर्वोच्चको आदेश सम्बन्धी खबर हो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेश स्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वय हरिफुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। गोर्खापत्र दैनिकमा राष्ट्रिय सभाले पाएन काम शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छापिएको छ। संघीय संसदको माथिल्लो सदन यति बेला विधेयकको पर्खाइमा छ। सधैँ समयको चापमा रमाउने राष्ट्रिय सभाले पछिल्लो पटक गत ज्येष्ठ 8 गतेको बैठकबाट भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्यो। करिब एक वर्ष अघि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक दर्ता भए यता राष्ट्रिय सभामा कुनै पनि विधेयक उत्पत्ति नभएको खबरमा उल्लेख गरिएको छ। निजामती सेवा विधेयक मस्यौदा संसदमा लैजाने तयारी गरिएको बारेमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने पान्नु सयनमा रोपाई पर्व गाउँभरिका हलगोरू हेलिँदै हिलोमा शीर्षकमा प्रकाश विक्रम शाह र शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक हुने बारेको खबर छापिएको छ। त्यसै गरी संविधानमा खुला बजार अर्थतन्त्र राख्न निजी क्षेत्रले सुझाव दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
1: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच थप दूरी बढ़ने संकेत देखिएको छ। जारी वार्तामा तत्काल कुनै सम्झौताको संकेत नभएपछि अविश्वासको वातावरण बढ़ेको विश्लेषण भइरहेका छन्, जसले गर्दा दुवै देशबीच सैन्य तनाव बढ़ने संकेत गरिएको हो। अमेरिकी सेनाले इरानको दक्षिण समुद्री क्षेत्रमा क्षेप्रास्त्र प्रक्षेपण स्थल र समुद्रमा माइल राख्न खोजिरहेका इरानी डुंगामाथि आक्रमण गरेको छ। त्यसको जवाबमा इरानी सेनाले पनि प्रतिकार गरेको अन्तर्राष्ट्रिय चार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अप्रेल 8 लागू गरेको युद्धविराम भनी अहिलेसम्म भंग भएको छैन। दुई देश बीच युद्धविरामका लागि प्रयास जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले दक्षिण तथा पूर्वी लेबनानका विभिन्न स्थानमा व्यापक हवाई आक्रमण गरेको छ। अमेरिकी मध्यस्थतामा गत अप्रेलको मध्यतिर लागू युद्धविरामपछि यो सबैभन्दा तीव्र बमबारी भएको मानिएको छ। इजरायली सेनाले 100 भन्दा बढ़ी हिजबुल्लाका पूर्वाधार र लड़ाकू लक्ष्यमा आक्रमण गरेको जनाइएको छ। सेनाले भनी आतंकवादी गतिविधि गरिरहेका स्थानलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेका उपत्यकाको मसघारा गाउँमा भएको आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 11 जनाको मृत्यु भएको छ र कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएपछि स्थानीयले आक्रमण गर्न शुरू गरेका छन्। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको डब्ल्यूएचओले जनाएको छ। स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने गाली ग्लोज गर्ने जस्ता दुर्व्यवहारको सामना गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ क्यानसँग छलफल गरी त्रिवे क्रिकेट मैदानको सम्झौता प्रक्रिया अगाडि बढ़ाएको छ। क्यान र विश्वविद्यालय बीचको 25 वर्ष सम्झौता गत वैशाखमा सकिएको थियो। यी दुई निकायबीच सम्झौता नवीकरण हुन सकेको छैन। यद्यपि क्यानले सम्झौता नभएसम्म राष्ट्रिय देखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा विश्वविद्यालयको अनुमतिसँगै खेलको मिति समेत बुझाउनुपर्ने त्रिवेले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय खेलकुद परिषद राखेपले क्यानमा आफ्नो तर्फबाट मनोनयन गरिएका प्रतिनिधि सदस्य तथा प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ। 29 चैत 2080 क्यानको पदेन सदस्यता पदमा मनोनयन गरी पठाइएको थियो। क्यानको विधान 2055 चौथो संशोधन 2080 सहितको परिच्छेद 2 दफा 3 उपदफा 4 व्यवस्था अनुसार नै उहाँलाई सोमबार फिर्ता बोलाउने निर्णय भएको राखेप संघ संस्था समन्वय शाखा प्रमुख चन्द राईले बताउनु भएको गरिएको छ। जापानमा हुने 20 एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा नेपालले बुधबार आज चीनको सामना गर्दैछ। चीन र नेपाल बीचको यो खेल मलेसियाको बायुमास मैदानमा हुनेछ। नेपालले 7 वर्षपछि चीनको महिला राष्ट्रिय टोली विरूद्ध प्रतिस्पर्धा गर्न लागेको हो र जापानको आइची नागोयामा हुने एसियाली पारा तेक्वान्दो छनौट प्रतियोगितामा नेपालका अमीर ब्लोन र रेणु तामाङ पराजित हुनुभएको छ। मंगोलियाको उलान बटारमा भएको छनौट प्रतियोगिताको K44 क्याटेगोरी अन्तर्गत पुरूष 63 केजी मोनी प्री क्वार्टर फाइनलमा अमीर चीनका निझीसँग 10-6 पराजित हुनुभएको हो।
1: सांसद र राजनैतिक दलहरूले सरकारको काम कारवाहीलाई कसरी हेरिरहेका छन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब संसदमा प्रतिपक्षको भूमिकाको कुरा। प्रतिनिधि सभाको बैठक चलिरहँदा प्रतिपक्ष दलले निरन्तर विरोध जनाउँदै प्रधानमन्त्री बैठकमा आउनुपर्ने बताउँदै आएका छन्। प्रतिपक्ष दलको संसदमा भूमिका र रणनीतिका बारेमा नेपाली कांग्रेसका प्रमुख सचेतक वासुना थापासँग हामीले कुराकानी गरेका छौं।
5: हामीले आफ्नो भूमिका सही गरिरहेछौं, प्रतिपक्षको भूमिका सही गरिरहेछौं। जुन उहाँहरूले गर्नुभएको दोषको कुराहरूमा छ त्यसमा त हामीले आवाज उठाइ नै रहेछौ नि। क्रिएटिभ चिजहरूमा एउटा एउटा सानो त्यसमा नोक्सा दाग देखाएर उहाँ काममा अब गभर्मेन्टको कामलाई नै रोक्ने कुरा त भएन होइन। प्रतिपक्षको रूपमा हामीले राख्ने कुराहरू राखि नै रहेछौ नीति तथा कार्यक्रममा। अब हामीले हाम्रो माग के थियो भने आएर प्रधानमन्त्री बोल्दैदेखि जनताहरूले ए प्रधानमन्त्रीले बोलिदिनु भएको छ अब हाम्रो कुरा पूरा हुन्छ भन्ने एउटा जनताहरूमा जान्थ्यो भनेर हामीले त्यो कुरा उठायौं। नीति कार्यक्रम अरूहरू पार्टीहरूको देख्नुभयो बहिष्कारै गरेर जानुभयो, हामी त्यो कार्यक्रमै बहिष्कार गर्ने पक्षमा थिएनौ।
1: राष्ट्रिय सभाबाट पनि जस्तो विभिन्न यो अध्यादेशहरू स्वीकृति गरेर पनि धेरैलाई के लाग्छ भने सरकारलाई सजिलो हुने बनाइदिए,
5: सरकारलाई सजिलो हुने बनाइदिएको भन्दा पनि हामीले आफ्नो कुरा राख्ने हो राखिहाल्यौँ। सरकार त यसै पनि बहुमतको छ, पास भइहाल्छ, हामीले रोकेर पनि रोकिँदैन। तर हरेक चीजमा चाहिँ इन्टरफेयर गरिरहन पनि चाहिँ त्यहाँ थिएन। जुन चीज हामीलाई लागेको थिएन भन्यो अध्यादेशका कुरामा पनि अब हामीले उहाँहरूलाई भनिसकेका थियौँ अध्यादेश ल्याउनु गलत हो किनभने समय हुँदा हुँदै बोलाइसकेको हाउस रोकिएर अध्यादेश ल्याइएको थियो। आखिर उहाँहरूको बहुमत थियो, हाउसबाटै यो सांसदहरूले पाउने अधिकार त्यहीँबाट पास गरेर पठाएको भइहाल्थ्यो नि। यो कुरा त हामीले सदनमा उठायौँ नि।
1: गलत भयो भने प्रश्न गर्छ नेपाली कांग्रेस।
5: क्रिएटिभ काममा हामी समर्थन गर्छौँ, रचनात्मक काममा समर्थन गर्दै जाने हो, गुण र दोषको आधारमा हामी अगाडि बढ्ने हो।
1: भाषण थापा अरू संसदको भन्दा फरक हुनको लागि तपाईँले गरिराखेको अभ्यास अथवा बनाएको योजना चाहिँ के छ?
5: संसदहरू सबै एउटै हुनुहुन्छ, सबैजनाले
1: कामको हिसाबले अथवा सहभागिता सक्रियता
5: यस्तो छ। सक्रियताको हिसाबले वासुना थापा कसरी फरक भएर अरू भन्दा अब्बल छ कि उच्च भन्ने यसको मूल्याङ्कन त जनताले अब आउने दिनमा गर्ने हो, म आफैले गर्ने होइन। म केही योजनाहरू बनाइरहेछु। सबैभन्दा नि भन्न नमिल्ने त हुँदैन, केही पोइन्टहरू त भन्न पनि मिल्छ, तर भोलिको दिनमा मूल्याङ्कन गर्ने यसले गरेको योजना सबै सक्सेस हुन्छ, मैले गरेको योजना सबै सक्सेस हुन्छ हुँदैन त्यो पनि मलाई अहिले थाहा छैन। किनभने अहिले भनेको त मैले एउटा वर्क प्लान र एउटा योजना मात्रै प्लानिङ मात्रै गरेको होइन। त्यसले गर्दाखेरि भोलिको दिनमा यसको मूल्याङ्कन गर्ने त तपाईँहरू र जनताहरूले नै गर्ने।
1: हुन त संसद चलेको धेरै लामो समय भएको छैन, अहिलेको स्थिति हेर्दाखेरि त्यो खालको स्वस्थ प्रतिस्पर्धा जस्तो अथवा अरू सांसद अरू पार्टीको भन्दा म केही नयाँ गरौं भन्ने खालको तपाईँले आफ्नो पार्टीमा र अरू पार्टीका सांसदमा कतिको पाउनुभयो कि भयो?
5: सबैलाई चाहिँ के हुन्छ भने मैले अरूको भन्दा राम्रो पर्फर्मेन्स गर्न सकौँ, मैले चाहिँ त्यो ठाउँमा चाहिँ जनताहरूको आवाजहरूलाई अरूले भन्दा छिटो पहिला त्यो आवाजहरू त्यहाँ राख्न सकौँ होइन, सरकारहरूमा ध्यान आकर्षण गराउन सकौँ, त्यो सेक्टरको मान्छेहरूले वासुना थापाले यस्तो गरोस् है गर्यो है भनेर भनन् भन्ने त्यो चाहिँ हुन्छ, सबैमा हुन्छ त्यो।
1: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: बजेटका लागि सरकारलाई 14,500 सुझाव, सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
1: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी, प्रशिक्षार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिन सिफारिश, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा।
13: धानको ब्याड राख्ने बेला किसानलाई मलकै चिन्ता, कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने, काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लू सावधानी अप्नाउन विज्ञहरूको सुझाव।
1: अमेरिका र इरान बीच सैन्य कार्यवाही बढ़दै, इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण, कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण।
13: र विश्व एसियन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै, सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए क्यानले त्रिवीसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने, पारा तिकाण्डो छनौटमा अमेर व्लोन र रेनु तामाङ पराजित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले अनलाइन खबर .com लागि बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न राजनैतिक दल समूह अथवा संघ संस्था जहाँ कोही पनि व्यक्ति अध्यक्ष भइरहनको लागि त्यहाँ धेरै कोशिश गरिराखेका खबरहरू सार्वजनिक हुने गर्छन्। विभिन्न राजनैतिक दलहरूमा अझ यो अलि बढ़ी देखिने गरेको छ र एकजना वेल्डिङ गरिराखेका व्यक्ति भित्रपट्टि छन् र ढोकामा पुगेका छन् एकजना व्यक्ति, त्यहाँ उनले पछाडि पट्टी कुर्सी सँगसँगै टाँसेर लगेर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ए भाइ, यो कुर्सी नखुस्किने गरी वेल्डिङ गर्न मिल्छ होला?
13: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ। किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सियोस्टार गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोन फाइनेट।
3: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ हुनुहुन्छ। नरेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धेरै धेरै धन्यवाद छ। नमस्ते किमजी।
3: होइन, हिजो संसदमा बोल्दै गर्दाखेरि, जगदीश खरेल बोल्दै गर्दाखेरि पाखुरा सुर्खेर तपाईँ त झण्डै झम्केर जान खोजिरहनु भएको थियो कि यो 1-to-1 आऊ भन्न खोजे आऊ त्यहाँ संसदमा सदनमा। नरेन्द्रजी,
4: म नरेन्द्र कुमार केरुङ, 5 जिल्लाको प्रतिनिधि सभा सदस्यको नाताले अहिले यहाँले जे शब्दमा भन्नुभयो त्यो भन्ने मेरो मर्यादाले पनि दिँदैन, म त्यसो पनि गर्दैन।
3: होइन, तपाईँ त आक्रोशित मोडमा जसरी गइरहनु भएको थियो नि त, बासना थापाजीले नथामेको भए त तपाईँ माथि उक्लिनुहुन्थ्यो हिजो।
4: होइन, मेरो विगतको हिस्ट्रीहरूलाई पनि ब्याकग्राउन्डलाई पनि के अरे खोज्न सक्नुहुन्छ। म त्यो नेचरको मान्छे होइन, म अत्यन्तै संयमित र अत्यन्तै जिम्मेवार मान्छे हो। जम्मा जम्मी अब उहाँले चाहिँ प्रधानमन्त्रीले आफ्नो कार्य सूची भन्दा आफ्नो जुन के अरे भन्नुपर्ने विषयवस्तु जुन थियो विषयवस्तुलाई विषयान्तर गरेर प्रतिपक्षी दलहरूलाई अलिकति डमिनेट गर्ने, अनि त्यहाँदेखि अब उहाँले त विधेयकमाथि छलफल गर्नुपर्ने थियो, आफ्ना विषय राख्नुपर्ने थियो, तर प्रधानमन्त्री कै तर्फबाट प्रधानमन्त्री नै आफै हो जस्तो गरेर त्यो जवाब दिनुभएपछि हाम्रा कुराहरूलाई सम्माननीय सभामुखज्यूकोमा पुर्याउने प्रयत्न गरेका हुन् र सम्माननीय सभामुखज्यूले उहाँलाई रुलिङ पनि गर्नु भएन।
3: धेरैले चाहिँ होइन त्यसलाई ट्रोल बनाएका छन्। आज तपाईँ के गर्न जाँदै हुनुहुन्थ्यो यदि नथामिएको भए? तपाईँ अगाडि नै पुग्नुहुन्थ्यो नरेन्द्रजी।
4: म बेलसम्म गएर सम्माननीय सभामुखज्यूको ध्यान आकर्षण गराउँथे।
3: तर संसदीय मर्यादा त भएन नि त थियो।
4: अब संसदीय मर्यादा त राख्नुपर्ने थियो। हामीलाई जसले यो परिस्थितिमा ल्यायो उहाँहरू जिम्मेवार दल सत्ताधारी दलहरू हुनुहुन्छ नि त, उहाँहरूले चाहिँ नि पहिले आफू मर्यादामा बसेर संसदलाई चलाउनको निम्ति सुचारू गर्नको निम्ति चाहिँ नि उहाँहरूले पहल प्रयत्न गर्नुपर्थ्यो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई आमन्त्रण के अरे संसदमा चाहेको हामीले, सम्माननीय प्रधानमन्त्रीज्यू चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै प्रधानमन्त्री होइन नि त, हामी सबैको प्रधानमन्त्री हो। त्यसको अतिरिक्त राष्ट्रिय के अरे प्रधानमन्त्रीज्यूको उत्पत्ति स्थल भनेको त सदन हो नि त, सदनप्रति उहाँ जिम्मेवार हुनुपर्छ, उत्तरदायी हुनुपर्छ भन्ने हाम्रो जायज मागहरूको सुनवाई भएको छैन। हो त्यही विषयमा कुरा गर्दाखेरि प्रधानमन्त्रीको तर्फबाट उहाँले दिएको जस्तो गरेर आफै प्रधानमन्त्री जस्तो भएर चाहिँ जुन जवाब दिनुभयो त्यसको प्रत्युत्तर गरेको हो, र उहाँले पछि दलहरूलाई अलिकति डोमिनेट गर्ने, अलिकति सिसिटिभी गर्ने त्यो टाइपको आएपछि अब हामी चाहिँ छोड्दैन।
3: अब के गर्नुहुन्छ त्यसो भए? फाइट गर्ने
4: अब हामी सदनको मर्यादालाई कायम गरेर के अरे सत्तासीन दलका मान्यजीहरू अथवा सम्बन्धित मन्त्री प्रधानमन्त्रीहरूले सदनको गरिमा र सदनको मर्यादालाई नराखिकन सदनप्रति चाहिँ उपेक्षा गरेको जस्तो महसुस भयो भने हामी सदनमा आन्दोलन गर्छौं।
3: जगदीश खरेलले आखिर के भनेका थिए हिजो? 20-40 वर्षदेखि एउटा कानून नबनेको रहेछ तपाईँहरूकै कारणले हो भनेर तपाईँले त आरोप लगाए नि तपाईँले, होइन?
4: त्यो चाहिँ उहाँको अब हुनु त पहिले प्रधानमन्त्री बन्नुभयो, संचार मन्त्री बन्नुभयो, अब त्यतिखेरका विभिन्न अवस्था केसहरू पनि छन्, विभिन्न कुराहरू
3: मिडियामा
4: रह्यो, तर त्यो विधेयक जुन आयो त्यो विधेयक पर्यटन मन्त्री बद्री पाण्डे, हाम्रो पार्टीका नेता बद्री पाण्डे रहनुभएको बेलामा चाहिँ नि त्यो विधेयकहरूलाई संशोधन गरेर आएको हो, उहाँहरूको एउटा भाष्य के छ भने 37 वर्षमा केही भएन, उहाँहरूको जन्मजन्मी दिमागमा एउटा भाष्य बनाउने चाहिँ खालि 37 वर्षमा लुट्यो खायो खोक्रो बनायो मुलुक, मैले त्यही कुराको प्रतिवाद गर्न खोजेको हो।
3: होइन अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब कानून निर्माण गर्ने कुरामा होइन विधायकीहरू चाहिँ अनुशासित हुने कुरामा तपाईँहरूले चाहिँ सरकारलाई सहयोग गर्नुको साटो सरकारको त खुट्टा तान्ने काम भयो नि त प्रतिपक्षीबाट प्रमुख प्रतिपक्षीबाट भन्ने आइरहेछ नि त आलोचना।
4: हामीले त्यो विषयमा सधैँ जिम्मेवार भएर सहयोग गरिराखेका छौँ। हिजोकै विषयमा पनि उहाँको कुरामा हामीले नियमापति गर्नलाई सम्माननीय सभामुखज्यूको ध्यानाकर्षण गर्नको निम्ति म सभामुखतर्फ उन्मुख भएको हो। त्यो कुरालाई अलिकति चाहिँ खस्रो मसिनो कुराहरू भयो है, संसदमा हुन्छ यो कुरा, सामान्य कुराहरू संसदमा आफ्नो कुराहरू राख्ने सन्दर्भमा सरकारले सदनले आफ्नो कुरा सुन्न नचाहेपछि हामीले यो किसिमको अवस्थाहरू सिर्जना गर्नुपर्ने अवस्था आयो। र
3: होइन सदनमा त एउटा राम्रो राम्रो देखिरहेको छ क्या, अहिले त फरक फरक दृश्य हेरे, एउटाले हिजो मोबाइलबाट यसो क्यामेरा खिच्दै हुनुहुन्थ्यो उहाँलाई बाहिरै पठाइयो होइन, कतिपयले चाहिँ यसो कानेकुसी गरिरहेको, कतिपयले चाहिँ के गरिरहेको, यो अभूतपूर्व दृश्यहरू देखिँदैछन् क्या नेपालको संसदमा आज होइन नरेन्द्रजी।
4: यो अब नयाँ जेनेरेसनको संसद भयो, नयाँ जेनेरेसनको संसदमा समय अनुसार स्वतन्त्रता खोज्ने हाम्रा माननीयहरू हुनुहुन्छ, यसलाई अब मैले अरू टिप्पणी गर्दिनँ, म टिप्पणी गर्ने ठाउँमा छुइनँ। यसकारणले गर्दा हिजोको विधेयकको सन्दर्भमा अनि त हामीले छलफलमा भाग लियौं, पर्यटन विधेयकलाई पास गर्नका निम्ति हिजो छलफलका निम्ति प्रस्तुत भएको थियो, अनि त्यस पछाडि अब हामी संशोधनहरू हाल्छौँ, हामीलाई आवश्यक परेकाहरू छानेका विषयवस्तुहरू त्यसो भएको हुनाले विधेयकहरू बनाउने कानून बनाउने विषयमा हाम्रो तर्फबाट कुनै डिस्टर्बेन्स छैन, हाम्रो पूर्ण सहयोग छ र राम्रा विधेयकहरू राम्रा विषयवस्तुहरू पर हाम्रो चाहिँ सरकारलाई
3: होइन बालिन शाहलाई खोजेको खोजै किन भने क्या संसदमा प्रधानमन्त्रीलाई किन खोजिरहेको, किन चाहिँ भ्यालुएट बढाइदिइरहेको प्रधानमन्त्रीको, हुने काम त दैनिक भइरहेछन् नि, विधेयकहरू निर्माण गर्नुहोस् कानूनहरू बनाउनुहोस्, किन प्रधानमन्त्री चाहियो त्यही केटी चाहियो किन भनिरहेको भने क्या टाइम टाइममा।
4: यो विषयवस्तुको उठान कहिलेदेखि भयो भन्ने पनि सिन्देलाई राम्ररी थाहा छ। यो विषयवस्तु सरकारको नीति कार्यक्रमबाट प्रारम्भ भएको हो, सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने क्रममा सम्माननीय राष्ट्रपतिजी हो यो प्रस्तुत गर्दै गर्न हुँदाखेरि त्यो कुरा त्यो मर्यादा त्यो चाहिँ गरिमालाई चाहिँ उहाँले बिर्सेर बाहिर निस्केर हिँड्नुभयो, त्यस पछाडि जवाब प्रधानमन्त्रीले दिनु पर्थ्यो, आखिरीमा सम्माननीय राष्ट्रपतिजीले त उहाँले नै प्रस्तुत गरेको उहाँकै कार्यक्रम उहाँकै नीतिलाई त प्रस्तुत गर्नुभएको हो भने त्यसपछि उहाँको स्वामित्व रहन्छ अपनत्व रहनु पर्दछ र सदनले र जनताले उहाँ सदनमा आएर चाहिँ जनताका आवाजहरूलाई जनताका प्रश्नहरूलाई जनताका जिज्ञासाहरूलाई चाहिँ जवाब दिनु उहाँको कर्तव्य हुन जान्छ। हाम्रो नियमावली विद्यमान नियमावली ऐन संविधान जस्ता विषयले पनि व्यवस्थित गरेको छ, उहाँ दिनौँ संसदीय के अरे संसदमा आउनुपर्छ भन्ने हाम्रो कुनै आशय छैन, किनभने उहाँ भ्याउनु पनि हुन्न। देशको प्रधानमन्त्रीले विभिन्न जिम्मेवारीहरू सम्हाल्ने क्रममा संसदमा 15 दिन 1 महिना अथवा यो दिन आउँछु भन्ने किसिमको एउटा आत्री इन्फर्मेसन दिएर सदनप्रति र जनताप्रति एउटा जिम्मेवार भएको चाहिँ उहाँले के अरे गर्नुपर्ने हुन्छ नि त। त्यसका लागि जनताप्रति जिम्मेवार बनाउन सदनप्रति उत्तरदायी बनाउनको निम्ति हामीले सम्मान्य प्रधानमन्त्रीजीको उपस्थिति खोजेका हौं, उहाँलाई स्वागत गर्न खोजेका हौं र उहाँले सदनमा आउनु पर्दछ। त्यसो हुँदा सदनको गरिमा जनताको प्रतिको उत्तरदायित्व अनि सदनप्रतिको जिम्मेवारी पूरा हुन्छ। हामीले नियमावली ऐन संविधानलाई कार्यान्वयन गर्ने चाहिँ प्रयास गरेका हौं।
3: होइन तपाईँले जुन प्रतिपक्षी प्रमुख प्रतिपक्षी दलको भूमिका संसदमा निर्वाह गर्दै हुनुहुन्छ, तर विधेयक बनाउने ठाउँमा कानून बनाउने ठाउँमा र हरेक ठाउँमा हिजो प्रधानमन्त्रीले भन्नुभएको छ हिजो बोलेर केही पनि भएन, अब नबोलेर चाहिँ म काम गर्छु, मलाई चाहिँ नचलाउनुहोस् होइन, मलाई काम गर्न दिनुहोस्, ऐन नियम कानूनहरू तपाईँ राम्रोसँग एकपटक पढिदिनुहोस् होइन, प्रतिसभा नियमावलीको नियम 38(1) र 3 राम्रोसँग बुझिदिनुहोस्, निजता कार्यक्रममा आएन भनेर चाहिँ किन रोइलो गरेको, तपाईँहरूले बनाएको नियम होइन, तपाईँहरूले चाहिँ उतिखेर तयार पारेको चाहिँ नियमावली राम्रोसँग पढ्नुहोस् भनेर उहाँले उल्टी सुझाव दिनुभएको छ क्या। सभामुख जाँदा पनि त आउनु भएन नि त प्रधानमन्त्री होइन,
4: तर सदनले खोजेको बेला त प्रधानमन्त्री उपस्थित हुनु पर्यो, उहाँ चाहिँ नै शासक होइन नि त, उहाँ त सदनप्रति उत्तरदायी हुनु पर्यो नि, उहाँ जङ्गबहादुर जस्तो अन्य जस्तो चाहिँ नि त्यतिखेर अब संवैधानिक राजतन्त्र हुँदाखेरि त संवैधानिक राजाले होइन चाहेको बेलामा होइन नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दाखेरि को अवस्थाहरू हुन्थ्यो भने अहिले चाहिँ अब उहाँ जनताबाट निर्वाचित प्रतिनिधि हुनुहुन्छ र सदनले बनाएको प्रधानमन्त्री हो, कारणले गर्दाखेरि उहाँले सदनलाई अप्रत्यक्ष गर्न मिल्दैन, जनताको आवाजहरूलाई अप्रत्यक्ष गर्न मिल्दैन। उहाँले पुरातन शैलीबाट चाहिँ नि सदनमा नआउने अथवा आफ्नो हुकुमी शैली चाहिँ ल्याउन मिल्दैन।
3: होइन नरेन्द्र केरुङजी, अहिले सरकारले राम्रो काम गरिरहेछ नि त, सुकुम्बासी बस्ती व्यवस्थापन गर्दैछ होइन, रोजगारीका अवसर सिर्जना गर्ने भनेर घर घरमा पासपोर्टहरू पुर्याउँदैछ होइन, अब चाहिँ ठाउँ ठाउँमा चाहिँ बाटोघाटो बिजुली बत्ती अब घर घरमा बसेर चाहिँ राम्रो काम गर्न सक्छन् नेपाली युवाहरूले, यो देशमा स्वरोजगारीको प्रत्यापूर्ति गराउने भनेको छ, बजारलाई व्यवस्थापन गर्ने भनेको छ, सही बाटोमा छैन सरकार आज?
4: सही बाटोमा हिँडेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको एउटा सदस्यको नाताले सरकारलाई हामी सहयोगै गर्छौं, र यो बाटो बिजुली चाहिँ यो सरकारले पुर्याएको छैन, यो बाटो बिजुली अघिल्लो सरकारहरूले नै यो देशमा 90% विद्युतीकरण अघिल्लो सरकारले नै गरिसकेको छ। बिजुली लान पर्दैन, टेलिफोन लान पर्दैन, इमेल इन्टरनेट लान पर्दैन, घर घरमा के अरे घर घरमा इन्टरनेट, हात हातमा मोबाइलको कार्यक्रम त हामीले 20 वर्ष अगाडि ल्याएको हो। यस कारणले गर्दाखेरि यो सरकारले ती केही पनि गर्नु पर्दैन। यो सरकारले केही मात्रै गर्नुपर्छ भने जबरजस्ती सूचना नदिकन होइन, सूचना नदिकन, पूर्व तयारी नगरिकन, वैकल्पिक व्यवस्था नगरिकन आम नेपाली जनताहरूलाई डोजर लाउनुपर्छ। सुकुम्बासी बस्तीमा डोजर लाउनुपर्छ, मानव अधिकारको हनन गर्नुपर्छ, पोखरामा त्यही सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा अत्यन्तै समझदारीपूर्ण रूपमा हुने, अनि काठमाडौँमा बालेनजी जो प्रधानमन्त्री हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्री, उहाँले पहिले महानगरको मेयर हुँदा जस्तै गरेर मेयर के अरे जबरजस्ती रुवावासी गराउनु पर्ने, अहिले होल्डिङ सेन्टरहरूमा एउटा चाहिँ नै के भन्छ कस्टडीमा बसे जस्तो गरेर जनतालाई सञ्चार कर्मीहरूलाई जान नदिएर त्यहाँ त चाहिँ होल्डिङ सेन्टरमा बस्ने हाम्रो आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई त्यहाँको आफ्नो असन्तुष्टिहरू पनि पोख्न नदिने यो किसिमको हरकत गरेर पञ्चायत त होइन राणा शासनभन्दा अलि बढी निरङ्कुश, अलि बढी चाहिँ हुकुमी शासन यसरी नै यही गर्दै जानुपर्छ सरकारले। प्रमुख प्रतिपक्षी दलहरूलाई र अन्य दलहरूलाई त यो सरकारले यस्तै हुकुमी शैली लोकतन्त्रलाई चाहिँ कब्जामा राख्ने, सारा संवैधानिक निकायमाहरूलाई कब्जामा राख्ने, अनि आफ्ना मान्छेहरू भर्ती गर्ने यस्तै यस्तै गर्दै जाँदा नै राम्रो हुन्छ अहिलेको सरकारलाई, किनभने यो सरकार दुईटै नजिकको सरकार हो। यो सरकारले त्यो कुराहरू गर्दै गयो भने त्यो जनताले बुझ्दै जान्छ नि त, यथार्थमा यो सरकारको स्वरूप के हो, अनुहार के हो, देखाउने दाँत के हो, चटाउने दाँत के हो भन्ने कुरा जनताले बुझ्दै जाँदछन्। त्यसैले यो सरकारले सुकुम्बासी बस्तीमा नेपाली जनतालाई रुवाउनु पर्छ, अझै देशभरि रुवाउनु पर्छ, के अरे मधेसका चाहिँ मधेसमा अनि सहरी क्षेत्रहरूमा आतंकित गर्नुपर्दछ, सबै चाहिँ आफ्ना मान्छेहरू अराउटे भराउटेहरू नियुक्ति गर्नुपर्छ संवैधानिक अङ्गहरूमा, त्यस्तै गरेर अन्य 1596 अथवा 1600 जति चाहिँ राजनीतिक नियुक्तिहरूमा आफ्ना मान्छेहरू हटाउनु पर्दछ, जागिर दिनुपर्दछ, यो हिसाबकिताबले सरकार बढ्दैछ, अनि अरू विपक्षी दललाई डोमिनेट गर्नुपर्छ, हेर्नु
3: पर्छ।
4: सदनको गरिमा र मर्यादालाई कायम राख्दै सरकारको ध्यान आकर्षण गराउने हो हाम्रो जिम्मेवारी, जनताका आवाजहरूलाई सदनमा राख्ने हो र सरकार समक्ष पुर्याउने हो हाम्रो जिम्मेवारी, जे हो त्यो जिम्मेवारी गर्नका निम्ति हामी तयारी छौँ। अहिलेको द्वितीय बहुमत द्वितीय नजिकको बहुमतसँग हामी डराउनेवाला पनि छैनौँ, हामीले त 15 सालको कष्ट द्वितीय बहुमतको बेलामा चाहिँ राजा ज्ञानेन्द्रले कु गरेर के अरे राजा महेन्द्रले कु गरेर चाहिँ नि अपदस्थ गरेपछि पनि 30 वर्ष कुरेर प्रजातन्त्र ल्याएन, यो जनतालाई अधिकार सम्पन्न बनाउने पार्टी भयो त नेपाली काङ्ग्रेस। अहिले अब 2 महिना बित्दैछ, 100 दिन नपुगिकन सरकारको विषयमा हामी विरोध पनि गर्दैनौ, हामीसँग त्यो चाहिँ
3: विरोध त यहाँहरूले गरिरहनु भएको छैन, यहाँहरूले त समर्थनै गरिरहनु भएको छ, देखिरहेको छ संसदमा होइन,
4: पन्ध्र कुराहरूको हामी समर्थन गरिरहेको छौँ र संस्थागत रूपमा त 100 दिन पुगेपछि उहाँको पनि मूल्याङ्कन गर्छौँ, सरकारको मूल्याङ्कन गर्छौँ, उहाँको 100 दिने कार्यसूची हेर्छौँ, यति अक्षर पढ्न जानेकै छ हामीले पनि, हामीले अहिलेसम्मको सारा जीवन समाजको निम्ति राजनीतिको निम्ति चाहिँ समर्थन गरेर आएकै हो, त्यो आएको हुनाले यो सरकारसँग हामीलाई कुनै त्यस्तो किसिमको ऊ पनि छैन, हामी अनुकूल प्रतिकूल सबै परिस्थितिहरू भोगेर आएको सामना गरेर आएको हुनाले नेपाली काङ्ग्रेस अहिले हामी बाहिर बस्दैन, आफ्ना आवाजहरू राख्नको निम्ति पञ्चायत व्यवस्थामा राणा शासनमा द्वन्द्व कालमा माओवादीको द्वन्द्व कालमा राजाको शासनमा पनि नेपाली कांग्रेस पाकेर आएको, त्यस कारणले यो बालेनको शासनमा नेपाली कांग्रेस
3: नरेन्द्र केरुङजी, तपाईँसँग हामी फेरि पनि छलफल र बहस गर्नेछौ। अहिलेका लागि पनि धेरै धेरै धन्यवाद, नमस्कार।
4: थ्याङ्क
3: यू। नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ आजै श्रोता नेपाली बहसमा।
5: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो, हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो, नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी, हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी,
6: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: पक्नुहोस् नानी, जे पाए त यो कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
8: विशेषताहरू,
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
10: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
11: भएका संघ संस्थाहरू जुन ट्रेड युनियन बादबाट अगाडि बढेका छ, त्यो संस्थाहरूमा सबैभन्दा बढी एक्टिभ र सबैभन्दा ट्रेड युनियन मुभमेन्टलाई चाहिँ लिड गरेर नेपालको लोकतन्त्रको स्थायित्व सँगसँगै नेपालका श्रमजीवी पत्रकारहरूको पक्षमा काम गर्ने गरी अगाडि बढेको छ। तपाईँले भने जस्तै सुनसान केला भन्ने हो, त्यसको चाहिँ
12: सरकारले चाहिँ ट्रेड युनियनहरूलाई होइन, विभिन्न भातृ संगठनहरूलाई, दलगत संगठनहरूलाई अङ्कुश लाउने काम गर्दैछ नि त बाले नेतृत्वको सरकारले। त्यो भएर तपाईँहरूका क्रियाकलापहरू सुस्ताएका हुन् कि?
11: तपाईँले भनेको कुरा चाहिँ सबैभन्दा पहिला त ट्रेड युनियन संगठनहरू सरकारले जुन खाले नियत राखेर चाहिँ खारिज गरिरहेछ, त्यो खारिज गर्ने काम चाहिँ विपरीत गरेको छ सरकारले, त्यो निरङ्कुशतातर्फ उन्मुख हुनको लागि गरेको हो। तपाईँले यसैसँग जोडेर भनेको एउटा शब्दसँग चाहिँ तपाईँलाई पनि म करेक्सन गराउन चाहन्छु। नेपाल प्रेस युनियन यसको आफ्नै खाले फरक पहिचान छ। हामी न एनजिओ हो, न हामी कुनै पार्टीको भातृ संगठन हो,
12: नेपाली कंग्रेसको भातृ संगठन होइन नेपाल प्रेस युनियन
11: होइन होइन होइन, तपाईँले बुझेको भन्दा फरक हो। हामी नेपाली कांग्रेससँग लोकतन्त्रका आधारमा नजिक रहेर काम गरेका छौं र नेपालमा लोकतन्त्रका लाई प्रवर्धन गर्नेदेखि लोकतन्त्रको चाहिँ ल्याउने सम्ममा चाहिँ कांग्रेसको नेतृत्व जुन रह्यो, त्यो नेतृत्वलाई हामीले कांग्रेसले लिड गरेको प्रजातन्त्रलाई हामीले चाहिँ सँग हामी नजिक भएको नेपालको
12: सुन्ने श्रोताहरूले सुन्ने दर्शकहरू पनि कन्फ्युजमा पर्नु होला क्या। सिमल अंशालजी यो कुरा गरेर
11: तपाईँले बनाएको तपाईँ

0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ 16 गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 16 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0674 2027
4: 24027।
3: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9811189918।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने
7: अत्याधुनिक प्रयोगशाला
6: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।
8: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
9: अहिले बिहानको ठिक 7 बज्यो।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र,
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
6: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: हाड़ चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
10: यही जेठ 16 गते शनिबार
11: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
12: त्यसैले हाड़ भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, भार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
11: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
10: यही जेठ 16 गते शनिबार।
13: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, गैस्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डी को जाँच गरिन्छ।
12: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
11: सम्पर्क फोन नम्बर 067-24-2027,
12: 24-027।
11: सम्पर्क मोबाइल नम्बर 98-75-22-597,
12: 98-5-11-81-918।
14: जसको नाम नै पर्याप्त छ,
15: दिदी बहिनी,
14: दिदी बहिनी,
15: दिदी बहिनी,
14: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
15: हामी गर्न सक्छौ,
14: गर्न सक्छौ।

0: the extreme energy drink.
1: नौनी दाई वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त, म त सुनिनँ नपरे सिङ्गो बनाउँछका हुनु।
3: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन गरौँ जतन। वनमा जगेर लगाउने कानुनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हानि जोगिन्छ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
6: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
5: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
6: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
5: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि, अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
3: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
4: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती परिवार।
3: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
4: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम, पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
3: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ। चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444 543-333।
4: जसको नाम नै पर्याप्त छ,
5: दिदी बहिनी,
4: दिदी बहिनी,
5: दिदी बहिनी,
4: रेडियो दिदी बहिनी,
5: हामी गर्न
4: सक्छौ, हामी गर्न सक्छौ,
5: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: केही वर्षदेखि यसो हुन्छ भने अर्को भने त्यो खालको स्थिति छ. तर यस वर्ष अलिक बढी ध्यान दिनुपर्ने कुरा के भने गर्मी एकदमै बढी हुन्छ भन्ने अनुमान चाहिँ अलि दरिलो छ. विशेष गरेर एल निनो भएको कारणले गर्दाखेरि सुपर एल निनो भनेका छन् जुन चाहिँ 150 वर्ष जति यतामा सबैभन्दा ठूलो एल निनो भन्ने भाव हुनाले एसिया दक्षिण एसियामा चाहिँ एकदमै बढी गर्मी हुन्छ भन्ने अनुमान छ. अब गर्मी हुन्छ भन्नुको अर्थ पानी पनि कम पर्छ भन्ने छ. तर पानी कम पर्ने चाहिँ समग्रमा कम पर्ने हो. तर कुनै दिन कुनै हप्ता चाहिँ एक्कासी एकदमै धेरै पानी परेर फेरि बाढी पहिरो हुने जोखिम पनि उत्तिकै छ. तर गर्मी हुने कुरा चाहिँ एक खालको अब तयारी गर्नुपर्ने
1: अवस्था. मनसुनको अवधिमा हाम्रो क्षेत्रमा केही गर्मी हुने नै समय हो. गर्मीको समयमा नै मनसुन आउँछ. तर मनसुनकै बीचमा अत्यधिक गर्मी अथवा हिटवेभ भन्दा चाहिँ कति खतरनाक हुन्छ?
0: सबै गर्मी खतरनाकै हुन्छ होइन. मनसुनको गर्मी खतरनाक चाहिँ दुई किसिमले छ कि. पहिला त यो गर्मी कसरी यसरी एक्कासी बढ्छ भन्ने कुरा छलफल गरौं. जस्तो हिजो बिहानतिर 20 डिग्री जति थियो, दिनभरि घामले तात्यो र त्यो 32 डिग्री पुग्यो अनि फेरि साँझदेखि चिसो हुन थाल्छ. अर्को दिन बिहान फेरि 20 डिग्रीमा झर्यो भने चाहिँ त्यो गर्मी बढ्दैन, किनभने फेरि 20 डिग्रीबाट तताउन थाल्छ घामले. अर्को दिन त्यही 32 म्याक्सिमम भयो 33 त्यस्तै बढ्ला. तर राति जुन चिसिनी हो नि त्यो चाहिँ 20मा झरेन, त्यो 25तिर मात्रै आयो भने अर्को दिन तात्दा त 25बाट तात्न सुरु गर्ने भयो. त्यो जुन त्यो ताप छ त्यो दिन प्रतिदिन बढ्दै जान्छ र झ्यापै 4-5 दिनमा चाहिँ तापक्रम एकदमै बढी औसत हुने म्याक्सिमम भन्दा 5-6 डिग्री बढी हुन्छ, जुन चाहिँ अत्यधिक गर्मीको एउटा सूचक हो. अर्को कस्तो हुन्छ भने यो तापक्रमसँग मात्रै सम्बन्धित नभएर ह्युमिडिटी आर्द्रतासँग पनि सम्बन्धित हुन्छ. यदि आर्द्रता एकदमै बढी छ भने, आर्द्रता भनेको कस्तो भने हावामा पानीको बाफ कति छ, हावामा पानीको बाफ हुन्छ, ओस हुन्छ, त्यो ओस जति बढी भयो तुलनात्मक रूपमा त्यसले चाहिँ ताप सोख्छ र तातो बढी हुन्छ होइन, र हामीलाई महसुस बढी हुन्छ तापक्रम उही भए पनि. यदि सापेक्षिक आर्द्रता बढी छ भने 27 डिग्री जस्तो तापक्रममा पनि हामीलाई 32-33-35 सम्मको गर्मी महसुस हुन्छ. यो दुईटा त्यही भएर एउटा एकदमै बढी उहरमाउलो गर्मी हुन्छ जुन चाहिँ दिनदिनै भकाभक तापक्रम बढेर हुने हो, ताप बढेर. अर्को चाहिँ कहिले काहीँ पानी पर्नुभन्दा अगाडि पनि एकदम गर्मी हुन्छ नि होइन, बिहान पानी पर्यो तर दिउँसो एकदमै गर्मी हुन्छ नि. त्यो किनभने हजुरको यो बाफ बढी हुन्छ वायुमण्डलमा अनि तापक्रम बढ्दाखेरि हामीलाई 81 हपक्क गर्मी महसुस हुन्छ. गर्मीमा यो दुईटा गर्मी
1: सामान्यतया बाफ बढी भयो भने चाहिँ शीतल हुन्छ कि भन्ने जस्तो एउटा किसिमको अनुमान छ. तर बाफ बढी हुँदा चाहिँ झन् अनुभव चाहिँ बढी हुने भयो
0: हो, शरीरलाई अवसर चाहिँ झन् बढी गर्ने भयो किनभने शरीरले पसिनाको माध्यमबाट बाहिर फाल्थ्यो होइन. तर पसिना चाहिँ बाफ बढी भएपछि त्यो पसिना सिधै सुक्दैन नि त.
1: मनसुनी गर्मीको बारेमा चर्चा गरौँ. यसलाई चाहिँ त्यति धेरै खतराको रूपमा चाहिँ लिँदैन, छलफल गरिँदैन. सामान्यतया मनसुन भन्ने साथै कि बाढीको बढी चर्चा हुन्छ कि पहिरोको चर्चा हुन्छ. पछिल्लो समयमा चाहिँ हिमतालहरू फुटेर अर्को किसिमको बाढी, त्यो पनि बाढी नै भनौँ पहिरो भनौँ, तर त्यो पनि जोखिम भनेर अलिक बढी चर्चा हुन थालेछ. तर गर्मीको खासै धेरै चर्चा चाहिँ हुने गरेको छैन. यो हिटवेभ अथवा लु जुन भनिन्छ तातो हावाको लहर भनेर अहिले जल तथा मौसम विज्ञान विभागले खतराको चेतावनी पनि दिइरहेको छ. यो भनेको चाहिँ के हो लु भनेर कस्तालाई भनिन्छ, अनि मनसुन छिर्नु अघि र छिरेपछि यो कतिको खतरा रहन्छ?
0: लु चाहिँ सामान्य जुन अधिकतम तापक्रम हुन्छ नि होइन, म्याक्सिमम तापक्रम त्योभन्दा 81-85 डिग्री बढी भयो भने चाहिँ लु भयो भन्ने हुन्छ. यो चाहिँ 80 डिग्री भन्दा माथि पुगेपछि लु हुने, त्योभन्दा तल नहुने भन्ने हुँदैन. सामान्यतया 25 डिग्री हुन्थ्यो तापक्रम, तर 81 त्यो 29-30 भयो भने अब त्यो लु आयो, हिटो भयो भन्ने चलन हो. किनभने ठाउँ ठाउँमा अब कहीँ सधैँ 35 डिग्री तापक्रम छ भने 35 पुग्दाखेरि त्यसलाई लु भन्ने चलन भएन होइन, 81 बढ्नेलाई लु भन्ने. अनि कारण के हो, मैले अघि नै हजुरलाई निवेदन गरेँ, जुन सेलाउनु पर्ने हो त्यति मात्रामा सेलाएन भने त्यो ताप थुप्रिएर बस्छ. त्यो भएर मान्छेहरूलाई भरौँ के छ भने तातो हावाको लहर भनेपछि हावै चल्ने होला भन्ने लाग्छ. त्यसो होइन, हावा चलेर त हामी कहाँ चाहिँ हुँदैन त्यस्तो. हामी कहाँ हावा चल्यो भने शीतल हुन्छ, हावा चलेन भने बरु ताप थुप्रिन्छ.
1: तर हाम्रो तराई क्षेत्रमा चाहिँ एकदम तातो हावा पनि चल्छ भन्ने,
0: त्यो स्थानीय रूपमा चल्ने हो. तर तराईभरि नै अथवा तराई र पहाड बीचमा हावा चल्यो भने त्यो त सेलाउँछ. तर अब कोठाभित्र अथवा एउटा सहर बजारभित्र चाहिँ तातो लहर चल्ने भनेको हावा चले पनि झन्

0: म्युनी भन्ने चाहिँ त्यहीँको हावाले गर्दाखेरि हो।
1: गर्मीको कुरा चाहिँ प्री मनसुनमा पनि हुने गर्छ नेपालमा, र मनसुनको बीचमा पनि हुन्छ। अलिक कुन चाहिँ बढी जोखिमयुक्त हुन्छ, कुन बेलामा बढेको चाहिँ, किनकि मनसुनको बेलामा पानी आउँछ कि भन्ने आशा छ।
0: तापक्रम पछि चाहिँ जुनसुकै समयको पनि उत्तिकै जोखिम हुन्छ। यसले स्वास्थ्यमा के कसरी असर गर्छ, मेटाबोलिजम आदि इत्यादि भन्ने चाहिँ स्वास्थ्य क्षेत्रका डाक्टर लगायतका मान्छेहरूसँग कुरा गर्न उपयुक्त हुन्छ। हामीले सामान्य कुराहरू मात्रै गर्ने हो, सामान्य ज्ञानका कुरा। तर प्री मनसुनमा बढ्यो भने पनि, मनसुनको बीचमा बढ्यो भने पनि उत्तिकै खतरनाक हुन्छ। प्री मनसुनमा चाहिँ बढी सुक्खा हुन्छ, तर मनसुनको बीचमा चाहिँ जुन हपक्कको गर्मी भने नि मैले अघि होइन, त्यो चाहिँ बढी हुन्छ। अथवा मनसुनको बीचमा चाहिँ ह्युमिडिटी बढी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढी पर्छ।
1: हुन त, यो स्वास्थ्य सम्बन्धी कुरा हो, तर तपाईँहरूले काम गर्दा थाहा पाउनुभयो भने सर, गर्मीले मान्छेको स्वास्थ्यमा कति धेरै असर पारेको अथवा कस्ता कस्ता जोखिमहरू नेपालमा देखिने गरेका छन्?
0: नेपालमा देखिएको सुनेको भन्ने चाहिँ एउटा अब 81 बेहोस हुने, शरीर एकदमै लुलो भएर जाने, यो खालका कुराहरू, बान्ता हुने, वाकवाकी आउने, खाना नपच्ने, टाउको दुख्ने, शरीरको मसलहरू चाहिँ होइन दुख्ने, क्र्याक हुने, यस्तो खालको लक्षणहरू चाहिँ हुन्छ। र मान्छेहरू धेरै चाहिँ गर्मीमा बेहोस हुने घटनाहरू चाहिँ बढी सुनिन्छ। अब यो कसलाई बढी त्यस्तो हुन्छ के भन्छ भन्ने चाहिँ अब शारीरिक अवस्थामा भर पर्ने कुरा भयो। बढी दीर्घ रोगी भएको छ, औषधि खाइरहेको छ, उमेर अवस्थाले गर्दा शरीर कमजोर छ भने थोरै तापक्रममा पनि बढी असर गर्छ। आफूलाई कतिमा के जोखिम हुन्छ भन्ने कुरा चाहिँ स्वास्थ्यसँगै
1: विपद प्राधिकरण भनौँ अथवा जल तथा मौसम विज्ञान विभाग, उनीहरूले चाहिँ बारम्बार चर्को घाम लागेको बेलामा घर बाहिर नजानु भन्ने किसिमको सन्देशहरू दिइरहेको हुन्छ। विशेष गरी यो गर्मीले चाहिँ खेतमा काम गर्ने किसान, सड़कमा काम गर्ने मजदूर, स्कूल जाने बालबालिका लगायत बढी जोखिममा चाहिँ उनीहरू किन छन् र उनीहरूले के ध्यान दिनुपर्छ?
0: पेसाका हिसाबले खुल्ला घाममा काम गर्ने मान्छेहरू, हजुरले भने जस्तो खेतमा काम गर्ने, बाटोमा खुल्लामा व्यापार गर्ने, अथवा जस्ता पाता मुनि पढ्ने, पढाउने, व्यापार गर्ने होइन, अथवा उद्योग कल कारखानामा काम गर्ने मान्छेहरू, दिनभरि तातो घाममा गाडी चलाउनेहरू जहाँ अब एसीहरू व्यवस्था छैन होइन, उहाँहरू बढी एक्सपोजमा हुन्छ कि, दिनभरि घाममा पर्नुहुन्छ नि त, त्यो भएर उहाँहरूलाई बढी जोखिम छ। उहाँहरूले एकदमै बढी पानी पिउने, कसरी शीतल हुन्छ आफूलाई त्यो व्यवस्था गर्ने, खेतमा काम गर्दाखेरि हजुरको लगातार घण्टौंसम्म त्यहीँ घाममा काम नगर्ने, आधा घण्टा जस्तो काम गरेपछि 8-10 मिनट छारीमा बस्ने होइन, पानी पिइराख्ने, तिर्खन लगाए पनि यस्तो काम गर्न ठिक हुन्छ, किनभने उहाँहरू बढी समय चाहिँ त्यो तातोको बढी सम्मुख हुनुहुन्छ। अब अर्को स्वास्थ्य अवस्थाका हिसाबले, उमेरका हिसाबले चाहिँ बालबालिका, गर्भवती अवस्थाको महिलाहरू, वृद्ध वृद्धा, अरू विभिन्न शारीरिक हिसाबले कमजोर हुनुभएको, अपाङ्गता भएका मान्छेहरू बढी संवेदनशीलता हुन्छ।
1: उनीहरूले एकदमै धेरै ख्याल गर्ने पर्ने कुरा भनेर हामीले त्यो विपद व्यवस्थापनको बारेमा बुझाउँदा चाहिँ के भन्ने गर्छौँ? यो गरेर भन्दा एकदम ख्याल गर्नु पर्ने,
0: एकदमै स्वास्थ्यको ध्यान दिने कुरा चाहिँ अघि नै मैले भने स्वास्थ्य कर्मी
1: भइहाल्यो।
0: तर सामान्य ध्यान दिनुपर्ने कुराहरू, खुला घाममा जाँदा छाता ओढेर कम्तीमा जाने, पानी प्रशस्त पिउने, सफा शुद्ध पानी शरीरले लिन सक्ने जति पिउँदाखेरि धेरै फाइदा हुन्छ, किनभने गर्मीमा धेरै पानी हाम्रो शरीरबाट बाहिर गइरहेको छ, जसले गर्दा तिर्ख नलाग्ने तर शरीरमा पानी कम हुने, त्यसपछि तुरुन्तै त्यसको प्रतिक्रिया स्वरूप अब बेहोस हुने, के हुने, स्ट्रोक हुने, त्यो कुराहरू हुन्छ होइन। अर्को अघि मैले भने काम गर्दाखेरि लगातार काममा नगर्ने, एकैछिन बिसाउने, शीतलमा बिसाउने, पसिना सकिएपछि शरीरमा फेरि पानी खाएपछि अनि बल्ल फेरि काममा जाने, अनि दिउँसै काम गर्नुपर्छ भन्ने छैन नि त, बिहानैदेखि 10-11 बजेसम्म काम गर्ने, अनि 11-3 बजेसम्म जुन एकदमै गर्मी हुन्छ त्यो चाहिँ शीतलमा छारीमा आराम गरेर बस्ने, यसरी दैनिकी परिवर्तन गरियो भने राम्रो हुन्छ। अब एउटा अहिले सरकारले पनि ध्यान दिनुपर्ने कुरा के हुनसक्छ भने, बिहान र राति अलि अबेरसम्म पसलहरू खोल्ने चलाउने दिने हो भने, अरू धेरै गर्मी हुने देशहरूमा बिहान र राति एक्टिभ हुन्छ मान्छे, दिउँसोको प्रचण्ड गर्मीमा चाहिँ बाहिर निस्कँदैनन्। अब हाम्रो के छ भने दिनभरि व्यापार हुँदैन किनभने गर्मीको कारणले, अनि साँझ परेपछि फेरि बन्द गरेर हिँड्नुपर्छ। त्यही भएर उद्योग व्यवसाय कल कारखानामा चाहिँ यो समय तालिका परिवर्तन गर्यो भने, नीतिगत रूपमा यो निर्णयहरू गर्न सक्यो भने सजिलो हुन्छ। किनभने मैले मधेसमा रिसर्च गर्दाखेरि यो थाहा पाएँ भने, साँझ उहाँहरूको तुरुन्तै बन्द गर भनिहाल्छ, पसल बन्द गर्नु पर्यो, दिउँसो गर्मीले गर्दाखेरि विशेष चिसोहरू लगायतको चिजहरू बिक्ला तर अरू त बिक्दैन, त्यो भएर व्यापार उद्योगहरूमा चाहिँ धेरै असर परेछ भन्ने चाहिँ
1: हामी विपद व्यवस्थापनबारे जानकारी दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौँ बदली नेपालमा। अब चाहिँ हामी बाढी पहिरोको बारेमा चर्चा गरौं, जुन कुरामा चाहिँ तपाईँले लामो समयदेखि अध्ययन पनि गर्दै आउनु भएको छ। पहाड़मा पहिरो, तराईमा बाढी मनसुनको बेलामा धेरै सुनिने विषय यिनै हुन् र धेरैलाई जोखिममा पार्ने क्षेत्र पनि यिनै हुन्। यो श्रृङ्खला चाहिँ कसरी चल्छ? एकै वर्षमा दुवै ठाउँमा किन फरक फरक विपद आउँछ?
0: एउटा भूगोलले गर्दा हो, अर्को हाम्रो भू उपयोग पनि, हाम्रो जस्तो प्राकृतिक स्वरूप छ त्यही अनुरूपको हामीले गरिरहेका छैनौँ। होइन, विकास निर्माण गर्दाखेरि खनजोत धेरै छ, अब ढुङ्गा माटो निकाल्ने, खानी निकाल्ने अथवा अरू विभिन्न कामहरू गर्दाखेरि खनेको माटो कहाँ थुपार्ने भन्ने पनि व्यवस्थित नभए हुनाले सानो पानी पर्दा पनि बाढी पहिरो धेरै आउने आइरहेको हामीले देखेकै छौँ। अब एउटा आकाशबाट त्यो जोखिम बढ़िरहेको छ, जहाँ चाहिँ एक्कासी धेरै पानी पर्छ। अर्को फेरि जमिन बलियो बनाउनु पर्ने, रहन दिनुपर्ने, हामीले त्यो पनि कमजोर गरिरहेका छौँ। त्यही भएर बाढी र पहिरोको कारणहरू मुख्य यो दुइटै हो। होइन, तर हामीले आफ्ना कमी कमजोरी नभन्ने खालि जलवायु परिवर्तन भनेर मात्रै भनिरहेको हुनाले यो आफ्ना गल्तीबाट चाहिँ अलिकति लुक्ने छिप्ने गरेको चाहिँ पाइन्छ।
1: विशेष मान्छेका गल्तीहरू,
0: मान्छे भू उपयोग एउटा हो, अर्को चाहिँ जोखिमयुक्त ठाउँमा गएर बसोबास गर्ने, काम गर्ने कुरा छ, त्यसमा पछि आउँला। अब तराईमा जुन बाढीको कुरा छ, त्यो चाहिँ होचो ठाउँहरू डुबान हुने कुरा भयो। पहाड़बाट गएको हुनाले नदीहरूको जुन रिभर बेड छ त्यो पिन्च पनि माथि आइरहेको अवस्था छ, किन भोरिए नि त होइन मधेसमा। अर्को जहाँबाट स्वस्थ्यो पानी त्यो नभएर अन्त अन्त डिस्टर्ब भइरहेछ, बाटो बनायो त्यसको नाली पहिला जहाँबाट पानी जान्थ्यो नभएर अब अर्को ठाउँमा पुगेर खस्छ, त्यसले गर्दाखेरि यो जुन प्राकृतिक सन्तुलन हो त्यो बिग्रेको अवस्था छ।
1: बाढी त प्राय उस्तै उस्तै ठाउँमा त्यही ठाउँमा बारम्बार आउँछ, पहिरो पनि गइरहेको ठाउँमा गइ नै रहन्छ धेरै समय, तर मानिसहरू त्यही बस्छन् बारम्बारको जोखिम चाहिँ किन कम हुँदैन, मान्छेले किन उठाउँछ?
0: मुख्य देखिएको काम दुईटा छ कि सर, एउटा केही मान्छेहरूलाई विकल्पै छैन अन्त सुरक्षित ठाउँमा बस्ने र उनीहरूको जीविका चलाउने विकल्प छैन र बसिरहेका छन् एकतरी। होइन, अर्को चाहिँ त्यहाँ फेरि आर्थिक अवसर पनि छ कि, खोला किनारमा हजुरको यही भोटेकोसी किनारमा हेर्नुभयो भने जोखिमयुक्त ठाउँ धेरै छन्, तर अब व्यापार बाटो त्यहीँबाट गएको छ, छेउछाउ सबै त्यहीँ छ, अब नीतिगत रूपमा त्यस्तोमा बस्न नदिने, सुरक्षित ठाउँमा बसोबास गराउनु पर्ने, होइन एक खालको त्यो एकदमै गम्भीर स्टेपहरू लिने हो, पहल कदमी लिने हो भने सुरक्षित ठाउँ हुन्थ्यो होला। नत्र अब सुर्खेतदेखि जुम्ला जाने बाटोमा हेर्नुभयो भने पनि त्यो कालीकोटको छेउछाउ मारतडीतिर जाने बाटोमा भयो भने त्यो बाटोको छेउमा भिरपाखोमा जहाँ पहिरो गएकै छ, होइन एकदमै खतरनाक ठाउँहरू छन्, अब त्यही बजार बढेकै छन्, किनभने अब बर्खा बाहेक अरू समयमा त आर्थिक क्रियाकलाप त्यही छ, होइन मान्छे त्यहीँ बस्ने हो, त्यसो हिसाबले सर्ने भयो। अब हामीले त्यस्ता ठाउँहरू छनौट गरेर त्यसको जोखिम के छ, राज्यले नै अलिकति होइन विश्लेषण गरेर यो ठाउँमा बस्नु हुँदैन, बस्न पाइँदैन भनेर रोक्नु पर्यो, नत्र मान्छे त अवसर पाएपछि बस्छ, सबैलाई त्यो जोखिम थाहा पनि हुँदैन, थाहा भए पनि अब जति बाँचिन्छ बाँचिन्छ नि त भन्ने पनि अवस्था छ।
1: हुन्छ, अब मान्छेको विकास नै नदी किनारतिरबाट भएको भने हामी पढ्दै आएका छौँ, त्यो किसिमले नदीको छेउमा अवसरहरू अथवा त्यहाँ सम्भावना खोज्नु त स्वाभाविक हो। तै पनि पछिल्लो समयमा यो बढ्दो विपदमा स्थानीय पालिकाहरू अथवा व्यक्ति स्वयंले पनि त्यस्ता ठाउँका विकल्पहरू खोज्न चाहिँ कतिको सक्छन्? खोजियो भने, यदि चाह्यो भनेदेखि,
0: चाह्यो भने सक्छन्, सकिन्छ पनि। होइन, अब पुरै बन्दोबस्त गर्न सकिने अवस्था क्षमता पालिकाहरूको नभएर पनि होला। होइन, फेरि हाम्रो जीविकोपार्जन छ त्यसलाई छिट्टै छोड्न सकिने अवस्था हुँदैन। मान्छेले दुईटा बाख्रा पाले हुन्छ, चारवटा कुखुरा पाले हुन्छ, होइन एउटा गाई यसरी बसिरहेको हुन्छ नि त गाउँमा, अब त्यो सबै व्यवस्था गर्न सकिने अर्को पाखोमा हुँदैन, अनि जहाँ सुरक्षित छ त्यहाँ पनि मान्छे छन्, यो खालका जोखिमहरू छ। तर अब स्वभावगत हिसाबले अलि दह्रो नीतिगत निर्णय हुने हो भने यो गर्न सकिन्छ, जस्तो चीनतिर पनि बसाइसराईहरू त व्यवस्थित भइरहेको छ। अब हाम्रोमा एकदमै जोखिमयुक्त ठाउँमा त्यहाँ बाटो लानलाई पनि करोडौं खर्च लाग्छ, बिजुली लान पनि त्यत्तिकै महँगो छ, पानी शिक्षा सम्पूर्ण कुरा लानलाई गाह्रो छ, चार घर तीन घर होइन कहीँ पहिरा थाप्लामा बसेका हुन्छ, उहाँहरूलाई सर्नुहोस् भन्यो भने सर्नुहुन्न, तर मेरा ठाउँमा बाटो चाहियो भन्नुहुन्छ, अब फेरि त्यहाँ बाटो पुर्यायो, बाटो पुर्याउँदाखेरि बस्ती सकिन्छ, यस्तो अवस्था चाहिँ हाम्रोमा धेरै छ।
1: तर कतिपय हाम्रो केही पालिकाहरू अझ धेरै जसो पालिकाहरूलाई कुरा गर्दाखेरि विपद व्यवस्थापनको लागि तपाईँहरूको तयारी के छ भन्दाखेरि उहाँहरूले असुरक्षित जुन क्षेत्र छ त्यसलाई अलिकति पर सार्ने अथवा त्यसलाई व्यवस्थापन गर्ने भन्दा पनि त्यहाँ घटना भइहाल्यो भनेदेखि उद्धार गर्ने, राहत बाँड्ने, त्यस पछाडि पुनर्स्थापनाका लागि केही समय खाना दिने, त्यो कुरा चाहिँ उहाँहरूको सोचमा आउँदछ भनेको हामीले बुझाउन पनि नसकिरहेको हो कि त्यहाँनिर
0: नबुझेको पनि हो होइन। र हामी नेपालीहरूमा यो ममा पनि होला सबैमा होला व्यवस्था गर्ने ट्रेन्ड चाहिँ एकदमै बढी छ, व्यवस्था गर्ने ट्रेन्ड चाहिँ एकदमै बढी छ। हाम्रो सिकाइ प्रक्रिया नै अलिकति कम संवेदनशील हो कि जस्तो लाग्छ, किनभने जोखिम थाहा नभएको भन्ने त होइन, थाहा त छ नि त, बाढी त्यहाँ देखेको छ, भोगेको छ। फेरि कतिपय त कस्तो छ भने एक ठाउँ बाढी पहिरो पीडित भएर सरेको मान्छे अर्को ठाउँ पनि बाढी पीडित ठाउँमै गएर बसेका छन्,
1: त्यस्ता घटना धेरै छ
0: होइन। अनि फलान ठाउँमा पहिरोले सताएर सबै होइन घरवास के भएर सर्नुभएको, अहिले फेरि बाढी पीडित हुनुभयो भन्ने चाहिँ सुनिन्छ। त्यो भएर आर्थिक, सामाजिक र अघि हजुरले भन्नुभएको जस्तो चेतनाका समस्या चाहिँ छन्। अब यसलाई सम्बोधन गर्ने कठोर नीतिले नै हो, त्यो चाहिँ हामी कहाँ अभाव भयो।
1: अब अलिकति यो जलवायु परिवर्तनको कुरा छ, अहिले तपाईँले सुरुमा एक ठाउँ भन्नुभएको थियो जलवायु परिवर्तनलाई मात्रै दोष दिनुभन्दा पनि हाम्रा गतिविधि, हामीले गर्ने काम पनि भन्नुभएको थियो, तर त्यति हुँदा हुँदै पनि जलवायु परिवर्तनले केही न केही खाना बढाउनलाई सहयोग गरेको छ भनेर हामी चर्चा गर्दै आएका छौँ। पछिल्लो समयका बाढी पहिरोहरूमा चाहिँ अलिक खतरनाक बन्दै जानुमा जलवायु परिवर्तनको पनि केही न केही भूमिका छ भनेर हामी भन्न सक्ने अवस्था कतिको छ?
0: केही न केही होइन, धेरै छ होइन, धेरै छ। अब प्रतिशतमा हामीले जमिनमा गर्ने अरू खराब कर्महरूको कति भार छ र जलवायु परिवर्तनको कति भार छ भन्ने मात्रै कुरा हो होइन। जलवायु परिवर्तनको असर त परेको छ होइन। अब यसले मूलत वर्षाको चरित्रमा परिवर्तन भयो। पहिला जति पानी पर्थ्यो त्यो दुई तीन झरीमा पर्थ्यो भने अब एकै झरीमा पर्ने भयो। दुई तीन झरीमा एक दिन दुई दिन बिराएर परिराख्थ्यो भने त्यो पानी सुसिन्थ्यो, त्यसको उपयोग बढी हुन्थ्यो होइन। अब त्यो एकैचोटि पर्दाखेरि त्यसले सतहको माटो बगाउने भयो होइन, नसोसिने भयो, नसोसिएपछि हिउँदमा काम लागेन त्यो पानी, एकैचोटि बग्ने भयो, बगेर जाँदाखेरि अरू चिज पनि लाने भयो होइन, बाढी पहिरो गराउने भयो। त्यही भएर यो जलवायु परिवर्तनको प्रभाव हो। अहिले हामीले माघे झरी भनेर सुने जस्तो मात्रै भयो, अबिर्सन थालियो कस्तो,
1: माघे झरी त लगभग
0: साउने झरी भन्ने हामीले बिर्सन थाल्यौँ, किन सधैँभरि ठुल्ठुला थोपा भरेर पर्छ सकिन्छ अनि त्यसपछि बाढी पहिरो हुन्छ, फेरि दुई चार दिनपछि दुलो सुरु हुन्छ।
1: अझ पछिल्ला केही वर्षमा त असोजे बाढी भनेर असोजको
0: दशैं एकदमै हरियो होइन, त्यसपछि सफा हुन्थ्यो, अहिले त जहिले पनि दशैं हिले हुन्छ, किन भन्दा मनसुन उता सर्यो, बिचमा पानी पर्दैन होइन, उता पछितिर पर्छ। त्यसले गर्दा हाम्रो अब कृषिको धान चाँडो पाक्ने धान लगाउन थाल्यो अनि पानी ढिलोसँग पर्न लाग्यो, त्यसले गर्दाखेरि ठिक्क स्याहार्ने बेलामा क्षति भइरहेको अवस्था।
1: यो सबै कुराले विपद बाढी पहिरोका घटनाहरू चाहिँ अझ खतरनाक हुने सम्भावनाहरू कतिको देख्नुहुन्छ?
0: बढ्छ, यो बढ्छ, किनभने कारक तत्त्वहरू जुन छन् त्यो घटेकै छैनन्। जे कारणले जलवायु परिवर्तन भएको हो त्यो त्यसमा कुनै कमी भएको छैन होइन, त्यो नगर्दासम्म यिनीहरू त बढिरहेछन्। हामी योभन्दा ठूला विकराल समस्याको लागि तयार हुनु जरुरी छ, अनि अघि हामीले भनेको गर्मी छ त्यो पनि यहाँभन्दा यो वर्षभन्दा अर्को वर्ष अझै बढ्न सक्छ।
1: अघि हामीले चर्चा गरेको अथवा आजको कार्यक्रममा समग्र हामीले चर्चा गरेको आउँदो मनसुनमा चाहिँ गर्मी धेरै बढ्छ, पानी कम पर्छ, त्यसले गर्दा जोखिम हुन्छ, सँगसँगै कुनै ठाउँमा अतिवृष्टि भएर बाढी पहिरोको जोखिम पनि हुन्छ। हामीले यो चर्चा गर्दै गर्दा यो घटनामा चाहिँ जलवायु परिवर्तनको भूमिका अथवा जलवायु परिवर्तन कतिको जोडिएको छ कि हामी एलनिनो अथवा सुपर एलनिनो भनेर पनि यसपालि भनिरहेका छौँ, त्यसको चाहिँ बढी सम्बन्ध हो यसपालि?
0: जलवायु परिवर्तनले त्यो एलनिनोको स्वरूपमा पनि परिवर्तन भएको छ होइन, त्यही भएर अहिलेको एलनिनो सुपर एलनिनो हुने भयो, यो निकै ठुलो भयो भन्नुको अर्थ त्यसमा जलवायु परिवर्तनकै प्रभाव छ, किनभने समुद्रको पानी, समुद्रको तापक्रमै एकदमै बढिरहेको अवस्था हो होइन। एलनिनोको साइकल, लालिनो र एलनिनोको साइकल चाहिँ अब 7-11 वर्षको साइकल चाहिँ हुन्छ होइन, हाम्रो वार्षिक मनसुनी साइकल जस्तै। तर यो एकदमै बढ्ने कुरा चाहिँ फेरि जलवायु परिवर्तनसँगै सम्बन्धित छ। त्यो बाहेकको पनि जुन अतिवृष्टि, खण्डवृष्टि र अति तातो भएका जुन घटनाहरू छन् त्यसको मात्रा, प्रकृति र पुनरावृत्ति, यो तीनटा बदलिनु मुख्यत धेरै हुनुमा चाहिँ जलवायु परिवर्तनको असर छ। यही बदलिँदै जाँदाखेरि चाहिँ समग्रमा जलवायु परिवर्तन हुने हो नि त।
1: जोखिमको बीचमा एउटा अलिकति सम्भावनाको कुरा पनि ठ्याक्कै जोडिहाल्नु। पछिल्लो समयमा केही मौसमविदहरूले चाहिँ भन्न थाल्नु भएको छ, सुपर एलिनो नै भए पनि बंगालको खाडीबाट यता आउँदाखेरि धेरै कुराहरूले नेपालको मनसुनलाई प्रभाव पार्ने भएको, यहाँको स्थानीय उत्पादन पनि हुने भएकोले मनसुन राम्रै पनि हुन सक्छ भन्ने किसिमको सम्भावनाहरू पनि भन्नुहुन्छ। त्यो सम्भावना चाहिँ कति रहन्छ धेरै?
0: यो अनिश्चितता छन् भनेर त हामीले सुरुमै कुरा गरौँ। सबैभन्दा जोखिम नै अनिश्चितता हो। ठ्याक्कै यही हुन्छ भन्ने थाहा पाए त हामीले आजैबाट केही पहल कदमी गर्न सकिन्थ्यो, होइन? त्यो चाहिँ अनिश्चितता छ। र जलवायु परिवर्तनले बढाएको सबैभन्दा ठुलो जोखिम भनेकै अनिश्चितता, कतिखेर के हुन्छ भन्ने थाहा नहुन सक्छ, होइन? अब बंगालको खाडीबाट आउने कुराहरू जुन बढ्छ भनेको छ, त्यो चाहिँ मनसुन साबिकको भन्दा धेरै राम्रो अवस्था हुन्छ भनेर चाहिँ कमै आशा गरौँ, होइन? हामी अब वर्स्टको लागि, होइन, सबैभन्दा खराब परिस्थितिका लागि नै तयार हुनुपर्छ, र सरकारी जस्तो प्राधिकरणले पनि खराब परिदृश्यकै लागि चाहिँ तयारी गरिरहेको अवस्था देखिन्छ। अब राम्रो भयो भने
1: भइहाल्यो,
0: तर अब पानी अहिले भने भन्दा अथवा कम पर्छ भनेको साबिक भन्दा बढी गर्न पनि सक्छ भन्ने कुरामा चाहिँ पर्न पनि सक्छ, पर्दैन भन्न सकिन्न, किनभने दुई तीन झरीमै अब अहिले त 500 मिलिमिटरसम्म 624 मिलिमिटरसम्म 24 घण्टामा पर्न थालो भनेपछि त त्यस्ता तिनटा झरी आयो भने त औसत भन्दा कहाँ कहाँमाथि पुगिहाल्छ।
1: तर जस्तो जेठको मध्यदेखि असोजको मध्यसम्म जुन एउटा मात्रामा पर्नुपर्छ,
0: त्यो
1: चाहिँ सम्भावना यसपालि कम देखियो,
0: त्यो सम्भावना चाहिँ कम देखियो। त्यसैले बीचमा गर्मी बढी हुने, दुईटा झरी बीचमा होइन बढी सुक्खा दिनहरू बढी हुने, अथवा पानी पर्ने अवधि जुन पहिला थियो 120 दिन जति पानी पर्छ भन्ने थियो, अब त्यो चाहिँ 50-60 दिनमै त्यति पानी पर्थ्यो भने त हामीलाई गर्मी र सुक्खा त बढ्छ नि त,
1: होइन?
0: पानी यति मिलिमिटर पर्ने थियो, पर्यो भनेर भएन कि, मैले अघि भने नि त्यो पानी बाँडिएर पर्यो भने हामीलाई काम लाग्थ्यो, त्यो पानी एकदमै साँगुरिएर 2-4 दिनमै मात्रै पर्यो भने हामीलाई त्यो फेरि यो एकदम प्रतिकूल हुने भयो। यो चिज त के हो भने चाहिने जति पाइयो भने ठिक हो, चाहिने भन्दा बढी भयो भने बिखोनी हो नि त, प्रकोप हुने हो नि त।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी यसपालिको मनसुनमा आउन सक्ने विपदका जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने काम बारेमा विपद व्यवस्थापन बारेका जानकारी दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
3: safety!
2: Michelin, Michelin.
4: World's number one tire brand.
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू:
6: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्वकर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी यसपालिको मनसुनमा आउन सक्ने विपद जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने कामका बारेमा विपद व्यवस्थापन बारेका जानकार दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ पूर्व चेतावनी प्रणालीको बारेमा अलिकति चर्चा गरौं, जुन क्षेत्रमा चाहिँ तपाईँले लामो समयदेखि काम पनि गर्दै आउनु भएको छ, जानकार हुनुहुन्छ त्यो क्षेत्रमा, जसलाई जीवन बचाउने कडी पनि भनेर भनिन्छ। पूर्व चेतावनी प्रणाली भनेको के हो, शुरूमा त्यसको बारेमा जानकारी गराइदिनु, अनि गर्मी र बाढी पहिरो दुवैको लागि यस्तो प्रणाली नेपालमा कतिको विकसित भएको छ?
3: पहिलो त पूर्व चेतावनी भनेको चाहिँ के हो भन्नुहुन्छ भने, कुनै प्रकोप चाहिँ आउँदैछ भन्ने जानकारी, त्यो आउनुभन्दा अगाडि नै जो मान्छे जोखिममा छ तिनीहरूलाई जानकारी दिने र उनीहरूलाई सुरक्षित ठाउँमा पुर्याउने, त्यो प्रकोपबाट बचाउने, यो प्रणाली चाहिँ पूर्व चेतावनी प्रणाली हो। यदि कुनै खोलाको छेउमा मान्छेहरू बस्दै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, र अब त्यो खोलामा बाढी आउने सम्भावना देखियो भने ती मान्छेहरूलाई बाढी आउन सक्छ है भनेर जानकारी दिने र उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा लैजाने, यो पूर्व सूचना चाहिँ बाढीको पूर्व सूचना हो। अब त्यस्तै पहिरोको हो भने पहिरो जाने ठाउँ, पहिरोले उड्न सक्ने बगाउन सक्ने ठाउँका मान्छेहरूलाई, पशु वस्तुलाई, स्रोत साधनलाई जानकारी दिने कुरा। गर्मी हुँदैछ भने अब त्यो गर्मी कहाँ कहाँ हुँदैछ र त्यसबाट को प्रभावित हुन्छन् उहाँहरूलाई जानकारी दिने, सँगसँगै र त्यसबाट सुरक्षित बनाउने, यो दुईवटा जानकारी दिने मात्रैलाई हामीले प्रणाली भन्नु भएन। त्यसबाट असर पर्न सक्ने मान्छे पशु वस्तु र अरू उहाँहरूको जीविका त्यसलाई सुरक्षित गर्न सकियो भने चाहिँ त्यो पूर्व सूचना प्रणाली हो। अब दोस्रो यसको लागि प्रणाली के कस्तो विकसित छ भन्ने कुराहरू, धेरै जसो प्रकोपहरू जल तथा मौसमजन्य प्रकोपको चाहिँ पूर्व सूचना प्रणाली सम्भव छ प्राविधिक हिसाबले अहिलेसम्म। अब जस्तो भूकम्प होला, अरू विभिन्न खालको प्रकोपहरूको त्यति धेरै प्रभावकारी पूर्व सूचना प्रणाली बनाउन सकेको अवस्था छैन, तर मौसम र मौसमजन्य प्रकोपको चाहिँ पूर्व सूचना प्रणाली सुरुवात भइरहेको छ। तर अब हाम्रोमा चाहिँ असाध्यै धेरै सूक्ष्म हावापानीका क्षेत्र छन्, एउटै पाखोमा पनि फेदीमा र माथि देउरालीमा भन्ज्याङमा फरक अवस्था पाइन्छ, एउटै पाखोको पनि पूर्व फर्केको पश्चिम फर्केको मोडामा फरक अवस्था छ होइन। त्यसले गर्दाखेरि यो चाहिँ एकदमै पावरफुल छ, शक्तिशाली सशक्त प्रणाली छ हामी कहाँ पूर्व सूचनाको भन्न सकिने अवस्था छैन। तर पनि यो मौसम भोलि कस्तो हुन्छ, तीन दिनमा कस्तो हुन्छ भन्ने अन्दाजहरू गर्न सकिने अवस्था छ, जुन चाहिँ 70-80% विशेष गरेर यो चरम मौसमी अवस्था भन्छ त्यो चाहिँ मिल्छ। भनेपछि 10-7 घटना त कम्तीमा सुरक्षित हुन सकिने अवस्था छ र यसमा सुधार पनि हुँदैछ।
2: आज अथवा आज बेलुका नै भोलि चाहिँ यो ठाउँमा चरम गर्मी हुँदैछ भने मान्छेले पूर्व तयारी गरे भनेदेखि घटाउन सकिन्छ, त्यसको जोखिम धेरै
3: सकिन्छ। अनि बाढीको केसमा तराई मधेसमा त बाढीबाट थाहै नपाई मृत्यु हुने संख्या निकै कम भएको छ नि, त्यो पूर्व सूचनाबाटै हो। र पहाडमै पनि अब टेलिफोनको कारणबाट माथिबाट खबर गरेर तल्लो तटका मान्छेहरू जोगिएको त अहिले त अनगिन्ती घटनाहरू आइसक्यो नि त, पूर्व सूचना त्यही हो नि त।
2: जस्तो सरकारले पनि पछिल्लो समयमा चाहिँ बाढी प्रभावित क्षेत्रहरूमा 1,00,000 मेसेज पठाइयो र प्रभावकारी भयो भन्ने खालको कुरा सुनिन्छ, मान्छेहरूले कतिको पत्याएर आफ्नो तयारी गर्न थालेका छन् पछिल्लो समयमा?
3: अब नहुनु भन्दा त्यो एकदमै राम्रो भएको छ, तर जति हुनुपर्ने हो त्यति चाहिँ प्राविधिक हिसाबले होइन, अघि हामीले भन्यौँ मान्छेको चेतना व्यवस्थाको कारणले गर्दाखेरि 100 पुग्न सकेको अवस्था छैन, यद्यपि त्यसका धेरै सकारात्मक प्रभावहरू परेका छन् होइन। अब प्राविधिक हिसाबले पनि त्यसलाई निकै धेरै सुधार गर्नुपर्ने देखिन्छ, जस्तो खोला किनारमा कहाँसम्म जोखिम छ भन्ने संघीय निकायहरूलाई सबैलाई थाहा नहुन सक्छ, अनि उहाँहरूले एउटा सर्टेन एरियामा पठाइदिनुहुन्छ जहाँ चाहिँ अब कहिल्यै बाढी नपुग्ने ठाउँको मान्छेलाई एसएमएस जाला, उसले मलाई त्यत्तिकै आउँछ भन्ला, अनि अर्को एसएमएस जान पनि अलिकति समय लाग्ने। अहिले नयाँ एउटा प्रविधि आएको छ मोबाइल प्रसारण भन्ने, जसरी हजुरहरूको रेडियोमा प्रसारण हुन्छ यसरी तत्कालै सबै मोबाइलमा एसएमएस जाने, सिममा ब्यालेन्स नभए पनि जाने र त्यो मेसेज नहेरेसम्म त्यसले जानकारी दिइराख्ने, निधाएको भए पनि यदि फोन तपाईँले त्यो अन गर्नुभयो, फोनै अफ गरिदिनुभयो भने त काम लागेन, फोन अन गर्नुभएको छ भने तपाईँ कहाँ अब ब्यालेन्स छैन भने पनि त्यहाँ मोबाइलमा एसएमएस जाने, तपाईँलाई त्यसले आवाज दिने र हेरेर अब मैले हेरेँ भन्ने खालको त्यसलाई इन्डिकेट नगरेसम्म त्यो बन्द नहुने, त्यसमा जाम हुने कुरो छैन, 10 सेकेन्डभित्र सबै देशैभरिमा जाने। अस्ति सिङ्गो भारतमा उहाँहरूले टेस्ट गर्नुभयो, 10 सेकेन्डभित्र अरबभन्दा बढी जनसङ्ख्यामा पुग्यो विभिन्न भाषामा मोबाइल प्रसारण। अहिले हजुरहरूले जुन रेडियो प्रसारण गर्नुहुन्छ त्यस्तै खालको मोबाइल प्रसारणको व्यवस्था छ होइन,
2: नेपालमा
3: त्यो छैन, थाहा छैन, अब त्यो ल्याउनु पर्छ, अलिकति महँगो हुँदो रहेछ होइन, तर जनताको जीवधन भन्दा महँगो होइन त्यो, हामीले जति जीवधन जोगाउँछौँ त्यो राहतसँग हिसाब गर्यो भने त्यो सस्तै पर्छ कि।
2: त्यो किसिमको एउटा भयो, अहिले नै चाहिँ जस्तो मोबाइलमा अलर्ट पनि आउँछ, रेडियोहरूबाट पनि एकदमै धेरै प्रसारण हुन्छ, यस्तो हुँदैछ, जोखिम हुँदैछ भन्ने किसिमको, तर मान्छेहरूले त्यति धेरै वास्ता गरिसकेको अवस्था छैन, मान्छेलाई बुझाउने चाहिँ कसरी? अब
3: अहिले संचार क्षेत्रबाट अत्यन्तै महत्वपूर्ण र एकदमै ठूलो सहयोग यो भएको छ, हामीले पनि महसुस गरेका छौँ, हरेक संचारले होइन, रेडियो, टेलिभिजन, अनलाइन सबै संचार माध्यमहरूले चरम मौसम सम्बन्धी अवस्थालाई, प्रकोप सम्बन्धी कुरालाई, त्यसको सचेतना सम्बन्धी प्रसारणलाई चाहिँ एकदमै प्राथमिकता दिएर प्राइम टाइममा होइन त्यसको होम पेजमै राखेर दिइराख्नु भएको छ। वास्तवमा यो एकदमै ठूलो मेहनत छ, यसलाई निरन्तरता दिनै पर्छ होइन, मान्छेले ख्याल गरेनन् कि अथवा सुनेनन् कि बुझेनन् कि भनेर हुँदैन, यो एउटा निरन्तरता दिनुपर्छ, किनभने यसको प्रभाव भएको छ कि हामीले ननापेको नदेखेकोमा, यति दुःख गर्दा पनि किन यो नतिजा आएन भन्ने हाम्रो अलिकति चिन्ता हुनु स्वाभाविकै हो होइन। त्यसमा के छ भने अब अलिकति सामाजिक सञ्जाल र हामीले दिएको सूचनासँग मान्छेले कसरी यसले बिहेभ गरेका छ, त्यसको व्यवहार के छ, कति धेरै लिन्छ, कति ग्रहण गर्छ भन्ने मान्छेको यो स्वभावलाई हामीले ध्यान दिनुपर्ने देखिन्छ। र मान्छेको स्वभाव के देखियो भने कुनै पनि उसमा ऊ 1 मिनट 2 मिनट भन्दा अडिँदैन, एकछिन सुन्छ बन्द गरिहाल्छ, के गर्छ अर्कोतिर जान्छ होइन, र बढी अडियो भिजुअलतिर हेरिराख्ने, मनोरञ्जनमा बढी ध्यान दिने यो स्वभावहरू बढ्यो, अलिक बढी उटपट्याङ कुराहरूमा बढी ध्यान जान लाग्यो। अब त्यसलाई फेरि लयमा फर्काउनलाई होइन मूल बाटोमा ल्याउनको लागि चाहिँ बालबालिकाहरूको शिक्षणदेखि लिएर कतिपय धार्मिक विश्वासका मान्छेहरू हुनुहुन्छ भने ती मान्छेहरूले यो हो है तरिका, लाइन, सही बाटो मार्ग यो हो भनेर अब अरू विभिन्न रणनीतिबाट जानु पर्यो।
2: पहाडी पहिरोको यदि चेतावनी आइसकेपछि त्यसपछि एउटा परिवारले तुरन्तै गर्नुपर्ने कामहरू के हुन्, एकदमै छिट्टो गर्नुपर्ने,
3: एकदमै महत्वपूर्ण कुरा सम्झाउनु भयो। पहिलो त आफू र आफ्ना परिवारहरूको जीवको सुरक्षा, पहिलो प्राथमिकता, प्राथमिकता दिनु पर्यो भने के गर्ने भन्नुभयो हजुरले, पहिलो प्राथमिकता आफू र आफ्ना परिवारका सदस्यहरूलाई सुरक्षित गर्ने, सुरक्षित ठाउँमा लाने, दोस्रो प्राण भएका चिज पशु वस्तु दोस्रो प्राथमिकता दिनुपर्ने, अब तेस्रो चाहिँ आफूले हिँडाउन सकिने धनमाल होइन, अब यसमा पनि पहिले प्राथमिकता निर्धारण गर्नु पर्यो, प्रकोप आइसकेपछि अपरझटमा अब के गरौँ कसो गरौँ होइन पहिल्यै निर्धारण गर्नु पर्यो। हजुरले अब 30 किलो चामल बोकेर जाने कि लालपूर्जा नागरिकता गरगहना नगद बोकेर दौड्ने प्राथमिकता दिनु पर्यो, 30 किलो चामल छोड्नु पर्यो, गरगहना होइन लालपूर्जा नागरिकता पासपोर्ट लगायतका कागज पत्रहरू चाहिँ बोकेर जानु पर्यो, पहिले ती चाहिँ सुरक्षित ठाउँमा राखे पनि हुन्छ, जोखिमयुक्त ठाउँमा हुनुहुन्छ भने किन त्यहाँ राख्नु पर्यो, कोही अर्को आफन्त कहाँ कहीँ सुरक्षित ठाउँमा राख्यो भयो त्यो बेचेर खान त मिल्दैन,
2: आफ्नै घरमा चाहिँ कता कता खोज्नु नपर्ने गरी
3: च्याप्पो समातेर भाग्न सकिने गरी राख्नु पर्यो, झटपट झोला भन्ने होइन चलन पनि छ, सुरक्षित राख्नु पर्यो। अब डुबान मात्रै हुने हो भने चामलहरू अन्नपातहरू माथिल्लो तलामा राख्दा भयो होइन, अब तर सबैको माथिल्लो तला नहुन सक्छ, हाम्रो घरबार जो बढी पनिहरू छ होइन, आफू आफ्नो परिवार त्यो चाहिँ जुन सँगसँगै लिएर जान सकिन्छ, त्यसपछि पशु वस्तु दोस्रोमा, अनि साथ मिल्ने चिज पहिले तयार हुनु पर्यो, किनभने अकस्मात यस्तो घटना आइलाग्यो भने हजुरको आधा दिमाग त हाम्रो त्यत्तिकै होइन विशृङ्खल भइसक्छ, अरू बाँकी रहेको सोचले कति काम गरिन्छ होसावासमा, त्यसको लागि पहिले तम तयार हुनु पर्यो, आफूले पहिल्यै बाढी नआउँदाखेरि नै मैले के कति सामान चाहिँ कति समयमा कहाँ सुरक्षित ठाउँमा पुर्याउन सक्छु, फलानु ठाउँ सुरक्षित छ भने त्यहाँ म कति समयमा पुग्न सक्छु भनेर आफैले अभ्यास गर्दा पनि हुन्छ।
2: जस्तो कसैको चाहिँ म्यासेज आयो बाढीको लागि, मान्यौ बाढी आउँदैछ आउन सक्छ भनेर म्यासेज आयो भनेदेखि त्यस पछाडि नजिकै खोला छ भने खोलामा गएर कुद्दै हेर्ने अनि मात्रै आउने पनि चलन देखियो, त्यो गर्ने कि पहिले आफ्नो चाहिँ
3: एकदमै खराब छ, यसलाई हामीले कसरी सुधार्ने होइन, एसएमएस पठायो एक दुईवटा फोटोहरू हजुरहरूले पनि देख्नुभयो होला, एकदमै बुझ्ने मान्छेहरू भएको भन्ने हामीलाई लाग्छ। जस्तो चितवनको नानगाड भयो, नारायणीमा बाढी चाहिँ खतरा तहभन्दा माथि गयो भने एसएमएस पठाएपछि जम्मै बाढीहरूलाई नारायणी पुग्ने क्षमता कति हो के हो, झन् ठुलो विपद हुने जोखिम देखिन्छ। अनि यो चाहिँ मैले खालि उदाहरण मात्रै भने, यस्तो धेरै ठाउँमा छ। अनि बाढी ठुलो आयो भनेपछि दाउरा खोज्नेहरूको भिड, माछा खोज्नेहरूको भिड एकदम धेरै। यसमा चाहिँ व्यक्तिगत सुरक्षालाई एकदमै ध्यान दिन जरुरी छ। हामीले जोखिमलाई एकदमै अनदेखा गरिरहेको र अहिलेका धेरै मृत्युहरू जोखिमलाई अनदेखा गरेरै भएका छन्। आग्रह गर्नुपर्ने विषय चाहिँ सेवा क्षेत्रलाई पनि छ। जस्तो सड़कमा यातायातका चालकहरू, सहचालकहरू, गाडीका मालिकहरूलाई अब अरू विविध कारणहरू होला, आर्थिक कारणहरू, तर जोखिम मोलेर यात्रा गर्ने गराउने काम चाहिँ नगरिदिनु। किनभने प्राण गएपछि त सकिहाल्यो, घाटा त परिपूर्ति हुन सक्छ, तर शरीर गयो मान्छेको भने फर्केर आउँदैन नि। त्यही भएर हामीले यातायात क्षेत्रलाई उहाँहरूकै सुरक्षाका लागि हामीले सजग गराउनु पर्ने। हजुरहरूले पनि यातायात क्षेत्रका मालिकहरू, व्यवसायीहरू, चालकहरू, सहचालकहरूसँग यसरी छलफल गर्ने, उहाँहरूका अनुभवहरू सुनाउने गरिदिनु भयो भने सायद त्यो क्षेत्रले पनि अलिकति सजग हुन्छ। कि
2: हामी विपद व्यवस्थापन बारेको जानकारी दिन नाथ भण्डारीसँग बदलिदो नेपालमा कुराकानी गरिरहेका छौँ। अहिले हामीले गर्दै गएको कुरालाई नै जोड्दै व्यक्ति र परिवारको पूर्व तयारीको बारेमा अलिकति जानकारी दिउँ। बाढी र पहिरोको सरदर एउटा समय हुन्छ, यो समयमा आउँछ अथवा धेरै पानी परेपछि अब आउँछ भनेर सामान्यतया अनुमान गर्न सकिन्छ। यस्तो अवस्थामा मनसुन सक्रिय हुनु अघि नै एउटा परिवारले गर्मी र बाढी पहिरो दुवैका लागि चाहिँ कस्ता किसिमका तयारीहरू अब गर्नुपर्छ, किनकि हामी ठ्याक्कै सम्मुखमा आएका छौँ।
3: एउटा त अघि हामीले थोरै कुरा भनौँ, आफ्नो सरसामानहरू आदि इत्यादि सुरक्षित ठाउँमा राख्ने। यदि एकदमै जोखिम ठाउँमा बसिराख्नु भएको छ, जस्तो अस्थायी रूपमा काम गरेर बसिरहेको मान्छेहरू हुनुहुन्छ नि त, जलविद्युत आयोजना छ भने खोला किनारमै हुन्छ, सड़क बनाउने क्याम्पमा हुन्छ, त्यो पनि जोखिमयुक्त ठाउँमै बसेको हुनसक्छ। अब कोही आर्थिक सामाजिक कारणले खोला किनारमै जोखिमयुक्त ठाउँमा बस्नु भएको छ भने वर्षा अवधिभरि सुरक्षित ठाउँमा गएर बस्न पनि एउटा विकल्प त्यो हुन सक्छ। कतिपय पालिकाहरूले चाहिँ एकदमै जोखिममा भएका समुदायको लागि गाउँ बेसी सर्ने अथवा बर्खामा अरू उद्धार गर्न पनि सकिने अवस्था छैन भने सुरक्षित ठाउँमा डेरै राखेर बस्नलाई पनि उत्प्रेरणा गरेको छ, त्यो एउटा गर्न सकिन्छ। दोस्रो, आफू छिटै सुरक्षित ठाउँमा जानको लागि चाहिँ पूर्व सूचनासँग चनाको हुनु पर्यो। हरेक दिन 1155 नम्बर, जहाँ फोन गरेको पैसा लाग्दैन, त्यहाँ सोधेर म फलान ठाउँबाट बोल्दैछु, फलानु नदीको किनारमा छु, यहाँ पानी कति पर्नेवाला छ आज भोलि पर्सि अथवा बाढी आउने सम्भावना छ कि छैन भनेर सोध्न सकिन्छ। 1149 फोन गरेर पनि सोध्न सकिन्छ, त्यो चाहिँ जिल्ला प्रशासन कार्यालयहरू, प्रहरी कार्यालयहरूले उठाउनुहुन्छ। होइन, आवश्यक पर्यो भने तुरन्तै उद्धार गर्न पनि त्यहाँबाट सजिलो हुन्छ। होइन, एउटा यो मौसम सम्बन्धी जानकारी पनि लिइराख्नु पर्यो, सरसामानहरूलाई सुरक्षित ठाउँमा राखिरहनु सकिन्छ, किन बाढी त दिनदिनै त आउँदैन। अझ भन्यो भने हामी यहाँ त वर्षेनी पनि नआएर एक दुई वर्ष बिराएर आएको अवस्था छ, त्यो पनि नआओस् भन्ने कामना हो। तयारी गर्न सकिन्छ, एकदमै जोखिमयुक्त ठाउँ छ भने त बर्खा भएरलाई छोड्नु पनि त पर्यो नि त। पहिल्यैदेखि चलेको चलन, गाउँ बेसीको चलन छ, यात्रा गुन्सा छ, एकदमै जाडो भयो नि, हिमालको मान्छेहरू तल झर्नुहुन्छ भने अब बाढी छेउको मान्छेहरू अलिकति सुरक्षित ठाउँमा गएर त बस्नु पर्यो नि त। त्यति चाहिँ सरकारले पनि र सम्बन्धित समुदाय परिवारहरूले पनि गम्भीर रूपमा लिनुपर्छ।
2: अघि पनि चर्चा गर्यौं, तर यही कुरा अलिकति जोडे मैले, अति आवश्यक छ भनेर म्यासेज आइसकेपछि अथवा कसैले खबर गरिसकेपछि अथवा कोही कराइसकेपछि पनि हत्तपत्त घर छोडिहाल्न मान्छेहरू नमान्ने क्रम अहिले पनि बाँकी नै छ भनिन्छ। यस्तो अवस्थामा चाहिँ उनीहरूलाई कसरी बाहिर निकाल्ने?
3: एउटा उहाँहरूको के रहेछ भने, हाको जुन सम्पत्ति छ त्यो सुरक्षित हुँदैन कि, यहीँ बसेँ भने म जोगाउन सक्छु कि भन्ने, त्यो एउटा कारण हो। दोस्रो, उहाँहरूलाई त्यो विश्वास, यति ठुलो नआउला, घट्ला, लै चाहिँ नहाल्ला भन्ने खालको, जुन चाहिँ अघि हामीले भने अलिकति व्यवस्था, अलिकति बेपरवाही, असावधानी, त्यो रहेछ। यो दुईटा कुरालाई हामीले चाहिँ अब कन्भिन्स गर्नु पर्यो हुनुहुन्न, र कन्फर्म जोखिम छ भने त बल प्रयोग गरेर पनि निकाल्नु पर्यो, उहाँलाई जोगाउनु पहिलो प्राथमिकता हो।
2: यही बीचमा वृद्ध वृद्धा अपाङ्गता भएका व्यक्तिहरू छन् भने उनीहरूलाई चाहिँ त्यहाँको समुदाय, त्यहाँको परिवारले कसरी व्यवस्थापन गर्ने?
3: महत्वपूर्ण पाटो छ, तर व्यवहारमा कस्तो देखियो भने उहाँहरू नै छुट्न सक्ने सम्भावना बढी देखियो। दुई चारवटा घटनामा चाहिँ वृद्ध वृद्धाहरू, अपाङ्गता भएकाहरू चाहिँ छुटेका, नलएर अनि ज्यान गएको
2: देखिएको
3: घटनाहरू पाइयो। होइन, त्यसले गर्दा पूर्व सूचनाको तहहरू छ, एउटा सजग हुने तहमा खबर आउँछ, हामीलाई अवसर समय हुन्छ प्रशस्तै, त्यसपछि चेतावनी तह हुन्छ, त्यसपछि खतरा तह हुन्छ। तीन तहको जानकारी पाइन्छ। कहिलेकाहीँ तीन तहको नभएर 81 अपर्झट हुन सक्छ अर्को कुरा हो, नत्र सामान्यतया जहाँ पूर्व सूचना प्रणाली अलिक व्यवस्थित क्षमतावान सक्षम छ त्यहाँ तीन तहको जानकारी पाइन्छ। पहिलो तहको जानकारी पाउने बित्तिकै होइन, जुन सजग हुनुहोस् पछि धेरै गर्मी हुनेवाला छ, पछि ठुलो पानी पर्नेवाला छ भनेर जब खबर आएपछि हामीले जुन कमजोर वर्गका मान्छेहरू जसलाई बाहिरी सहयोग नभई आफै सुरक्षित हुन सक्नुहुन्न उहाँहरूलाई सुरक्षित ठाउँमा लाने सार्ने कुराहरू गर्दा त प्रशस्त समय हुन्छ नि त, त्यो गर्नु पर्यो गराउनु, काँधेर राख्ने, आफ्नो घर त जोखिममुक्त ठाउँमा छ, कहीँ आश्रय स्थल होला, आफन्त होला होइन, उहाँको रेखदेखको कुरा, त्यो चाहिँ बल्यबाङ्गा हुन्छौँ नि हामी, बल्यबाङ्गा चाहिँ सायद चेतावनी पाएपछि सरे भयो अथवा खतरा छ अब
2: भनेपछिसम्म
3: सर्दा पनि लगभग पुग्यो उहाँहरू सक्नुहुन्छ, बाँकीलाई पहिल्यै गर्नु र कतिपय जस्तो भोलि बर्खा लागिसकेपछि बाटो बन्द हुन्छ, खोला खोल्सा बढेर कच्ची बाटाहरू छन्, त्यहाँ उद्धार गर्न पाइँदैन, त्यस्तो छ नजिकै अरू स्वास्थ्य आदि छैन भने त्यतिखेरको चाहिँ जस्तो सानो बच्चा भएका अथवा गर्भवतीहरू अथवा स्वास्थ्य स्थिति जोखिम भएका मान्छेहरू त पहिले सुरक्षित ठाउँमा सरेर बस्दा पनि राम्रो, किनभने घटना घटिसकेपछि उहाँहरूले उद्धार पाउन गाह्रो हुन्छ नि त।
2: हामी विपद व्यवस्थापन विज्ञनाथ भण्डारीसँग कुराकानी गरिरहेका छौँ। हामी अब स्थानीय सरकार र समुदायको भूमिकाको बारेमा कुरा गरौँ। हामीले हुन त अहिलेसम्म यो गर्ने भन्ने कुराहरू कतै न कतै स्थानीय सरकार र समुदायसँग नै जोडिएको छ र संघीय सरकारले पनि गर्नुपर्ने कुराहरू छ, तर यो स्थानीय सरकार र समुदायलाई नै केन्द्रित गर्दा चाहिँ विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका कतिको हुन्छ, ऊ नजिकको सरकार हो, गर्मीको व्यवस्थापन र यो बाढ़ी पहिरोको व्यवस्थापनको लागि चाहिँ स्थानीय सरकारहरू अहिले कतिको तयारी भएको देख्नुहुन्छ तपाईँले?
3: फलफल चर्चाका हिसाबले अब चर्चामा आएको छ विषय, तर जुन एकदमै सशक्त तयारी हुन्छ नि त्यो चाहिँ एकदमै कम छ कि, कुरा भएकै छ, चर्चा भएको छ, छलफल भयो भन्ने होइन, छलफलले त हुँदैन नि त, छलफल त गर्नु पर्यो, सुरुवात कहीँबाट हुने होला, तर अरू तयारीहरू चाहिँ अब कम देखिन्छ। यस्तो गर्मी हुँदैछ भने उहाँहरूले त्यो विद्यालयमा बिदा दिने बाहेक अर्को उपाय केही भएको छैन, गर्मी त यो वर्ष मात्रै होइन वर्षौंदेखि हुँदै आयो, तिनको सानो भएको विद्यालय परिवर्तन गर्नु पर्थ्यो, विद्यालयमा कुलिङ कुराहरू गर्नु पर्थ्यो होइन, यस्ता कुराहरू एकदमै एग्रेसिभ ढंगले भएको अवस्था छैन, र अब गर्मी छेक्न सकिँदैन, सामना गर्नको लागि जुन तयारी गर्नुपर्ने हो त्यो प्रभावकारी रूपमा हुनु जरूरी छ। त्यहाँको स्वास्थ्य शाखा, त्यहाँको शिक्षा शाखा, त्यहाँका कर्मचारी, निजी क्षेत्रको प्रोफेसनल होला, उद्योगी, व्यवसायी, किसान, यो त सबै लाग्नु पर्यो नि त आफ्नो आफ्नो क्षेत्रबाट, त्यो अभियान होइन त्यो खालको मोबिलाइजेसन चाहिँ स्थानीय तहबाट भएको छैन। दुईवटा क्षेत्रमा काम हुनुपर्छ जस्तो लाग्छ मेरो अध्ययन र अनुभवबाट, एउटा संघीय क्षेत्रमा मौसम यस्तो हुँदैछ होइन, चरम अवस्था हुँदैछ, अति गर्मी हुने अवस्था छ, बाढ़ी पहिरो बढ़ने अवस्था छ भन्ने थाहा पाइसकेपछि त्यसको स्वास्थ्यमा असर के पर्ने हो, कृषि कर्ममा के असर पर्ने हो, पशुपालनमा के असर पर्ने हो, आवागमनमा के असर पर्ने हो, हाम्रा त विभिन्न मन्त्रालय विभाग छन् नि यसका, तिनीहरू बसेर त्यसको असर प्रभाव चाहिँ के लाएर विश्लेषण गरेर यो यो असर पर्छ भन्ने कुरा निर्कुल गरेपछि त्यो क्षेत्रगत पूर्व तयारी हुनुपर्ने हो नि, त्यो चाहिँ एउटा संघमा हुनु पर्यो र सुझाव होइन निर्देशन जे दिनुपर्ने हो त्यहाँबाट आउनु पर्यो। अहिले तपाईँले जति पाउनुभएको छ सबै एकै त्यही जल तथा मौसम विभागले मात्रै दिएको पाइन्छ, ऊ सबै विषयको जानकार होइन नि, उसले मौसम कस्तो हुन्छ अथवा बाढ़ी कत्रो हुन सक्छ भन्ने कुरा पो उसले जाने छ, त्यसपछि त्यसको चाहिँ अरू उद्योग कल कारखानामा के प्रभाव पर्छ भन्ने त या त उद्योग कल कारखानाका सम्बन्धित विज्ञहरूलाई निकायहरूलाई थाहा छ, उनीहरू अग्रसर हुनु पर्यो, र अर्को स्थानीय सरकारलाई थाहा हुन्छ किनभने उसलाई कहाँ के छ भन्ने थाहा छ नि त बढी, त्यही भएर यो दुई तहमा चाहिँ सरकार बढी क्रियाशील हुन जरूरी छ कामैको लागि कुराको लागि।
2: समन्वय कतिको पाउनुहुन्छ तपाईँ यतिखेर?
3: दुई तहमा पनि समन्वय चुनौती छ, अर्को अन्तर निकायगत दुईटा निकायहरू बीचमा पनि चुनौती छ, अरू विभिन्न देशमा राम्रा अभ्यासहरू के छन् भने पूर्वानुमान मौसम खराब हुँदैछ भन्ने पूर्वानुमान देखिने बित्तिकै सम्बन्धित क्षेत्रका मान्छेहरू चाहिँ टक्क जोडिएर उहाँहरूले ल यो प्रभाव पर्छ, पानी यति धेरै पर्छ काठमाडौँमा, काठमाडौँको कुरा गरौँ अथवा पोखरा कुनै सहरको धेरै पानी पर्छ भन्ने भयो भने त्यहाँ यातायातको कुरा, त्यहाँ स्वास्थ्यको कुरा, त्यहाँ विपद व्यवस्थापनका कुरा, दमकल व्यवस्थापनका सम्पूर्ण प्रतिनिधिहरू जुट्छन्, आफ्नो ठाउँमा छलफल गर्छन् र तुरुन्तै यस्तो असर पर्छ, अब म यो प्रतिकार गर्छु भनेर तयारी गर्छन्, हाम्रोमा त्यो खालको छैन, सूचनाले मात्रै भएन, एक्सनेबल हुनुपर्छ भन्छ नि, एक्सनेबल हुनलाई मेहनतै गर्नुपर्ने हुन्छ। अघि नै हामीले भन्यौँ, मान्छेलाई भनेर माइकबाट चिच्याएर भन्दा त हुँदैन, होइन, बल प्रयोग गरेर सुरक्षित ठाउँमा लानु पर्छ भनेपछि हाम्रो मान्छेले कसरी व्यवहार गर्छन् भन्ने पनि बुझेर काम गर्नु पर्यो, होइन। एउटा यो छ, यो दुई तहमा चाहिँ एउटा छरितो संयन्त्र बन्न जरुरी छ। अहिले विपद व्यवस्थापन प्राधिकरणले समन्वय गर्ने भरमजदुर प्रयास गरेका छ, जुन संघ संस्था निकायहरू छन् सरकारी तिनीहरूले कामै नगरेका भन्ने चाहिँ होइन, तर गर्ने कार्यशैली चाहिँ परिवर्तन गर्नु पर्यो कि।
2: पालिकाहरू कुरा गर्दा चाहिँ झन्डै झन्डै 10 वर्ष अगाडि नै अधिकार प्राप्त पालिकाहरू चाहिँ आउँदै गर्दाखेरि हामीले गरेको आशा विपद व्यवस्थापन एकदम नजिकबाट हेर्ला नि यिनीहरूले, यिनीहरूले चाहिँ एकदमै राम्रो व्यवस्थापन गर्छ नि भन्थ्यो, तर अलमल लिए भनेपछि उनीहरूलाई सक्षम बनाउन चाहिँ अब के गर्न सक्छ?
3: अलमल्लीको अवस्था छ, एउटा त उहाँहरूले आफ्नो म्यान्डेट पुरै लिनु भएन, यसमा खर्च बढी दुःख बढी छ, त्यही भएर आमदानीका लाभका क्षेत्रहरूमा मान्छेले छिटै लिन खोज्छ, होइन, अब यसमा सायद अर्कोले गरिदियोस् भनेर पन्छाउने प्रवृत्ति यो छ, त्यो हुनु भएन। दोस्रो, अब जनशक्तिको क्षमता कम छ उहाँहरूमा, आर्थिक क्षमता पनि कम छ, किनभने आधारभूत विकास अरू अरूमै अब खर्च गर्नुपर्ने हिसाबले आर्थिक लगानी कम छ, तर अहिले गरेकै लगानीलाई विपद समृद्धि गर्न सकियो भने धेरै हुन्थ्यो, त्यो पनि गर्नुभएको अवस्था छैन। तेस्रो चाहिँ मोबिलाइजेसन छैन कि, जति जनशक्ति छ त्यसलाई पनि राम्रोसँग परिचालन भएको अवस्था छैन। जनशक्ति त छ नि त, स्वयंसेवा गरिदिनुहोस् भन्यो भने त्यो पालिकामा भएको कर्मचारी बाहेकको जनशक्तिले पनि त सहयोग त गर्छ नि त। हामीले विभिन्न ठाउँमा हेरौँ, सरसफाई भन्यो भने मान्छे जुटेकै छन्, अरू विभिन्न छ, मोबिलाइज गर्यो भने त यही हो नि जनशक्ति, होइन, तलबै खाएको स्थायी नियुक्ति लिएको मात्रै त जनशक्ति होइन, तर त्यो स्थायी नियुक्ति लिएको कानूनले नै जिम्मेवार दिएको मान्छेले नेतृत्व गर्नु पर्यो, सहजीकरण गर्नु पर्यो र परिचालन गर्नु पर्यो, परिचालनको अभाव छ कि सर।
2: सरकार सँगसँगै हाम्रो गाउँ टोलहरूमा सामुदायिक विपद व्यवस्थापन समिति भन्ने पनि गरिन्छ, त्यो चाहिँ कतिको आवश्यक छ यो गर्मी र बाढी पहिरो यस्ता विपदलाई हेर्दा?
3: एकदमै आधारभूत संरचना त्यही हो र त्यही हुनुपर्छ भन्ने नै हाम्रो अनुभव हो, होइन, तर यसको संस्थागत गर्ने कुरामा चाहिँ अब केही चुनौतीहरू देखिए, त्यो चुनौती काम गर्ने सन्दर्भमा खडा भएका पनि छन्, होइन, र सामाजिक आर्थिक अवस्था पनि छ, यसलाई अलिकति समय लिएर केलाउँ। सामाजिक आर्थिक के छ भने त्यहाँ बस्ने मान्छेहरू आर्थिक रूपले विपन्न नै हुनुहुन्छ, जो जोखिममा हुनुहुन्छ, त्यो जो जोखिममा छैन उसलाई त्यति वास्ता हुने कुरा भएन, जो जोखिममा हुनुहुन्छ उहाँहरू नै सामुदायिक व्यवस्थापन समिति बनाउने संगठित हुने कुरा हो, उहाँहरू आर्थिक रूपले विपन्न हुनुहुन्छ, हिउँदमा कमाउन बाहिर जानुपर्ने हुन्छ अथवा दिनभरि काम गरेर नकमाएसम्म परिवारको गुजारा चल्दैन, त्यसले गर्दाखेरि यताको सामाजिक काममा समय दिन भ्याउनुहुन्न, एउटा यो समस्या छ। अर्को, समय दिन्छु के गर्छु भने पनि स्रोत साधन उपलब्ध हुने, किनभने उहाँहरूले किन्न सक्ने खुबी त छैन, किन्न सक्ने भए त सुरक्षित ठाउँमै किनेर बस्नुहुन्थ्यो, होइन, यो हो नि त अवस्था, त उहाँहरूलाई स्रोत साधन भरिपूर्ण गराउन सकिएको छैन, यो एउटा वास्तविक हो धरातलीय अवस्था। अर्को, जहाँ संगठित गर्नलाई संघ संस्थाहरू हामीले काम गरियो त्यसको तौर तरिका पुगेन, उहाँहरूलाई संस्थागत गर्नलाई पालिकामा दर्ता गर्ने, त्यहाँ जोड्ने, सरकारी संयन्त्रसँग संस्थागत गरिदिने काममा चाहिँ धेरै भएन, आयोजना रहन्जेलसम्म के भयो भने अलिकति सायद ढङ्ग नपुगेको, समूह गठन गर्ने त्यसको नाम पनि अलि अनौठो राखिदिने, आफ्नै पोर्ट्रेटसँग मिल्ने, त्यो भए त अर्को संस्थाले गएर त्यहाँ काम नगर्ने भयो, अर्को संस्था गयो भने पनि फेरि अर्कै समूह गठन गरिदिने भयो, यस्ता घटनाहरू धेरै देखिए। त्यही भएर अब 20-25 वर्षदेखि तपाईँको यसमा काम भइरहेको छ, समूहहरू बनिसकेका छन् के छ, तर तिनीहरू संस्थागत नहुने, एउटा प्रोजेक्ट सकिएपछि फेरि त्यो निरन्तर नहुने, पालिकाले जिम्मेवारी नलिने, यसमा दुईटा कारण भए, एउटा त पालिकाको कानूनी व्यवस्था भएन, होइन, हामीले ड्राफ्ट गरेर केही पालिकाहरूले त्यसलाई चाहिँ अब संस्थागत गर्नुभएको छ, त्यो प्रक्रियामा छ, अनि संघीय निकायहरूको यसमा व्यवस्था छ, संघीय निकायले चाहिँ स्थानीय तहसम्मको कुरा गर्छ, समुदायको चाहिँ कुरा गर्छ, काम गर्दैन, ध्यान दिँदैन, ध्यान दिएको भए एउटा छाता कानून केही बनाउन सकिन्थ्यो, संस्थागत गर्न सकिन्थ्यो, गाह्रो केही छैन, किसान समूहहरू दर्ता भएका छन्, अरू दर्ता भएका छन्, त्यस्तै त्यो विपद समूह पनि दर्ता गरेर पालिकाले त्यसलाई कानूनी रूपमा गर्न नसकिने कुरा त होइन, अनि संघ संस्थाले पनि त्यसलाई किन ध्यान दिनु भन्दा पोलिटिकल इकोनोमी भयो, आफ्नो प्रोजेक्ट छ त्यही अनुसार त्यस्तै नाम राखिदियो, केही समय काम गर्यो, हिँड्यो, अनि सधैँ त आयोजनाको हुँदैन, पालिकाले पनि के भन्छ, फलना संस्थाको जिम्मेवारीले मेरा जनता भन्दा नि फलाना संस्थाका समूह, यो प्रक्रिया चाहिँ एकदमै छिटो सुधार्न जरुरी छ।
2: हामी विपद व्यवस्थापन विज्ञ दिननाथ पण्डाईसँग कुराकानी गर्दैछौँ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अलिकति अभिषेक कुरा र तपाईँको सन्देशलाई जोडेर म कुरा गर्छु। तपाईँको वर्षौंको अनुसन्धान काम र अनुभवले सबैभन्दा एकदमै मन दुखाउने कुरा अघि हामीले बारम्बार चर्चा गर्यौं, जान्दा जान्दै पनि व्यवस्था गर्ने यो कुरा चाहिँ सुधार गर्न सकेका छैनौ, कस्तो लाग्छ तपाईँलाई यो लामो समय काम?
3: यसमा तह तहमा छन् होइन, अब धेरै निराशै हुनुपर्ने पनि छैन, हामीले राम्रो उपलब्धिहरू हासिल पनि गरेका छौँ, किनभने मरेको भए गणना गर्नमा आउँछ तर बचेका छन् नि त तिनलाई किन गर्नु पर्यो र हामी पनि कतिपय हिसाबले जोगिएका होला। अब एउटा नीति योजनाका हिसाबले हेर्दाखेरि चाहिँ नीतिहरू बने तर कागजमा धेरै भए कि व्यवहारमा हुनुपर्ने हो, जुन हामीले अघि पनि कुरा गऱ्यौँ, र खप्टुवा योजना चाहिँ धेरै भयो, अलिकति नाम फेरेर उही योजना बनाउने, फरक फरक संस्थाले काम गरेको छ भने फरक फरक अलिकति नाम फेर्ने अनि योजना बनाउने, लागू गर्नेतिर चाहिँ ध्यानै गएन, खालि योजना बनाउनेतिर मात्रै बढी भयो, योजनाका खातै खात भए तर लागू गर्ने मामलामा चाहिँ एकदमै कम भयो, यो चाहिँ दुःख लाग्छ। हामीले पनि निरूपण गर्न सकिएन, कुरा त मैले धेरैसँग गरेको छु तर त्यसले गर्दा म अप्ठ्यारो भएको छु कि, किनभने यसमा पोलिटिकल इकोनोमी छ, संघ संस्थाहरूले ध्यान दिनुपर्ने हो, तर खालि ह्युमेनिटेरियन बिजनेसको रूपमा हेरियो कि अप्टुवा योजना चाहिँ एकदमै धेरै भए, र यो नियन्त्रण गर्नुपर्ने सरकारी निकायहरूबाट हो, त्यहाँ पनि जति जिम्मेवार जवाफदेही जति संवेदनशील हुनुपर्थ्यो यो मामिलामा उहाँहरू भएको पाएको छैन, यो पहिलो कुरा। समुदायको लेभलमा त अघि हामीले कुरा गरिसक्यौँ, हाम्रो ओभरअल माहौल नै यस्तो भयो कि एकदमै हल्का फुल्का रूपमा लिने जे कुरालाई पनि, दोष जति अन्त लगाइहाल्ने, आफ्नो जिम्मेवारी देख्दै नदेख्ने, अलिकति केही छ भने सरकारले गरेन भनिदियो, अलि जटिल केही कुरा छ जलवायु परिवर्तन भनिदियो, आफ्ना जिम्मेवारीबाट भाग्ने यो प्रवृत्तिमा पनि हामीले जति मेहनत गर्ने हो होइन अपेक्षित उपलब्धि हासिल हुन नसकेको यो कुराहरू छ। नबुझ्नेले त बुझेनन्, तर बुझ्नेले चाहिँ खालि योजना बनाउने, त्यही संशोधन गर्ने, खालि त्यही खेतीभन्दा अब अलिकति फरक ढङ्गले जानु पर्यो। र विकास निर्माण गर्दाखेरि चाहिँ अलिक दुःख लाग्दो थियो भने तत्कालको थोरै लाभका लागि ठुलो दोहन गरिदिने, जस्तो ढुङ्गा माटो खानी लगाएका कुराहरूको, सडक बनाउँदाखेरि होइन तत्कालको मात्रै हेर्ने, तर त्यसैले गर्दाखेरि झन् ठुलो जोखिम आउँछ भन्ने थाहा पाए पनि त्यसलाई व्यवस्था गरेर अघि बढ्ने, यो पनि दुःख।
2: हजुर, अब अन्तिममा जाँदै गर्दाखेरि हामीले आज समग्रमा गर्मी र बाढीजन्य जोखिमहरूको कुरालाई लिएर के गर्न सकिन्छ भनेर विस्तारमा हामीले छलफल गरेका छौँ। अन्तमा जाँदै गर्दाखेरि रेडियो सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई यो गर्मी र बाढीजन्य अथवा पहिरोजन्य विपदबाट बच्नको लागि तपाईँको सुझाव के छ र अन्तिम जाँदै गर्दा सन्देश के छ?
3: पहिलो कुरो त आज दिउँसो मौसम कस्तो हुँदैछ, भोलि मौसम कस्तो हुँदैछ भनेर अनिवार्य रूपमा जानकारी लिनुहोस्। सञ्चार माध्यमहरूमा आउने यो सम्बन्धी खबरहरूमा अनिवार्य रूपमा हजुरहरूले यसमा ध्यान दिनुहोस्। छुट्यो खबर भने पनि अघि भनौँ, फोन गरेर पालिकामा हुन्छ, जिल्ला प्रशासन कार्यालयमा हुन्छ, जल तथा मौसम विज्ञान विभागमा हुन्छ, प्राधिकरणमा हुन्छ, त्यहाँ फोन गरेर जानकारी लिनुहोस्। अहिले त अब सबैसँग मोबाइल फोन छ, प्राय त्यही पनि सम्भावनाहरू आउँछ, एउटा यो जानकारी लिनुहोस्। यो लिइसकेपछि तपाईँ त्यसै पनि अवेर हुनुहुन्छ। अर्को हामीले अलिकति व्यवस्था गर्ने भुल्ने भनेको गर्मीको कुरा हो, गर्मी भइरहेछ तर हामीले पर्याप्त पानी पिउँदैनौँ, पर्याप्त समय हामी शीतलमा बस्दैनौँ, हामीले घाममा कति सम्मुख हुने र फेरि कति समयपछि शीतलमा आउने त्यो कुरा ध्यान दिँदैनौँ। अर्को हामीले तापक्रमलाई यसमा अब डिग्री सेल्सियस यति मात्रै छ भनेर हुँदैन, 27-28 मात्रै छ भने पनि आर्द्रता बढी छ भने त्यसले 38-39 असर पार्छ, अनि हामीले गणितीय रूपमा चाहिँ तातो दिन भन्ने चलन छ, अहिले पनि हाम्रो सरकारले पनि त्यही भन्छ, तर त्यो गणितीय हिसाबले भनेर भएन, त्यसलाई स्वास्थ्यका हिसाबले हेर्नु पर्यो। यदि 28 डिग्री सेल्सियस हामीले 40-90 तातो दिनै नभन्ने, तर 28 डिग्रीमै पनि दिनभरि घाममा भइयो भने त हाम्रो स्वास्थ्यमा त असर गर्छ नि त, भनेपछि त्यो सावधानी चाहिँ हामीले गराउनुपर्छ। नजिकको स्वास्थ्य संस्था होला, स्वास्थ्य चौकी होला, अस्पताल होला, त्यहाँबाट पनि बुझ्नुहोस् होइन, भाइ साथीसँग पनि गर्मी र आफ्नो शरीरको अवस्थाका बारेमा छलफल गरिराख्नुहोस्। अरू राजनीतिको बारेमा बरु पछि कुरा गरौंला, अहिले चाहिँ गर्मीबाट कसरी बच्ने, खराब मौसमबाट कसरी बच्ने भन्ने विषयमा बढी ध्यान दिउँ। हामीले चिया पसलमा जम्मा भएर अरूका कुरा गर्छौ, राजनीतिका कुरा बढी गर्छौ, यो कुरालाई चटक्क बन्द गरेर एकचोटि मौसमका कुरा गरौं भन्ने आह्वान गर्न चाहन्छु।
2: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो, हाम्रो स्टुडियोसम्म आउनुभयो, एकदमै धेरै चासो दिएर यो आम नागरिकलाई जोगाउनु मेरो पनि भूमिका हुन्छ भन्ने किसिमले तपाईँले उत्साहका साथ आफ्नो अनुभव सिकाइ बाँड्नुभयो, यहाँलाई उज्याला तपाईँले धेरै धन्यवाद।
3: धन्यवाद। र मैले नागरिकको हिसाबले के भूमिका निभाउन सक्छु म त्यसका लागि प्रतिबद्ध छु। बोलाउनु भयो, आफ्ना विचार कुराहरू राख्ने अवसर दिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो विपद व्यवस्थापन बारे जानकार दिनानाथ भण्डारी। उहाँ प्रकोप पूर्व तयारी सञ्जाल डिपी नेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ भने लामो समयदेखि पूर्व सूचना प्रणाली बाढी पहिरो लगायतको क्षेत्रमा काम गर्दै आउनुभएको छ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म भजिन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा तातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। म्याग्दीको सिरुबारीमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध। विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश। भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने। दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण, 31 जनाको ज्यान गयो, 40 जना घाइते। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ। संघीय संसदका दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चुनावमा गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो। पर्सि जेठ 15 गते गणतन्त्र दिवसको दिन संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्नुहुनेछ। नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ 15 गते नै बजेट प्रस्तुत हुँदै आएको छ। पछिल्ला केही दिनदेखि अर्थमन्त्री डाक्टर सुनिम वागले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उहाँका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिनुभयो। संघीय संसदले सांसदहरूको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराएको छ। अर्थमन्त्री डाक्टर वागले पूर्व अर्थमन्त्रीहरू, अर्थविदहरू, विभिन्न संघ महासंघका प्रतिनिधिसँग पनि बजेटका नै बजेट प्रस्तुत हुँदै आएको छ। पछिल्ला केही दिनदेखि अर्थमन्त्री डाक्टर सुनिम वागले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उहाँका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी

0: सक्नु भएको छ। कानूनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य संचालनको केन्द्रमा राखिएको अर्थमन्त्रीले बताउँदै आउनु भएको छ। झण्डै दुई तिहाई मत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्वका साथ हेरिएको छ। सिंहदरबारको नवनिर्मित संघीय संसद भवनमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेट प्रस्तुत गर्नुहुनेछ। संघीय संसद सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी, मधेस, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो भने भैरहवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको हाराहारी पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बनेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा नै रहनेछ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा आज दिउँसो पछि पनि हावाहुरीको सम्भावना छ। हिजो पनि केही ठाउँमा हावाहुरी र वर्षा भएको थियो। मुस्ताङ हुँदै चीनको सीमाना कोरला नाका जोड्ने बेनी जोमसोम कोरला सड़क खण्ड अन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरूद्ध छ। म्याग्दीको रोगुगंगा गाउँपालिका दुई माथिल्लो बैसरी सिरुबारीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा गाड़ी चल्न सकेका छैनन्। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाड़ी बीचबाटमै रोकिएका हुन्। स्थानीय बासिन्दाका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले का प्रहरी निरीक्षक सागर तिमिल सिन्हाका अनुसार सड़क विभाग र बेनी जोमसोम कोरला सड़क योजनासँग समन्वय गरेर अवरूद्ध सड़क खुलाउन उपकरण परिचालन गरिएको छ। पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान वक्पत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वै हरि भुइँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान वक्पत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनैतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र वक्पत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ। सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 रूपियाँ भन्दा कम बचत मागदावी भएका साना बचतकर्ताको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ, तर अहिलेसम्म चक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट नै सम्बन्धित सहकारीको बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैत 13 गतेको बैठकबाट स्वीकृत 100 कार्यसूचीको बुदा नम्बर 99 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता सक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन

0: वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिका 9 पोखरा बस पार्क निर्माणका लागि 2030 सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकर राज बरालको अध्यक्षतामा समिति गठन गरेको हो। समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको छ। बस पार्क निर्माणका लागि अधिग्रहण गरिएको 196 रोपनी जग्गा मध्ये राजमार्ग विस्तारको क्रममा झण्डै 9 रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको 187 रोपनी जग्गा सम्बन्धी सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन्। विशेष गरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको लगायतका विषय सार्वजनिक भएपछि सत्य तथ्य छानबिनका लागि समिति गठन गरिएको नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार समितिलाई विगत 51 वर्षको अवधिमा विभिन्न चरणमा भएका निर्णय, सट्टापट्टा तथा वितरण प्रक्रिया सम्बन्धी कागजातको अध्ययन, विश्लेषण र परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ। समितिलाई प्रतिवेदन पेश गर्न 15 दिनको कार्य समय अवधि तोकिएको छ। यसैगरी महानगरले बस पार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारको वास्तविक अवस्था पहिचान गर्न तथा जग्गा व्यवस्थापनको लागि दुई छुट्टा छुट्टै समिति पनि गठन गरेको छ। अब विदेशको खबर। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 31 जनाको ज्यान गएको छ, 40 जना घाइते भएका छन्। इजरायली सेनाले दक्षिणी लेबनानका बुर्ज अल सवलमाली, कोथरियात अल रुजु, हबुस, मारका र साला लगायतका शहर तथा गाउँलाई निशाना बनाएर श्रृंखलाबद्ध सैन्य आक्रमण गरेको हो। पछिल्लो हवाई आक्रमणमा दर्जनौं नागरिकको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ। गएको मार्च 2 चलिरहेको इजरायल हिजबुल्लाह संघर्षमा अहिलेसम्म 3,000 भन्दा धेरैको संख्यामा नागरिकले ज्यान गुमाएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई धराशायी बनाउन सैन्य आक्रमणको तीव्रता बढ़ाउने घोषणा गर्नुभएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ। मलेसियाको बायुमास ओभलमा खेल नेपाली समयअनुसार पाउने 12 बजे शुरू हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगिताको पहिलो दिन हिजो चीनले इण्डोनेसियालाई हराउँदै विजयी शुरूआत गरेको छ। नेपालको महिला टोलीले अहिलेसम्म चीनसँग खेलेका 2 टी20 खेलमा जितेको इतिहास छ। छनौट प्रतियोगितामा 6 देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा तातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। म्याग्दीको सिरूबारीमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध। विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश, भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने, दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण, 31 जनाको ज्यान गयो, 40 जना घाइते, र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको सिर,
6: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333, 4935555।
12: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
13: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
12: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
13: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किमको 23 संस्करण हुँदैछ। किम महोत्सव आजदेखि जेठ 17 ठमेलको क्यूएफएक्सको छाया सेन्टरमा हुनेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्। महोत्सव निर्देशक राम मेहता लिम्बुले यस वर्षको चलचित्र छनौटले मनोरञ्जनसँगै नेपाली समाजको समसामयिक विषयमा बहस र संवाद सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ। महोत्सवको उद्घाटन नेपाली मूलकी भारतीय निर्देशक त्रिवेणी राईले निर्देशन गरेको फिल्म सेप अफ मोमोको नेपाल प्रिमियरबाट हुनेछ। नेपाल पानोरमा अन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई 1,00,000 रूपियाँ प्रदान गरिने आयोजकले जनाएको छ। किम्फ दर्शक पुरस्कार पनि 1,00,000 रूपियाँकै छ। सर्वसाधारणको लागि टिकट शुल्क 150 रूपियाँ र विद्यार्थीका लागि 100 रूपियाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय स्तरको वृहत प्रदर्शनी फिन इलेक्ट्रोटेक 2026 हुँदैछ। नेपाल विद्युतीय व्यवसाय महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक, संचार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रदर्शनी हुन लागेको हो। उपभोक्ता व्यवसाय तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणालीबारे जानकारी गराउने उद्देश्य राखिएको छ। नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यावसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबूत बनाउने अपेक्षा राखिएको छ। यही जेठ 22 गतेदेखि 25 गतेसम्म यो प्रदर्शनी हुनेछ। यसमा अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल सहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ। काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयबाट कक्षा 11 र 12मा छात्रवृत्ति प्राप्त गर्न 26,888 विद्यार्थीले अनलाइन आवेदन फारम भरेका छन्। आवेदन दिनेमा 16,549 छात्र, 10,333 छात्रा र 6 अन्य रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ। आवेदक मध्ये 23,499 आवेदन स्वीकृत भइसकेको छ। आवेदक मध्ये विज्ञान विषयका लागि झण्डै 19,000, व्यवस्थापनमा 7,000 भन्दा धेरै, कानूनमा 400, शिक्षामा 135 र मानविकीमा 79 रहेका छन्। अहिलेसम्म 84 आवेदन अस्वीकृत भएको छ। नाम सिफारिश भएका विद्यार्थीले कक्षा 11 र 12मा कुनै प्रकारको शैक्षिक शुल्क तिर्न नपर्ने महानगरले जनाएको छ। र भक्तपुरको दक्षिणी क्षेत्रमा रहेको दधिकोट तार्खगालदेखि मध्यपुर थिमीसम्म विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ। सार्वजनिक बस सेवाका रूपमा 25 विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको हो। चाखुतीर्थ दधिकोट यातायात प्रणालीले हिजोदेखि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याएको हो। स्थानीय यात्रुलाई सहज, सुलभ तथा वातावरण मैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा शुरू गरेको कम्पनीले जानकारी दिएको छ। दधिकोटको तार्खगालबाट सञ्चालन भई नेउपाने गाउँ, गाम्चा, चित्रपुर, राजकुलो, बालकोट पानी ट्याङ्की, ल कलेज हुँदै थिमीसम्म पुग्ने र त्यही रूट भएर फर्किने गरी सेवा सञ्चालन भएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा, सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। काठमाडौँमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव आजदेखि, जेठ 22 25 वृहत प्रदर्शनी फिन इलेक्ट्रोटेक पनि हुँदै। र काठमाडौँ महानगरले आह्वान गरेको छात्रवृत्ति परीक्षाका लागि सबैभन्दा धेरै आवेदन विज्ञान विषयमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुना साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु नि त।
1: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
7: यही जेठ 16 गते शनिबार
8: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
9: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, भार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
8: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
7: यही जेठ 16 गते शनिबार।
10: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसा परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
9: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674-2027
9: 24027।
8: सम्पर्क मोबाइल नम्बर 98572-597
9: 98511-9918।
11: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
12: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
11: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
12: तीव्र गतिमा सवारी चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
13: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: extreme energy drink.
1: एक पटक सोच्नुहोस् त, कति तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: सार्वजनिक हितको लागि रेडियो दिदी बहिनी 95.2 MHz।
5: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसटीमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-5-10-16-094 98-4-76-39-691।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 10 बज्यो।

0: बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध
0: 95.2 MHz।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ।

0: व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
4: खुशीको खबर
5: हार चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
6: यही जेठ 16 गते शनिबार
7: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
8: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
7: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
6: यही जेठ 16 गते शनिबार।
9: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
8: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674-2027 सम्पर्क मोबाइल नम्बर 98572597
8: 98511-88918।
10: आइमै भएर भुक भुके लाग्ने मसँग, तेरो बाउको कमाइ खाएको छु मैले। के चाहियो तपाईँहरूलाई?
11: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
12: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
10: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुदेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
13: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
14: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
15: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
16: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
14: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Extreme energy drink.
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी:
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: दलितहरू मलाई धारामा पानी थाप्न नि दिँदैनन्। मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ। यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
1: पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
2: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
3: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: जसको नाम नै पर्याप्त छ
6: दिदी बहिनी
5: दिदी बहिनी
6: दिदी बहिनी
5: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
2: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
5: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-5-16-094 98-476-39-641

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्स मा पनि उपलब्ध छ।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि देनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: हाड चोरी तथा नसा सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ 16 गते शनिबार
2: बागलुङ मेडिकल हल कुशमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, भार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरे।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ 16 गते शनिबार।
4: यहाँ हरेक दिन होलबडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
3: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउ।
2: सम्पर्क फोन नम्बर 0674 2027
3: 2427।
2: सम्पर्क मोबाइल नम्बर 98572597।
3: 98511 81 9018।

0: Nipponia Extreme Energy Drink.
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
9: नेपाली मुभीज च्यानल।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार, सभामुखसँग सवाल जवाब, प्रधानमन्त्रीलाई जवाफदेही बनाउन माग।
0: संकट देखाउँदै निजी अस्पतालमा बीमा सेवा कटौती गर्ने सरकारको निर्णय, बक्यौता बापतको 16 अर्ब भुक्तान गर्न बाँकी।
1: इजरायलमा केयर गिभरको काम गर्न वैदेशिक रोजगार विभागले खुलायो आवेदन, दुवैमा व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाई।
0: युद्ध विराम उल्लंघन गर्दै लेबनानमा इजरायलको आक्रमण तीव्र, पछिल्लो आक्रमणमा बालबालिका सहित 31 जनाको मृत्यु।
1: र एसियाली खेलकुद छनौटमा चीन विरूद्ध नेपाली महिला टोली पहिले ब्याटिङमा।
2: मार्बलको पाइप जडान गरेको घरले पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गर्नुभएको छ। बैठक शुरू हुने बित्तिकै उठेर विरोध जनाउनुभएका उहाँले बैठकको शुरूमै सदा झैं प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआएको भन्दै विरोध जनाउनु भएको थियो। त्यसक्रममा उहाँले कि प्रधानमन्त्रीलाई संसदमा जवाब दिन रूलिङ गर्न, नभए प्रतिनिधि सभा नियमावली अनुसार आफूलाई बैठकबाट निष्कासन गर्न सभामुखलाई चुनौती दिनुभएको थियो। तर सभामुख डोलप्रसाद अरियालले भने कुन विषयमा रूलिङ गर्ने, कुन विषयमा नगर्ने भन्ने अधिकार आफूसँग रहेको र सांसदले निर्देशन दिन पाउने अधिकार नरहेको जवाब फर्काएपछि साम्पाङ बैठक हलबाट बाहिरिनु भएको। श्रम संस्कृतिका अरू सांसदले भने बैठक छोडेका छैनन्। बैठकमा अहिले समसामयिक विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराइरहेका छन् आजको बैठक भन्दै विरोध जनाउनु भएको थियो। त्यसक्रममा उहाँले कि प्रधानमन्त्रीलाई संसदमा जवाब दिन रूलिङ गर्न, नभए प्रतिनिधि सभा नियमावली अनुसार आफूलाई बैठकबाट निष्कासन गर्न सभामुखलाई चुनौती दिनुभएको थियो। तर सभामुख डोल

0: सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। यस्तै बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। मन्त्री वाग्लेले नै प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। बीमा बोर्डको सोमबार बसेको बैठकले बीमा कार्यक्रम गम्भीर संकटमा धकिलिएको संकेत गर्दै आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै आज सार्वजनिक गरेको सूचनामा जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्दै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख गरेको छ। यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरूद्ध कार्यक्रममा आबद्ध रहेका 100 निजी अस्पताल मेडिकल कलेजबाट बीमित गराउने बीमित नागरिकले पाउँदै आएको ओपीडी परीक्षण शल्यक्रिया औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथापत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशय हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ़न थालेको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब तिर्न बाँकी छ।
0: वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्यार केन्द्रमा 2300 जना सहायक श्रमिक केयर गिभर छनौट गर्न आजदेखि आवेदन खुला गरेको छ। विभागले जारी गरेको सूचना अनुसार योग्यता पुगेकाले असार 7 गतेसम्म आवेदन दिन पाउनेछन्, जसमा 60% महिला र 40% पुरूष छनौट हुनेछन्। नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्यार केन्द्रमा कामदार पठाइने भएको हो। विभागका अनुसार छनौट भएका मध्ये 1000 जनालाई तत्काल पठाइनेछ। योग्यता पुगेका मध्ये अन्तिम छनौट भने लक्की ड्रबाट हुने विभागले जनाएको छ। त्यसरी छानिएका सहायक श्रमिकले दीर्घकालीन स्याहार केन्द्रमा जुनसुकै उमेरका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने हुनेछ। श्रमिकको करार अवधि 5 वर्षसम्म रहनेछ। यसमा छनौट हुने श्रमिकको योग्यता 25 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 45 किलोग्राम तौल हुनुपर्ने, कक्षा 10 उत्तीर्ण गरी अनमी एएनएम वा सीएमएस सम्बन्धी विषयमा कम्तीमा 15 महिनाको अध्ययन पूरा गरेको वा कक्षा 12 वा 16 को शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी 3 महिनाको तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ।
1: यसैबीच संयुक्त अरब इमिरेट्स यूएई स्थित नेपाली दूतावासले नेपालीहरूको भिसा प्रमाणीकरणमा कड़ाई गरेको छ। नेपाली कामदारहरू अलपत्र पर्ने र विभिन्न समस्यामा फस्ने क्रम बढ़ेपछि कड़ाई गरिएको हो। कामदारहरू भित्र्याउने कतिपय कम्पनीहरूको विश्वसनीयता नदेखिएको, कामदार यूएई आइसकेपछि भिसा इमिरेट्स कार्ड तथा बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कम्पनीहरू जिम्मेवार नभएको पाइएको छ। अब श्रमिकले आफू कार्यरत रहेको कम्पनीको लागि भिसा प्रमाणीकरण गराउँदा नाता खुल्ने अधिकारी कागजात पेश गर्नुपर्ने, पुनः काम गर्न आउँदा पहिले काम गरेको कम्पनीबाट पाएको इमिरेट्स कार्ड देखाउनुपर्ने, यूएईको कुनै कम्पनीमा रोजगार गरिएको कामदार स्वदेश फर्कन अघि यूएईमा निजले काम गरिसकेको बेहोरा कागजातबाट खुलाउनुपर्ने लगायतका कड़ाई गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवन को आधार हो।

0: जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब अन्तर्राष्ट्रिय समाचार। युद्ध विराम उल्लंघन गर्दै इजरायलले दक्षिणी र पूर्वी लेबनानमा हवाई तथा स्थलगत आक्रमण तीव्र पारेको छ। पछिल्लो आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा मारिनेहरूमा कयौं बालबालिका समेत रहेका छन्। इजरायली सेनाले भने आफूहरूले हिजबुल्लाहका 100 भन्दा बढ़ी ठेगाना र लड़ाकूहरूलाई निशाना बनाएको दावी गरेको छ। हिजो मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा क्याबिनेट बैठकमा हिजबुल्लाहमाथि थप दबाव बढ़ाउन आदेश दिएको बताउनु भएको थियो। अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनान बीच युद्ध विराम सम्झौता भएको भए तापनि दुवै पक्षबाट लगातार यसको उल्लंघन हुँदै आएको छ। हालैका यी आक्रमणहरूले उक्त युद्ध विरामलाई थप संकटमा पारेको छ।
1: अब खेल समाचार। नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनौटको समूह चरणमा चीनसँग खेल्दैछ। चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टीमले 87 महिनापछि खेल्न लागेको हो। मलेसियाको बायोमा सुभलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ। ताजा अवस्थामा नेपालले 6.5 ओभरको समाप्तिसम्म 1 विकेट गुमाएर 41 रन बनाएको छ। नेपालका सम्झना खड्का 4 रन बनाएर आउट भएकी छिन्। पूजा महतो 14 र सोनी पाखरिन 18 रन सहित क्रिजमा छिन्। नेपाल र चीनबीच सन् 2019 फेब्रुअरीपछि पहिलो पटक खेल भइरहेको। छनौटको पहिलो दिन इण्डोनेसियालाई हराएर सुखद शुरूआत गरेको चीनले नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ भने नेपालको यो पहिलो खेल हो। चीन विरूद्ध नेपाली महिला टोलीलाई तेस्रो पटक मैदान उत्रदैछ। यसअघिका दुवै भेटमा भने नेपाल विजयी भएको छ। चीनसँगको टी20 अन्तर्राष्ट्रियमा पहिलो पटक 2019 जनवरी 12 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सान्पाङद्वारा संसद बैठक बहिष्कार। सभामुखसँग सवाल जवाफ, प्रधानमन्त्रीलाई जवाफ दिए बनाउन माग।
1: संकट देखाउँदै निजी अस्पतालमा बीमा सेवा कटौती गर्ने सरकारको निर्णय। बक्यौता बापतको 16 अर्ब भुक्तान गर्न बाँकी।
0: इजरायलमा केयर गिभरको काम गर्न वैदेशिक रोजगार विभागले खुलायो आवेदन। दुवैमा व्यक्तिगत भिसा प्रमाणीकरणमा कड़ाई।
1: युद्ध विराम उल्लंघन गर्दै लेबनानमा इजरायलको आक्रमण तीव्र। पछिल्लो आक्रमणमा बालबालिका सहित 31 जनाको मृत्यु।
0: र एसियाली खेलको छनौटमा चीन विरूद्ध नेपाली महिला टोली पहिले ब्याटिङमा।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: California.
1: Extreme energy drink.
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज.

0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: हाड़ चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ 16 गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हार भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, धार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हार जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 16 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउ।
3: सम्पर्क फोन नम्बर 0774-2027
4: 24-027।
3: सम्पर्क मोबाइल नम्बर 98572-597
4: 98511-81918।
6: होइन हो वारी कास्टो लाको लाई गरो, एक मुठी पानी तताइदेऊ।
7: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो, त्यति पानी आफै तताएर खाइन्छ।
8: भाउजू के गर्नु भएको? उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि, उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ।
9: हजुर, ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन्, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ।
10: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: Media Extreme Energy Drink.
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: नौनी दाई बन्दमा त आगो लागेछ, निभाउन जाऊ न।
4: तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।
2: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन भयो।
6: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू,
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा महिलाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
8: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
8: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
8: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
10: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
11: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
10: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
11: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39691।
3: हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु, होइन यो अपाङ्गता अधिकार भनेको के रहेछ?
4: ल बाटुल दिदी सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
3: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
4: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाईँ हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
5: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
6: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेघहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
8: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मौनता तोडौं, बलात्कार र लैंगिक हिंसा विरुद्धको अभियानमा सहकार्य गरौं।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
3: मानसिक समस्याबाट बच्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: सामाजिक र व्यवहारिक परिवर्तनमा जोड़ दिँदै लैंगिक हिंसा विरूद्ध शून्य सहनशीलता कायम गरौं
1: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानको अवसरमा
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: बाबै मरिन्छ क्या बाबै, अति भयो, यो लौरो पनि कहाँ गएछ, यतै राखे जस्तो लाग्थ्यो।
2: होइन बा, तपाईँ त बिरामी हुनुभयो जस्तो छ नि, अस्पताल जानु पर्यो। ल अब तयार हुनुहोस् त।
1: अब केलाई अस्पताल जानु पर्यो बाबु, डाँडा माथिको घाम आज हो कि भोलि हो, कति नै बाँचिएला र, छोड्दे बाबु, भयो चिन्ता नगर।
2: ल बा पनि कहाँ त्यस्तो भनेर हुन्छ, हजुर हुनुहुन्छ र पो घर पनि उज्यालो छ, म तपाईँलाई जसरी पनि उपचार गराउँछु नि बा, यो त मेरो कर्तव्य हो नि।
3: हजुर, ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति हुन्, उनीहरूलाई पारिवारिक माया र सम्मान गरौ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: जनहित का लागी नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मंत्रालय को सहयोग रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज को सहकारी में कुसुमा नगरपालिका पर्वत
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
2: अध्यापन हुने विषयहरू
3: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061577444 543333

0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
1: हाड़ चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ 16 गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्रासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 16 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0674 2027
4: 24027।
3: सम्पर्क मोबाइल नम्बर 98572597
4: 98511918918। लो नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा भुनि हो।
7: हाम्रो वन, हाम्रो ध्वनि, डरेलो बाटो जोगाउने गरौँ जत्रो। वनमा डरेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: Media Extreme Energy Drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।

ठुलो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यो त तेरो पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेर

0: my cutting pizzano.
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि
2: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण। अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी। एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू। धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेशा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001। मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपालको संविधानको धारा 39(4) बाल बालिकालाई जोखिमपूर्ण श्रममा लगाउन नपाइने उल्लेख छ भने धारा 51 राज्यका नीति अन्तर्गत 6(3) बाल श्रम लगायत सबै श्रमका शोषण अन्त्यको प्रतिबद्धता गरिएको छ। बाल बालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बाल श्रम हो। विशेष गरी घरेलु तथा होटल, रेस्टुरेन्ट, उद्योग, यातायात, सड़क, सीमा बालपार सामानहरू ओसार पसार गर्न तथा अन्य क्रियाकलाप गर्न बाल बालिकाको प्रयोग हुने गरेको पाइएको छ। त्यसैले यस्ता किसिमका प्रचलित कानूनले निषेध गरेका कुनै पनि क्रियाकलापहरू नगराउन अनुरोध।
7: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुष्म नगरपालिका पर्वत।
8: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
9: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
10: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: ए बाबु, हतियार टर्च बालेर जाऊ।
4: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Siphonia. Extreme energy drink.
1: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ 16 गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 16 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउ।
3: सम्पर्क फोन नम्बर 0674202027
4: 24027।
3: सम्पर्क मोबाइल नम्बर 98572597 98511
4: 9018।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लौ न नि दाई, बन्दमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन्नै सघा भुनि हो।
6: हाम्रो बन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। बनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: जसको नाम नै पर्याप्त छ,
9: दिदी बहिनी,
8: दिदी बहिनी,
9: दिदी बहिनी,
8: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
9: हामी
8: गर्न सक्छौ,
9: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: पेट होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781 171 4780 724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। सरकारी चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले आजको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्दै यस्तो जानकारी दिनुभएको हो। कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24 र 76% रहने अनुमान छ। प्रदेशगत योगदानमा बागमतीको सबैभन्दा बढ़ी योगदान रहने अनुमान गरिएको छ। सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजूद चालू आर्थिक वर्षको नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दा कुल भन्दा न्यून रहने अनुमान छ। अहिले चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल जारी छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक पेश गरेपछि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।
2: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा हाल 1,44,585 मेट्रिक टन रासायनिक मल मौजदात रहेको बताउनु भएको छ। मन्त्री चौधरीले आपूर्ति भइसकेको मध्ये 4,63,107 मेट्रिक टन मल किसानलाई बिक्री गरिसकेको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा करिब 6,00,000 मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ। मध्य पूर्वको द्वन्द्वका कारण 1,87,000 मेट्रिक टन मल आयात हुन नसकेको उहाँले बताउनुभयो। भारतसँग G2G मार्फत 50,000 मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्री परिषदबाट स्वीकृति लिएर अगाडि बढ़ाइएको जानकारी समेत दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुनुभएको छ। नियमित तारीख बुझ्न आज काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुनुभएको हो। काठमाण्डुको कालीमाटे स्थित स्वर्ण लक्ष्मी
2: मध्य पूर्वको द्वन्द्वका कारण 1,87,000 मेट्रिक टन मल आयात हुन नसकेको उहाँले बताउनुभयो। भारतसँग G2G मार्फत 50,000 मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्री परिषदबाट स्वीकृति

0: सरकारी संस्थाको बचत रकम अपसरणको आफू विरूद्धको विचाराधीन मुद्दामा तारीक बुझ्न अदालत जानु भएको हो। यसअघि उहाँ स्वर्णलक्ष्मी सहकारी ठगी सम्बन्धी मुद्दामा 60 लाख रूपियाँ धरोटी तिरेर रिहा हुनुभएको थियो। उहाँको अर्को तारीक आउँदो असार 11 गतेका निम्ति तय भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवड़ाले जानकारी दिनुभयो।
1: सर्वोच्च अदालतले गोला प्रक्रिया हटाउने विषयमा कुनै पनि छलफल नभएको जनाएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै गोला प्रक्रियाको विकल्पबारे नसोचिएको जनाएको हो। विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको भन्दै त्यसमा सर्वोच्चले ध्यानाकर्षण जनाएको छ। दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको तथा गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणा समेत नरहेको अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको छ। नयाँ प्रधान न्यायाधीश नियुक्त भएपछि गोला प्रक्रियाबाट पेशी तोक्ने व्यवस्था हटाउने चर्चा चलेको हो।
0: कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दलको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको हो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधनको समय नै नदी सरकारले पारित गरेपछि प्रतिपक्षीहरूले अवरोध गरेका हुन्। नेकपाका सांसद राजेन्द्र राईले रोस्टमको माइक नै फाल्ने प्रयास गर्नुभएको छ। प्रतिपक्षीको विरोधका बावजूद सभामुख कम्वर बहादुर विष्टले प्रदेशसभा बैठक सञ्चालन गर्न खोजेपछि राई प्रदेशसभाको रोस्टममा माइक फाल्न पुग्नु भएको थियो। माइक फाल्ने प्रयास गर्दा उहाँलाई मर्यादा पालकले रोकेका थिए। यस अवरोधका कारण सरकारले ल्याउने बजेटको सिद्धान्त र प्राथमिकताको कार्यसूची प्रभावित भएको छ। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डेशो खुशीको कनेक्शन
1: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग हवलदार थापाले 50,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको कास्की कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। आरोपी थापालाई बिगु बमोजिम कैद र जरिवाना सहितको कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो।
2: दोस्रो संस्करणको एभरेस्ट समिटर्स समेट 2026 अन्तर्गत 26 देशका 176 सगरमाथा आरोहीलाई सम्मान गरिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका 26 देशका 176 सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्र सहित सम्मान गरिएको हो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर 7 नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री इजरायल काट्सको निर्देशनमा भएको अपरेशनमा ओदेहको मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालय पीएमओ

0: ले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ। ओदियाले अक्टोबर 7 को नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेको र 2 हप्ता अघि मात्र सैन्य प्रमुखको रूपमा नियुक्त गरिएको जनाइएको छ। ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइतेको घटनाका लागि पनि जिम्मेवार रहेको जनाइएको छ। यसैबीच इजरायलले कार्यवाही बढ़ाएपछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको अल जजिराले जनाएको छ। 2 वटा हवाई आक्रमणमा बुर्ज राहालमा भएको थियो भने टावर जिल्लाको कबथरियाल अल रूजमा शक्तिशाली आक्रमण भएको रिपोर्ट गरिएको थियो।
1: अब खेल समाचार। महिला एसियन गेम्स क्वालिफायरमा नेपालले चीनलाई 19 रनले हराउँदै सुखद शुरूआत गरेको छ। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान मिङ युए झूले सर्वाधिक 30 रन बनाइन्, वाङ हुइङले 21 रन जोड़िन्। यसअघि मलेसियाको कोलालम्पुर स्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 125 रन बनाएको थियो। नेपालका लागि उपकप्तान पूजा महतोले 63 रनको उत्कृष्ट इनिङ्स खेलेकी थिइन्। रूबी पोदारले 22 र सोनी पाखरिनले 18 रन जोड़िन्। चीनका तर्फबाट मा रिकले 2 विकेट लिँदा वाङ हिङ र ली जियापिङले समान 1 विकेट लिए। दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति आय 1500 डलर पुग्ने अर्थमन्त्रीको अनुमान। 1,44,585 मेट्रिक टन रासायनिक मल मौजदात।
1: राष्ट्रपा सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित। गोला प्रथाबाट पेशी टोक्ने व्यवस्था हटाउने विषयमा कुनै छलफल नभएको सर्वोच्चको प्रष्टीकरण।
0: कोशी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित। सेवाग्राहीसँग घुस लिएको अभियोगमा कास्कीका प्रहरी हवलदार थापा विरूद्ध मुद्दा।
1: हमासका सैन्य नेता ओदेहको मृत्यु भएको इजरायलको दावी। कार्यवाही बढ़ाएपछि दक्षिणी लेबनानमा आक्रमण जारी।
0: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको विजयी शुरूआत, चीन 19 रनले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: म दलित हो रे, मलाई धारामा पानी थाप्न नै दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
7: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
8: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
9: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
10: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
11: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
0: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत।
9: अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
11: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सेवा प्रदान गरिदिए आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साविकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
2: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 16 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ, युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 16 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767-242027 सम्पर्क मोबाइल नम्बर 98572-5697
5: 98511-918-918।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फ्रिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
5: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: घर मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
6: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
7: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
8: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 MHz को सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाउस सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 5 बज्यो।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: निर्वाचनसँग सम्बन्धित दुईवटा संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा स्वीकृत।
2: नेपालको डिजिटल रूपान्तरणका लागि सरकार र आईटीयूबी सहकार्य हुने, अदालतमा गोला प्रक्रिया नै कायम रहने, सर्वोच्चको प्रष्टीकरण, इबोला त्रासका बीच कंगोमा नेपाली सैनिक सुरक्षित, विशेष परिस्थितिमा मात्र नेपाल फर्काइने,
1: इरान युद्धका कारण विश्वव्यापी भोकमरी ऐतिहासिक स्तरमा पुगेको राष्ट्रसंघको चेतावनी, सहायता कोषमा भारी कटौती हुँदा वितरण प्रणाली प्रभावित, इबोला भाइरसको जोखिम बढ़ेसँगै थाइल्याण्ड भित्रने माथि कड़ा निगरानी, कंगो र युगाण्डाका यात्रुलाई 21 दिनको क्वारेन्टीन अनिवार्य,
2: र महिला एसियन गेम्स छनौटमा नेपालको सुख शुरूआत, चीनमाथि 19 रनको जित, आईपीएलमा राजस्थान र हैदराबाद भिड्दै, जित्ने टोलीले फाइनल प्रवेशका लागि गुजरातसँग खेल्ने, विश्वकप खेल्ने अमेरिकी टोली तयार, जेठ 30 गते पाराग्वेसँग खेल्दै यात्रा शुरू गर्ने।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: मानव अधिकार आयोगले भदौ 23 र 24 गते भएको नव युवा जेएनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। मानव अधिकार आयोगले घटनाको बेग्लै अध्ययन गरिरहेको थियो। आयोगले प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च राजनीतिक र सुरक्षा अधिकारीहरू विरूद्ध कार्यवाही सिफारिश गरेको छ। प्रतिवेदनले तत्कालीन शीर्ष राजनैतिक नेतृत्व र इन्फ्लुएन्सरहरूको भूमिका केलाई पनि काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन्द्र शाहबारे भने मौन रहेको छ। उहाँले राष्ट्रिय मानवाधिकार आयोग पुगेर जेएनजी आन्दोलनका सम्बन्धमा कार्यालयमै पुगेर शाहले 2 घण्टा बयान दिनुभएको थियो। जेएनजी आन्दोलनको क्रममा सामाजिक सञ्जालबाट बालेन्दले आन्दोलनमा सहभागी हुन आग्रह गर्नुभएको थियो। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको पुष्टि भएको उल्लेख गरिएको छ। आयोगले उनीहरूमाथि कार्यवाही र सजायका लागि नयाँ कानून निर्माण गर्न सरकारलाई सिफारिश समेत गरेको छ। प्रतिवेदनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूमाथि पनि विभागीय कार्यवाही सिफारिश गरिएको छ। तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की, वर्तमान प्रहरी महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक ओम विक्रम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल तथा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतलाई मानव अधिकार उल्लंघनमा जिम्मेवार ठहर गरिएको आयोगले जनाएको छ। यस्तै प्रतिवेदनमा आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्व गृहमन्त्री सुधन गुरूङसम्ममाथि पनि थप अनुसन्धान गर्न सिफारिश गरेको छ। आयोगकी सदस्य डाक्टर लिली थापाको संयोजकत्वमा बनेको छानबिन समितिले 23 र 24 भदौमा भएको जेएनजी आन्दोलन, त्यसअघिको घटना र त्यस दिन दिएको अभिव्यक्तिले आन्दोलनमा दुरूसहान भए नभएको विषयमा निष्कर्षमा पुग्न उनीहरूमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरेको हो। राष्ट्रिय मानव अधिकार आयोग नेपालले भदौ 23 र 24 गतेको हिंसात्मक घटनाका क्रममा सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। राज्यका संरचना जल्दा मुखदर्शक बनेको निष्कर्ष आएको छ। प्रतिवेदनमा आन्दोलनमा सेनाको निष्क्रियता, ढिलो परिचालन र अनुसन्धानमा असहयोगबारे विस्तृत टिप्पणी गरिएको छ। अनुसन्धान प्रतिवेदनमा सेनाले प्रारम्भिक चरणमा बयान दिन वा जवाब पठाउन असहयोग गरेको उल्लेख गरिएको छ।
1: यसै गरी राष्ट्रिय मानव अधिकार आयोगले 23 र 24 घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका माथि नै छानबिनको सिफारिश गरेको छ। नरहेको र उनको अभिव्यक्तिबाट समेत प्रदर्शनकारी आक्रोशित र उत्तेजित भए कुनै असर र प्रभाव परे नपरेको विषयमा छन् लामी छानेको संलग्नता रहेको निष्कर्ष निकाय
2: आयोगले भदौ
1: 23 र 24 घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका माथि नै छानबिनको सिफारिश गरेको छ।

0: प्रशासक र राष्ट्रपतिका दुई सांसदमाथि अनुसन्धान गर्न सिफारिश गरेको हो। आयोगले गरेको छानबिन प्रतिवेदनमा यो लामिछाने सहित नक्खु कारागार प्रशासन, सत्यराज जोशी र राष्ट्रपतिकै सांसदहरू मनिष झा र हरि ढकाललाई अनुसन्धानमा ल्याउन सिफारिश गरिएको छ। आयोगको प्रतिवेदनमा जेएनजे आन्दोलनमा सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका 15 सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकार समक्ष सिफारिश भएको छ। आन्दोलनमा उनीहरूको भूमिका रहेको भन्दै आयोगले राष्ट्रपतिका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बबलु गुप्ता, डाक्टर तोशीमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ, आशिका तामाङ, शिव यादव र अमित खनालमाथि अनुसन्धान गर्न सिफारिश गरेको हो। यस्तै आयोगले जेएनजे आन्दोलनका क्रममा प्रदर्शनकारीलाई उक्साउने काम गरेको आरोपमा तिब्बतीयन ओरिजन ब्लड टीओबीमाथि थप अनुसन्धान गर्न सिफारिश गरेको छ। आयोगको प्रतिवेदनमा रूटीन अफ नेपाल बन्द फेसबुक पेजका संचालक भिक्टर पौडेल सहित विभिन्न व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्न सरकारलाई सिफारिश गरिएको छ। युट्युबर भागिनी उपानी, टंकदाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरू सुनवार, भीम उपाध्याय, रवि किरण हमालमाथि अनुसन्धान गर्न सिफारिश गरिएको छ। चलचित्र निर्देशक निश्चल बस्नेतमाथि समेत अनुसन्धान गर्न सिफारिश भएको छ। उनीहरूले प्रदर्शन भड्काउन बल पुर्याएको देखिएको आयोगले ठहर गरेको छ। आयोगले मानवाधिकार उल्लंघनकर्तामाथि कार्यवाही गर्न छुट्टै नयाँ कानून बनाउन सरकारलाई सुझाव दिएको छ र नयाँ कानून बनाएर कड़ा कार्यवाहीको व्यवस्था गर्न सिफारिश गरेको छ।
1: आगामी आर्थिक वर्ष 2083-84 बजेट यही जेठ 15 गते शुक्रबार अपराह्न 4 बजे प्रस्तुत हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले बजेट प्रस्तुत गर्नुहुनेछ। सभामुख टोलप्रसाद अर्यालले सबै सांसदहरूलाई दिउँसो 3:45 अगावै आसन ग्रहण गरिसक्न निर्देशन दिनुभएको छ। बन्दै गरेको नयाँ संसद भवनको हल निर्माण नसकिएकाले आगामी बजेट भाषण हाल प्रतिनिधि सभाको बैठक बसिरहेको बहुदेश्य हलबाट ल्याउने तयारी भएको छ। नयाँ हलको फिनिशिङ लगायतका कार्य सम्पन्न नभएकाले हालकै हलमा जेठ 15 को संयुक्त बैठक बस्नुपर्ने बाध्यता रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। बजेट प्रस्तुत गर्नु अघि गरिने रिहर्सल समेत भोलि सोही हलमा गरिँदैछ। बजेट प्रस्तुत भए पश्चात प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते नै साँझ 5:30 बजे बस्नेछ।
0: राष्ट्रिय सभाबाट निर्वाचनसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले दुवै विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो।
1: सरकारद्वारा गठित सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद सुदन गुरूङसँग दोस्रो दिन पनि बयान दिएको छ। समितिले हिजो मंगलबारदेखि शुरू गरेको बयान लिने कार्यलाई आज बुधबार पनि निरन्तरता दिएको हो। निवर्तमान गृहमन्त्री गुरूङले आफ्ना निकटस्थहरूलाई आफ्नो बयान सकिएको जानकारी गराए पनि समितिले भने उनको बयान अझै बाँकी रहेको जनाएको छ। समितिका प्रवक्ता समेत रहनुभएका सह न्यायाधिवक्ता अच्युत मणिनेउपानेका अनुसार गुरूङको बयान मात्र भएको र अनुसन्धानको प्रक्रिया अनुसार फेरि पनि बयानका लागि बोलाउन सकिनेछ।
0: विरोध र नाराबाजीका बावजूद सभामुख अम्बर बहादुर विष्टले बैठक अगाडि बढ़ाउन खोजेपछि पूर्व मुख्यमन्त्री एवं सांसद राजेन्द्र राईले रोस्टमको माइक फाल्ने प्रयास गर्नुभएको छ। प्रतिपक्षी सीटबाट दौड़ेर रोस्टम पुग्नुभएका राईलाई मर्यादा पालकले रोकेका थिए। संशोधनको समय नै नदी सोमबारको बैठकबाट नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रतिपक्षी दलहरूले हिजो मंगलबारदेखि नै प्रदेश सभा अवरूद्ध गर्दै आएका छन्। आजको बैठकमा पनि प्रतिपक्षी सांसदले प्रक्रिया पूरा नगरिएको भन्दै रोस्टम घेराउ र नाराबाजी गरेका छन्।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थिमेल सुना र अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूका क्षेत्रीय प्रतिनिधि किशोर बाबु एराबल्लाबीच आज शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपालको डिजिटल प्राथमिकता, समावेशी कनेक्टिभिटी र दिगो सूचना प्रविधि विकासका विषयमा छलफल भएको छ। भेटका क्रममा आईटीयूका प्रतिनिधि एराबल्लाले नेपालको डिजिटल रूपान्तरण अभियानलाई प्राविधिक, नीतिगत तथा संस्थागत सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताउनु भएको छ। संचार मन्त्री डाक्टर तिमल सिन्हाले नेपालले डिजिटल विभाजन अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको स्पष्ट पार्नु भएको छ। भेटमा दूरसंचार ऐनको संशोधन

0: डिजिटल हाइवे अवधारणा, साइबर सुरक्षा र डिजिटल साक्षरता जस्ता प्रविधि विकासका विभिन्न क्षेत्रमा सहकार्य गर्ने बारे समेत छलफल भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियोर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
3: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
2: हो र?
3: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
2: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
3: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
4: New year, new vibe.
5: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर सर्ट किट र बम्परमा माइडिया 519 लिटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: टोला प्रक्रियाका बारेमा पुनर्विचार गर्ने कुनै सोच नरहेको स्पष्ट पारेको छ। विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको भन्दै बाहिरिएका समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै सर्वोच्चले यस्तो प्रष्टीकरण दिएको हो। भारतको नयाँ दिल्लीमा उपचाररत सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्ना निम्ति शुरू गरिएको आर्थिक संकलन कार्य तत्काल स्थगन गरिदिन आग्रह गर्नुभएको छ। न्यायाधीश समाजका अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई बोन म्यारो क्यान्सर पुष्टि भएपछि न्यायपालिका अधिगत समाजको पहलमा आर्थिक संकलन अभियान थालिएको छ। एक महिनादेखि नयाँ दिल्ली स्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठले आज अस्पतालको शैयाबाटै विज्ञप्ति निकालेर स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र सद्भाव व्यक्त गर्ने सबैप्रति आभार प्रकट गर्दै हाललाई आर्थिक संकलन कार्य रोकिदिन अनुरोध गर्नुभएको हो। अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि त्यहाँ खटिएका नेपाली शान्ति सैनिकहरूले उच्च सतर्कता अपनाएका छन्। विश्व स्वास्थ्य संगठनले इबोलालाई विश्व स्वास्थ्य संकटकाल घोषणा गरेसँगै नेपाली सेनाले सतर्कता बढ़ाएको हो। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार डब्ल्यूएचओले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी काम भइरहेको छ र हालसम्म सबै नेपाली सैनिकहरू संक्रमण मुक्त रहेका छन्। सैनिकहरूको टोली भर्खरै अदली बदली भएकाले तत्काल आउत दावतको सम्भावना नरहेको र विशेष परिस्थितिमा कोही नेपाल फर्कनु परेमा कंगो र नेपाल दुवैतर्फ क्वारेन्टाइनको कड़ा व्यवस्था मिलाइएको प्रवक्ता बस्नेतले बताउनु भएको छ।
7: विश्वका 26 देशका 176 जना सगरमाथा आरोहीहरूलाई सम्मान गरिएको छ। दोस्रो संस्करणको एभरेस्ट समिटर्स समिट 2026 अन्तर्गत उनीहरूलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो। एभरेस्ट एलायन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकारीमा आज काठमाण्डुमा एक विशेष कार्यक्रमका बीच आरोहीहरूलाई मन्त्री खड्गराज पौडेल तथा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सम्मान गर्नुभएको हो।
0: वैदेशिक रोजगार विभागले नेपाली नागरिकका लागि आवेदन आह्वान गरेको छ। विभागले आज एक सूचना जारी गर्दै 2300 कामदारका लागि 21 दिनभित्र आवेदन दिन आग्रह गरेको हो। माग गरिएका कामदार मध्ये 60% महिला र 40% पुरूष रहनेछन्। छनौट हुने नेपाली कामदारको मासिक तलब 6443 इजरायली मुद्रा अर्थात नेपाली रूपियाँ करिब 3,47,000 हुनेछ। 25 देखि 45 वर्ष उमेर समूहका योग्य नेपाली नागरिकले यसका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ।
8: एघार
7: गतेदेखि नै कार्यान्वयनमा आइसकेको काठमाडौँ स्थित श्रीलंकाली दूतावासले जनाएको छ। नयाँ व्यवस्था अनुसार अब नेपाली नागरिकले भ्रमणका लागि श्रीलंका जाँदा भिजा शुल्क तिर्नुपर्ने छैन। यद्यपि यात्रा गर्नु अघि अनलाइन मार्फत इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन ईटीए भने लिनु अनिवार्य गरिएको छ। यो सुविधा अन्तर्गत पर्यटकले 30 दिनको अवधिभित्र दुई पटकसम्म श्रीलंका प्रवेश गर्न पाउनेछन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ। विश्व अर्थतन्त्रमा अनिश्चितता रहे पनि नेपालका आर्थिक सूचकहरूमा सुधार देखिएको सर्वेक्षणले औल्याएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.85% रहने र समग्र अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ पुग्ने प्रक्षेपण गरिएको छ। पाइएको छ सार्वजनिक आर्थिक सर्वेक्षण 2082-83 अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पेट्रोलको खपत 10% र डिजलको खपत 9.9% घटेको छ। शेयर बजारमा झण्डै एक महिनापछि कारोबार रकमले 6 अर्बको बिन्दु पार गरेको छ। आज बजारमा 6.3 अर्ब रूपियाँको शेयर कारोबार भएको छ, जुन वैशाख 15 गते यताकै उच्च हो। कारोबार रकममा उल्लेख्य सुधार आए पनि बजार परिसूचक नेप्से भने आज जम्मा 4.99 अंकले बढ़ेर 2782 अंकमा पुगेको छ। आज 151 कम्पनीको मूल्य बढ़दा 105 कम्पनीको मूल्य घटेको छ भने 14 कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। ऐतिहासिक स्तरमा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार हाल विश्वभर 363 मिलियन मानिस खाद्य संकटको जोखिममा छन्। इरानसँगको युद्धका कारण हर्मोज जलसन्धि बन्द हुनु र तेलको मूल्य प्रति ब्यारेल $100 भन्दा माथि पुग्दा मध्य पूर्वमा मात्रै 45 मिलियन मानिस प्रभावित भएका छन्। तेलको मूल्य वृद्धिले खाद्य सामग्री र ढुवानी खर्च दुवै बढ़ाएको छ। खाद्य सहायता ढुवानीमा समेत अवरोध देखिएको छ। अफगानिस्तानका लागि पठाइएको 85,000 टन खाद्य सामग्री देखि सीमामा रोकिएपछि टर्की र क्यास्पियन सागर हुँदै मार्ग परिवर्तन गर्नु परेको छ।
2: थाइल्याण्डले घातक इबोला भाइरसको जोखिमलाई मध्यनजर गर्दै कंगो र युगाण्डाबाट आउने यात्रुहरूका लागि 21 दिनको अनिवार्य क्वारेन्टाइन लागू गरेको छ। ती दुई देशबाट आउने वा उनीहरूलाई ट्रान्जिट बनाएर थाइल्याण्डभित्र नै सबै यात्रुहरूमा यो नियम लागू हुनेछ। थाइल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणको लक्षण देखिएका यात्रुहरूलाई राज्यद्वारा तोकिएको अस्पताल र लक्षण नभएका तर जोखिमयुक्त क्षेत्रबाट आएकाहरूलाई छुट्टै क्वारेन्टाइन केन्द्रमा राखिनेछ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय स्वास्थ्य चेतावनी जारी गरेपछि थाइल्याण्डले यो कड़ा कदम चालेको हो। कंगोमा गत मे 15 देखि फैलिएको इबोला संक्रमणका कारण हालसम्म 204 जनाको मृत्यु भइसकेको छ भने 867 जना शंकास्पद बिरामी फेला परेका छन्। यस्तै छिमेकी देश युगाण्डामा पनि 1 जनाको मृत्यु हुनका साथै थप 6 जनामा संक्रमण पुष्टि भइसकेको छ। इबोला भाइरस लामो समयसम्म पहिचान नभई फैलन सक्ने भएकाले यो प्रकोप अझ ठूलो हुन सक्ने डब्ल्यूएचओले अनुमान गरेको छ।
1: अब खेलकुद शुरूआत गरेको छ। आज मलेसियाको क्वालालम्पुर स्थित बायोमास क्रिकेट मैदानमा भएको खेलमा नेपालले चीनमाथि 19 रनको संघर्षपूर्ण जीत निकाल्दै प्रतियोगितामा विजय शुरूआत गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 125 रनको युगफल खड़ा गरेको थियो। नेपालका लागि उपकप्तान पूजा महतोले 57 बलमा 6 चौका प्रहार गर्दै सर्वाधिक 63 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। यो जसँगै समूह बीमा रहेको नेपालले महत्वपूर्ण 2 अंक जोड़िएको छ। शीर्ष 3 टोली यसै वर्ष जापानमा हुने 20 औं एसियाली खेलकुदका लागि छनौट हुने यस प्रतियोगितामा नेपालले अब भोलि बिहिबार इण्डोनेशियाको सामना गर्नेछ।
2: इण्डियन प्रिमियर लीग आईपीएलको एलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदैछन्। नयाँ चण्डीगढ़मा हुने यो रोमाञ्चक खेल नेपाली समयअनुसार राति 7:45 शुरू हुनेछ। जित्ने टोली फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग क्वालिफायर 2 मा भिड्नेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। क्वालिफायर 1 मा हिजो गुजरातलाई हराउँदै बेंगलोर लगातार 2 पटक फाइनलमा पुगेको छ।
1: घरेलु टोली अमेरिकाले खेलाड़ीको घोषणा गरेको छ। समूह डीमा रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: जेएनजी आन्दोलनका राष्ट्रपतिका 15 सांसदमाथि अनुसन्धान सिफारिश। सेनाको भूमिकामाथि गम्भीर प्रश्न। बालनबारे भने मौन। दोषीलाई कार्यवाही गर्न छुट्टै नयाँ कानून बनाउन सुझाव। नेपालको डिजिटल रूपान्तरणका लागि सरकार र आईटीयूबी सहकार्य हुने, अदालतमा गोला प्रक्रिया नै कायम रहने सर्वोच्चको प्रष्टीकरण, इबोला त्रासका विस्कंगोमा नेपाली सैनिक सुरक्षित, विशेष परिस्थितिमा मात्र नेपाल फर्काइने,
1: माथि कड़ा निगरानी, कंगो र युगान्डाका यात्रुलाई 21 दिनको क्वारेन्टीन अनिवार्य,
2: र महिला एसियन गेम्स छनौटमा नेपालको सुखद शुरूआत, चीनमाथि 19 रनको जित, आईपीएलमा राजस्थान र हैदराबाद भेट्दै जित्ने टोलीले फाइनल प्रवेशका लागि गुजरातसँग खेल्दै, विश्वकप खेल्ने अमेरिकी टोली तयार, जेठ 30 गते पाराग्वेसँग खेल्दै यात्रा शुरू गर्ने।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
4: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ 16 गते शनिबार
6: बागलुङ मेडिकल हल कुसमा आउँदै हुनुहुन्छ।
7: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, भार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 16 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
7: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0674-2027। सम्पर्क मोबाइल नम्बर 98-577-2597।
7: 98-511-81-918।
9: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौ र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
10: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: extreme energy drink.
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-6

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन मास्टर साहब, हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु। होइन, यो अपाङ्गता अधिकार भनेको के रहेछ?
2: ल बाटुल दिदी सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
1: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
2: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाईँ हामी जो सुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
3: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी वैशाख 30 गते जङ्गी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 8 गति जंगी अड्डामा आयोजित एक कार्यक्रममा अवकाश प्राप्त रथीवृन्दसँग अन्तर्क्रिया गर्नुभएको छ। सो अवसरमा उहाँले नेपाली सेनाको समय सापेक्ष आधुनिकीकरण र क्षमता विकासमा अग्रज नेतृत्वबाट प्राप्त प्रेरणा तथा योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सुरक्षा, नेपाली सेनाको आधुनिकीकरण तथा संस्थागत अनुभव आदान प्रदान लगायतका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 5 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री विनोद चन्द र महासेनानी श्री सुधीर प्रताप सिंहलाई सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले मित्र राष्ट्र पाकिस्तान र बेलायतबाट अधिकृत आधार तालिम पूरा गरी स्वदेश फर्किएका 3 अधिकृत क्याडेटहरूलाई उपसेनानीको आयुक्त पद प्रदान गर्नुभएको छ। उहाँले अधिकृत क्याडेट पोविन कुंवर, अधिकृत क्याडेट मुस्कान सिंह ठकुरी र अधिकृत क्याडेट प्रवीण भण्डारीलाई आयुक्त पद प्रदान गर्नुभएको हो। विश्व वन्यजन्तु कोष नेपालले स्थापनाको 33 वार्षिक उत्सवको अवसरमा जेठ 5 गते नेपाली सेनालाई सम्मान गरेको छ। विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरणको संरक्षण र सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर श्री गोविन्द प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयका निर्देशक सहायक रथी श्री पूरण घलेलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो। यसअघि चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न वर्षहरूलाई शून्य चोरी शिकारी वर्षको रूपमा मनाउन सफल भए बापत नेपाली सेनाका युनिटहरू अब्राहम कन्जर्भेशन अवार्डबाट सम्मानित भएका थिए भने बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य वृद्धि भएसँगै सैनिक युनिट टाइगर अवार्डबाट समेत सम्मानित भएको थियो। पूर्वी पृतनापति उपरथी श्री गौरव कुमार केसीले पूर्वी पृतना तालिम शिक्षालयमा सञ्चालित सैन्य आधार तालिमको जेठ 4 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले तालिम तथा निर्माणाधीन विभिन्न भौतिक संरचना र पेरिमिटरको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। यस्तै कार्यरथी उपरथी श्री पदम बहादुर बुढा पीएचडीले जेठ 1 गते सैनिक प्रहरी गणको निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले गणको वस्तुस्थितिबारे जानकारी लिनुभई गणको भौतिक पूर्वाधार लगायतको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। महोत्तरी जिल्लाको बर्दिवास स्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा जेठ 8 गते कमाण्डर्स कन्फरेन्स सञ्चालन गरिएको छ। सो अवसरमा पृतनापति उपरथी श्री भुवन खत्रीले सम्भावित विपद जोखिम न्यूनीकरणका लागि तयारी तथा प्रभावकारी कार्यान्वयनमा विशेष जोड़ दिनुका साथै हालको सुरक्षा परिस्थिति लगायत समसामयिक विषयहरूमा युनिटपतिहरूलाई निर्देशन दिनुभएको थियो। सुर्खेत स्थित पश्चिम एयर बेसले तालिमको क्रममा बेहोश भएका 6 सशस्त्र प्रहरी जवानहरूलाई जेठ 8 गते उद्धार गरेको छ। बेसले कैलाली जिल्लाको टीकापुर स्थित सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालयमा तालिमको दौरान बेहोश भएका सशस्त्र प्रहरी जवानहरूलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यस्तै पश्चिम एयर बेसले जेठ 7 गते जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरेको छ। बेसले बाजुरा जिल्ला सर्केघाट गाउँपालिका 1 की 19 वर्षीय ललिता नेपालीलाई उद्धार गरी सुर्खेत पुर्याएको हो। यसै गरी मध्य एयर बेसले प्रसूति समस्यामा परेकी एक महिलाको जेठ 5 गते सोलुखुम्बुबाट उद्धार गरेको छ। बेसले माप्या दुधकोशी गाउँपालिका 1 जुबिङकी 25 वर्षीय विपना विकलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यसअघि वैशाख 31 गते बेसले अखलडुङ्गा जिल्लाको सोब्रो स्थित सामुदायिक मिशन अस्पतालमा उपचाररत 39 वर्षीय कमला कामी र उनको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। महावीरगढ रेन्जरबाट खटिएको टोलीले कास्की जिल्ला माछापुस्रे गाउँपालिका 9 जेठ 5 गते एकजनाको शव संकलन गरेको छ। टोलीले वैशाख 31 गते मर्दी हाई क्याम्प घुम्न जाने क्रममा बेपत्ता भएका काठमाडौँ ढल्कोका 30 वर्षीय पुरूषको शव मोदीखोला साइटको खोजबाट संकलन गरी नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाएको हो। टोलीले नेपाल प्रहरी र स्थानीय होटल व्यवसायीहरूको सहकार्यमा 3 खोजी पश्चात शव फेला पारेको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। जंगियडामा जेठ 4 गतेबाट 4 प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता 2083 शुरू भएको छ। बलाधिकृत रथी श्री प्रदीप जङ केसीले अम्पायरलाई बल हस्तान्तरण गर्नुभई खेलको शुभारम्भ गर्नुभएको हो। प्रतियोगितामा 13 क्लबका 212 पुरूष र 11 महिला गरी 223 खेलाड़ीहरू सहभागी छन्। बुटौल स्थित मध्यपश्चिम पृतना हेडक्वार्टरमा जेठ 4 गतेबाट पृतनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको पृतनापति उपरति श्री हिम्मत बहादुर विष्टले शुभारम्भ गर्नुभएको हो। जेठ 14 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, तेक्वान्डो, जुडो र पौडी खेल समावेश गरिएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना। सैनिक अस्पताल इटहरी र नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मले 5 जिल्ला कुम्बायक गाउँपालिका 4 यासोक बजारमा जेठ 13 र 14 गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने।
1: 14 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, तेक्वान्डो, जुडो र पौडी खेल समावेश गरिएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।

0: क्षेत्रमा बसोबास गर्ने हिताधिकारी स्थानीय तथा अन्तर्गत वाहिनी अड्डा तथा युनिटमा कार्यरत सकल दर्जाका परिवार शिविरमा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि 9841-77-14-78 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
1: सैन्य पदका लागि भर्ना केन्द्रहरू:
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
1: राजदलगढ लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
1: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
1: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तोपगासी झापा,
1: दुर्गा बक्सगढ ओखलढुङ्गा,
2: वीरदलगढ ओदिन पाँचथर,
1: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
2: गरूडदलगढ सरीकुट दोलखा,
1: श्रीजङगढ बीरगंज पर्सा,
2: बरककट राजपिराज सप्तरी,
1: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
1: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
1: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
1: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरूसिंगे कपिल वस्तु,
1: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाड कुलमा धागीथुम कुलमी,
1: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
1: देवीदत्तगण परिमला चौर जुम्ला,
2: हनुमानदोज कुलमा हुटु मुगु,
1: सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
1: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
2: र श्री दलकुलमा खलंगा दार्चुला।
1: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू:
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
1: यस्तै वीरदलगढ ओदिम पाँचथरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
2: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लोहाकार र केशकर्तक,
1: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
2: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
1: शमशेर दलगण गुरूसिंगे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी र केशकर्तक,
2: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लुहाकार,
1: कालीबहादुरगण कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी, चर्मकर्मी र लोहकार,
2: र श्री दलकुलम खलंगा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
1: दरखास्त पेश गर्ने मिति:
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
1: पदका लागि उमेरको हद:
2: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
1: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद:
2: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
1: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
3: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी रेडियो सामग्री।
4: डिजिटल प्रणालीमाथिको आक्रमण, संवेदनशील सूचनाको चोरी, सामाजिक सञ्जाल मार्फत फैलाइने दुष्प्रचार, आर्थिक प्रणालीमाथिको साइबर हस्तक्षेप तथा मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने सूचना युद्ध आदि आजको विश्वले भोगेको साझा चुनौती।

0: हस्ताक्षरहरू हुन्। यस्ता समस्या समाधान गर्न हरेक राष्ट्रले प्रयास गर्दै आइरहेका छन्।
1: यसै सन्दर्भमा नेपाली सेनाले पनि नेपालको साइबर स्पेसलाई सुरक्षित राख्ने उद्देश्यका साथ हरेक वर्ष सबै सरकारवाला निकायको समन्वय र सहभागितामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गर्दै आएको छ।
0: श्रोता, आजको कार्यक्रममा वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालको बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयासहरूबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ
1: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
0: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
2: सतर्क हुनु पर्यो, सत्य तथ्य जाँच गर्ने पोर्टलहरूको स्थापना गर्ने, त्यो सत्यता परीक्षणको लागि डिजिटल साक्षरता अभियानबाट सतर्कता हुने, त्यस्तै पनि कुनै पनि न्युज फ्याक्ट देख्ने बित्तिकै ओहो यो त यस्तो रहेछ नि भनेर, अनि मैले त हो कि भनेर सेयर गरेको भनेर कति प्रतिष्ठित व्यक्तिहरूले पनि भनिरहनु भएको हुन्छ। त्यस्तो केसहरूमा चाहिँ अलिकति केही सूचना सेयर गर्नु अगाडि चाहिँ सोच्ने बानी यो हो कि होइन भन्ने कुरा संयमका कुरा पनि हुन्छ।
3: पब्लिकलाई त्यो फ्याक्ट चेकिङमा सहभागी गराउँदै पब्लिक समेत ग्रुमिङ गराउँदै लैजानु पर्ने कुरा भयो। अर्को कुरो यो इमेल तथा एप्लिकेसनहरू प्रयोग गरी यो डिजिटल सोभरेजिनिटी चाहिँ बढाउँदै लैजानु पर्ने देखिन्छ।
1: गोष्ठीका क्रममा प्रस्तुत भएका यी चासो र सरकारहरूले सूचना प्रविधि र साइबर स्पेसले व्यक्ति तथा राष्ट्रका लागि दिएको अवसर र चुनौतीलाई संकेत गर्दछन्। आजको युग जुन गतिमा प्रविधिमा आधारित हुँदै गएको छ, त्यही गतिमा चुनौती पनि बढ़िरहेको छ भन्ने उदाहरण पनि हो।
0: राज्य सञ्चालनका अधिकांश प्रणालीहरू सूचना प्रविधिसँग आबद्ध भएका छन्। प्रशासन, अर्थतन्त्र, संचार, स्वास्थ्य, शिक्षा, सुरक्षा, बैंकिङ, यातायात तथा ऊर्जा क्षेत्र डिजिटल नेटवर्कद्वारा सञ्चालित हुन थालेपछि साइबर स्पेस स्वयं रणनीतिक महत्वको क्षेत्रको रूपमा विकसित भएको छ। यही कारणले विश्वका अधिकांश राष्ट्रहरूले साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षाको अभिन्न अंगको रूपमा लिँदै आएका छन्।
4: आईटी र साइबर सिक्युरिटी बिल हामीले बनाएका थियौं, त्यो आउन सकेन, तर त्यसमा त्यो एउटा हाम्रो सम्पत्ति चाहिँ हो। त्यसैमा अहिले काम गरेर हामी फेरि नयाँ विधेयकको लागि होमवर्क गर्दैछौँ। नेसनल एआई पोलिसी आयो, प्रोभिन्सियल लेभलमा थुप्रै कार्यक्रमहरू हामीले गरेका छौँ, अवेरनेसका कार्यक्रमहरू, साइबर एडभाइजरी सेक्युरिटी सम्बन्धी एडभाइजरीहरू जारी गरिरहेका छौँ हामीले।
1: वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती र एआईबाट सिर्जित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले नेपाली सेनाले यस वर्ष साइबर प्रतिरोधी राष्ट्र निर्माण, एआई र नयाँ प्रविधि जन्ने खतराहरूका लागि रणनीतिक तयारी भन्ने मूल नाराका साथ गोष्ठी सञ्चालन गरेको हो। राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीतिहरू तय गर्न तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धि गर्न उक्त गोष्ठी फलदायी हुने विश्वास गरिएको छ। गोष्ठीको समापन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल,
5: सूचना प्रविधिको विकासले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, पर्यटन लगायतका क्षेत्रहरूलाई सहज र गतिशील बनाए तापनि यसको दुरूपयोगबाट राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र आपसी विश्वासमा चुनौती समेत थपिएको छ। साइबर अपराध, डाटा चुहावट, अनलाइन ठगी, भ्रामक सूचना प्रचार प्रसार तथा संवेदनशील क्षमतामाथि हुने सम्भावित साइबर आक्रमणहरूले राष्ट्रिय सुरक्षामा नयाँ र जटिल प्रकृतिका चुनौतीहरू थप गरेका छन्।
0: साइबर आक्रमणको स्वरूप बहुआयामिक हुन्छ। यसमा सरकारी वेबसाइट ह्याक गर्ने, गोप्य सूचना चोरी गर्ने, बैंकिङ प्रणाली अवरूद्ध गर्ने, महत्वपूर्ण पूर्वाधारमा अवांछित पहुँच स्थापित गर्ने, डिजिटल जासूसी गर्ने तथा सामाजिक सञ्जाल मार्फत दुष्प्रचार फैलाउने कार्यहरू समावेश हुन्छन्। यस्ता गतिविधिहरूले केवल प्रविधिगत क्षति मात्रै पुर्याउँदैनन्, सामाजिक विश्वास कमजोर बनाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने तथा राष्ट्रिय सुरक्षामै प्रतिकूल प्रभाव पार्ने सम्भावना पनि उत्तिकै रहने भएकाले सबै सतर्क र जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन।
6: साइबर सुरक्षाको क्षेत्रमा चाहिँ देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने महिला केन्द्रित ज्येष्ठ नागरिक होइन लगायतलाई चाहिँ साइबर सुरक्षाको विषयमा अवेर गराउने, जागरूक बनाउने विभिन्न कार्यक्रमहरू गर्ने, त्यसै गरी साइबर सुरक्षाका उपकरणहरू निर्माण गर्ने कम्पनीहरू, त्यसलाई आपूर्ति गर्ने आपूर्तिकर्ताहरू, सफ्टवेयर बनाउने डेभलपरहरू होइन सफ्टवेयरलाई चाहिँ सप्लाई गर्ने भेन्डरहरू, परामर्श सेवा दिने परामर्शदाताहरूलाई पनि जिम्मेवार बनाउने।
1: सूचना प्रविधिको विस्तारले मानव जीवनलाई सहज बनाएको त छ नै, साथसाथै प्रविधिको दुरूपयोगले समाजमा गम्भीर खतरा समेत सिर्जना गर्न सक्दछ। आज सामाजिक सञ्जाल सूचना सम्प्रेषणको अग्रणी माध्यम बन्दै आएको छ। सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल हुन केही सेकेण्ड मात्र लाग्छ, तर त्यसको प्रभाव समाजमा वर्षौंसम्म रहन सक्छ। विश्वका धेरै देशमा गलत समाचारका कारण दंगा, आर्थिक संकट, सामाजिक विवाद र ध्रुवीकरणसम्म भएका कैयौं उदाहरणहरू छन्। सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचना, घृणात्मक अभिव्यक्ति र मनोवैज्ञानिक प्रभावले समाजमा तनाव, अविश्वास र अस्थिरता निम्त्याउन सक्दछ। यसै पृष्ठभूमिमा नेपाल सरकारले पनि साइबर सुरक्षाको महत्वलाई स्वीकार गर्दै विभिन्न नीतिगत तथा संस्थागत संरचना विकास गर्ने प्रयास अघि बढ़ाएको छ। राष्ट्रिय साइबर सुरक्षा नीति 2080 लागू गरिनु, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुनु तथा विभिन्न सरकारी निकायमा डिजिटल सुरक्षा मापदण्ड कार्यान्वयन गरिनु त्यसकै उदाहरणहरू हुन्। नेपालले अपनाएको साइबर सुरक्षा नीतिबारे जानकारी गराउनु हुँदै पुनः राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन,
7: राष्ट्रिय साइबर सुरक्षा नीति 2080 नेपाल सरकारको मन्त्री परिषदबाट जारी भएको नीति हो यो, होइन? यो नै साइबर सुरक्षासँग सम्बन्धित साइबर सुरक्षालाई मात्र केन्द्रित भएर आएको डकुमेन्ट चाहिँ नेपालको यो पहिलो हो। र त्यो नीतिले मुख्य भिजन दूरदृष्टि के लिएको थियो भन्दाखेरि नेपालको साइबर स्पेसलाई चाहिँ सुरक्षित र उत्थानशील बनाउने, र त्यसमा मुख्यतया 9 रणनीतिहरू चाहिँ राखिएको थियो। ती रणनीतिहरू साइबर सुरक्षा सम्बन्धी कानूनहरू निर्माण गर्ने भन्ने एउटा थियो, त्यसै गरी साइबर सुरक्षासँग सम्बन्धित काम गर्ने संस्थागत संरचनाहरूको स्थापना र सुदृढीकरण गर्ने भन्ने विषय पनि थियो, र तेस्रोमा सूचना प्रविधि पूर्वाधारहरू छ, त्यसमध्ये क्रिटिकल इन्फर्मेसन इन्फ्रास्ट्रक्चरको पहिचान गर्ने र ती पहिचान भएका संवेदनशील सूचना प्रविधि पूर्वाधारको संरक्षण गर्ने भन्ने पनि थियो।
0: नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल सेवाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको छ। सरकारी सेवा अनलाइन प्रणालीमा रूपान्तरण भइरहेका छन्। डिजिटल बैंकिङ, मोबाइल वालेट तथा विद्युतीय भुक्तानी प्रणाली आम नागरिकको दैनिक जीवनसँग जोडिएका छन्। तर डिजिटल विस्तारसँगै साइबर जोखिमहरू पनि बढ़िरहेका छन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार सन् 2021 साइबरसँग सम्बद्ध 6,900 उजुरी दर्ता भएको थियो। सन् 2025 आइपुग्दा त्यो संख्या बढ़ेर 37,000 पुगेको छ। यसमा सबैभन्दा बढ़ी ह्याकिङ र अनलाइन ठगी रहेका छन्। व्यक्तिगत डेटा चोरी, फिसिङ, अनलाइन ठगी तथा सामाजिक सञ्जाल दुरूपयोग सम्बन्धी घटनाहरू पनि वृद्धि भइरहेकोले सचेत हुनुपर्ने आवश्यकता उम्ल्याउँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अविनारायण काफले,
8: साइबर सुरक्षा सम्बन्धी घटनाहरू बढ़ेको पाइन्छ। खास गरी अनलाइन ब्याङ्किङ फ्रडहरू, नक्कली एसएमएस लिङ्क वा वेबसाइट पठाएर ओटीपी, पासवर्ड तथा ब्याङ्किङ डिटेल्स माग्ने, चोरी गर्ने र त्यसबाट रकम निकाल्ने घटनाहरू पनि भएको पाइन्छ। सोसियल मिडियाहरू ह्याक गर्दै पैसा माग्ने, फेक मेसेज पठाउने र व्यक्तिगत जानकारी दुरूपयोग गर्ने कुराहरू छ। नक्कली वेबसाइट वा सस्पिसियस लिङ्क मार्फत चाहिँ युजरको पासवर्ड, ओटीपी तथा व्यक्तिगत डाटा चोरी गर्ने घटनाहरू पनि साइबर ब्युरो लगायतका हाम्रा युनिटहरूमा रिपोर्टिङ हुन्छ। अर्को, राज्यको डिजिटल पूर्वाधारमा पनि खतरा हुन सक्छ। सर्भरहरू, क्रिटिकल इन्फ्रास्ट्रक्चरमाथि हुने साइबर एट्याकले पनि एउटा समस्या आउन सक्ने अवस्थाहरू छ। सामाजिक द्वन्द, कहिलेकाहीँ तपाईँलाई धार्मिक जातीय द्वन्द, तनाव, सुरक्षाको दृष्टिकोणले पनि एउटा त्यसलाई चाहिँ इग्नाइट गर्ने काम, भ्रम फैलाएर, त्यसरी बनाएर, त्यसलाई नागरिकहरूलाई एक आपसमा जुदाएर सुरक्षा चुनौतीहरू थपिन सक्ने अवस्थाहरू पनि देखिन्छ।
1: हाल थपिएका सुरक्षा चुनौतीबारे नेपाली सेना पनि सचेत छ। राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले अवलम्बन गरिरहेका साइबर सुरक्षा रणनीतिबारे जानकारी दिनुहुँदै साइबर सुरक्षा निर्देशक सहायक रथी श्री रामबहादुर साहु,
9: नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय तहको साथसाथै आन्तरिक रूपमा समेत साइबर सुरक्षा गोष्ठी सञ्चालन गरी क्षमता अभिवृद्धि र इन्सिडेन्ट रिस्पोन्स रेडिनेसमा निरन्तर केन्द्रित रहँदै आएको छ। नेपाली सेनाले आवश्यकता अनुसार विभिन्न सरकारी, गैर सरकारी, शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायहरूसँग नियमित समन्वय गर्दै आएको छ। साइबर सुरक्षा सम्बन्धी सेमिनार, वर्कसप र गोष्ठीहरूमा सक्रिय सहभागिता जनाउँदै कुनै साइबर इन्सिडेन्ट वा थ्रेट देखिएमा आवश्यकता अनुसार सूचना आदान प्रदान र राय सुझाव समेत प्रदान गर्दै आएको छ। त्यसै गरी विभिन्न सरकारवाला निकायहरू समावेश गराई वार्षिक रूपमा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी आयोजना गर्दै आइरहेकोमा 6 राष्ट्रिय साइबर सुरक्षा गोष्ठी यही वैशाख 30 गते सफलतापूर्वक सञ्चालन सम्पादन गरेको छ, जसबाट नेपाली सेना र देशका अन्य सरकारवाला निकायहरू बीच सहकार्य र समन्वय अझ मजबुत भएको पाइएको छ।
0: वर्तमान परिवेशमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई साइबर सुरक्षाको क्षेत्रमा अवसरसँगै चुनौतीको रूपमा पनि देखा परेको छ। एआईले मानव जीवनलाई सहज बनाएको छ, तर यसको दुरूपयोगले सुरक्षा जोखिमलाई अझ जटिल बनाइरहेको छ। त्यसैले राष्ट्रिय सुरक्षा र नवप्रवर्तन बीच सन्तुलन कायम गर्न एआई साइबर सुरक्षा सम्बन्धी कानून परिमार्जन गर्न सम्बन्धित क्षेत्रका जानकारहरूले जोड़ दिँदै आएका छन्। यस्तै मत राख्ने मध्ये एक हुनुहुन्छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव श्री आरती श्रेष्ठ।
10: हाम्रो अहिले एक्जिस्टिङ लज, सेक्टरल लज र डिरेक्टिभहरू जुन छ, जस्तै कि सूचना तथा संचार प्रविधि नीति 2072, डिजिटल नेपाल फ्रेमवर्क 2019, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट र रुल्स, अनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080, यी एक्टहरूलाई चाहिँ, अनि प्लस व्यक्तिगत गोपनीयता ऐन पनि छ हामीसँग, ती ऐनहरूलाई चाहिँ हामीले अहिलेको एआईसँग रिलेटेड समस्या अनि अरू विषयहरू छ त्यो सबै कुराहरूलाई समेट्ने गरेर चाहिँ हामीले परिमार्जन गर्न आवश्यक छ।
1: साइबर सुरक्षा कुनै एक संस्था वा सुरक्षा निकायको मात्र जिम्मेवारी नभई सबैको साझा उत्तरदायित्व पनि हो। नेपालमा राष्ट्रिय सुरक्षा परिषद, संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरो, नेपाल दूरसंचार प्राधिकरण तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ, किनकि साइबर आक्रमणको प्रभाव बहुआयामिक हुन्छ। यसले सुरक्षा, अर्थतन्त्र, संचार, प्रशासन, समाज सबै क्षेत्रमा प्रभाव पार्न सक्छ। एउटा सानो सूचनाले कसरी समाजलाई विचलित बनाउँदै राष्ट्रिय सुरक्षामा जोखिम सिर्जना गरिरहेको हुन्छ त? सूचना प्रविधि तथा साइबर विश्लेषक श्री उत्तम कार्की।
11: पछिल्लो समय नेपालमा चलिरहेको जति पनि हाम्रो सामाजिक सञ्जालहरू छन्, त्यसले तपाईँको समाजमा पर्ने असरहरू अभाव छैन, डरको वातावरण, ला मलाई के हुन्छ, कता कोही आएर एट्याक गर्ने हो कि भन्ने एउटा एकदम त्यो देखिन्छ, र समाज चाहिँ डिभाइड भएको देख्छु, अनि हिंसा र अशान्ति हरेक घटनामा चाहिँ एकदमै जे पाए त्यही कमेन्ट आउने, जे पाए त्यही सेयर गरेको पाइन्छ, यो चाहिँ अब हिंसा र अशान्ति पनि फैलिन सक्ने देख्छु म। अनि अर्को चाहिँ अब तरिका हत्या, व्यक्तिगत लालछनादेखि लिएर चाहिँ व्यक्तिको सबै तीन पुस्तो ल्याइदिने, पब्लिक फोटोहरू आउने देखिन्छ, यो जति पनि गभर्नेन्स, डिजिटल गभर्नेन्स कुरामा चाहिँ हेर्नुहुन्छ भने सरकारी गोप्य सूचना चाहिँ चुहावर हुने देखिन्छ, सरकारी वेबसाइटमा भएका, मन्त्रालयमा भएका सुरक्षा निकाय डाटाबेसहरू चाहिँ ह्याक भयो भने त यसले त सबै इन्फर्म बाहिर जाने देखिन्छ। अर्को चाहिँ एकदमै ब्याङ्किङ अथवा आर्थिक प्रणालीमा असर, अहिले हाम्रो देश र डाउन भइदियो, ब्याङ्किङ र आर्थिक प्रणाली एकदमै ठुलो असर पर्ने देख्छु। अनि अर्को चाहिँ गलत सूचना, साइबरको युद्ध, मिस वारफेयर र मिसलिडिङ कुराहरू एकदमै बढ्दो देखिन्छ, यसले राष्ट्रिय सुरक्षा मात्र होइन कि यसले चाहिँ यो जुन चाहिँ सुरक्षा प्रणाली छ त्यसलाई नै ठुलो चुनौती दिन्छ।
0: सूचना युद्धको उद्देश्य प्राय प्रत्यक्ष आक्रमण गर्नु हुँदै होइन, बरु समाजमा अविश्वास फैलाउने, समुदायहरूबीच तनाव सृजना गर्ने, राज्य संयन्त्र माथिको जनविश्वास कमजोर बनाउने तथा मनोवैज्ञानिक प्रभावहरू उत्पन्न गर्ने हुन्छ। सामाजिक सञ्जाल मार्फत फैलाइने गलत सूचना अहिले विश्वव्यापी चुनौती बनेको छ। नेपाल जस्तो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुकमा यस्ता गतिविधिहरू अझ संवेदनशील विषयका रूपमा देखा पर्न सक्छन्। यसैले डिजिटल साक्षरता, तथ्य परीक्षण तथा जिम्मेवार सूचना व्यवहार अहिले राष्ट्रिय सुरक्षाको आधारभूत आवश्यकता बनेको छ। नागरिकलाई साइबर सुरक्षाबारे सचेत बनाउन राज्यले कस्तो प्रयासहरू गरिरहेको छ त? संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री आदेश खड्का।
12: हामीले यो साइबर सुरक्षाको बृहत्तर सुरक्षाको लागि चाहिँ कर्मचारी अनि आम जनताहरूमा साइबर सुरक्षाको एडभाइजरीहरू जारी गर्ने तथा साइबर सुरक्षा सम्बन्धी तालिमहरू प्रदेश तथा स्थानीय तहहरूसँग समन्वय गरेर तालिमहरू प्रदान गर्ने गरेका छौँ। यसमा पनि हामी कसरी कर्मचारीहरू अथवा यो पब्लिकहरूले चाहिँ साइबर सुरक्षासँग जानकार हुन सक्नुहुन्छ भन्ने भागलाई चाहिँ हामी अलिक बढी महत्व दिन्छौँ। साइबर सुरक्षा धेरै प्रकारहरूको प्रणालीहरूबाट बनेको हुन्छन् होइन, र त्यसको एउटा ठूलो अङ्ग भनेको चाहिँ प्रयोगकर्ता नै हुन्छ। त्यसैले प्रयोगकर्ताहरूदेखि हाम्रो प्रणालीहरू सबैलाई जोडेर चाहिँ एउटा साइबर सुरक्षाको प्रक्रिया बन्छ। अहिले हामी साइबर सुरक्षाको ऐन कानून गर्ने काम पनि गर्दैछौँ र राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय पनि गर्दैछौँ। यो चाहिँ एक पटकको भन्दा पनि यो निरन्तर चलिरहने प्रक्रिया हो।
1: राज्यले नीति बनाउन सक्छ, सुरक्षा निकायले सुरक्षा दिन सक्छ, तर साइबर सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको पनि हो। यदि नागरिक सचेत भएनन् भने कुनै पनि प्रणाली पूर्ण सुरक्षित हुन सक्दैन। एउटा सामान्य नागरिकले अप्नाउनु पर्ने साइबर सावधानी बारे जानकारी गराउनु हुँदै नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्री दिलीप कुमार गिरी,
13: साइबर अपराधबाट बच्नको लागि चाहिँ शंकास्पद लिङ्कहरूमा क्लिक गर्नु हुँदैन, त्यसगरी इमेल, फेसबुक, ब्याङ्किङ एपहरूमा चाहिँ अलिक सहजै अनुमान गर्ने किसिमका पासवर्डहरू राख्नु हुँदैन, विशेष गरी टू फ्याक्टर अथेन्टिकेसन राख्नुपर्छ, ओटिपी कोड, ब्याङ्क डिटेल, पिन नम्बरहरू कुनै पनि हातमा कुनै पनि बहाना कसैसँग सेयर गर्नु हुँदैन, अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई कुनै पनि हातमा इन्टरटेन गर्नु हुँदैन, त्यसै गरी सामाजिक सञ्जाल चलाउँदा गोपनीयता कायम राख्नु पर्यो, आफ्नो प्रोफाइल फोटोहरूलाई प्राइभेटाइज गर्नु पर्यो, अनलाइन सपिङ गर्दाखेरि क्यास अन डेलिभरी भन्ने अप्सनहरू भएका अनलाइन सपिङ गर्दा राम्रो हुन्छ, र अर्को कुरा सचेतनामूलक सन्देशहरू हेर्ने, सुन्ने, आत्मसात गर्ने र त्यस्ता सचेतनामूलक सामग्रीहरू सबैमा सेयर गर्नु पर्यो, र कुनै पनि हातमा आफूले कुनै पनि परिश्रम बिना प्राप्त हुने फाइदाको लोभमा चाहिँ फस्नु हुँदैन।
0: आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन, बिग डाटा, क्लाउड कम्प्युटिङ र स्वचालित प्रणालीहरूको विस्तारसँगै साइबर युद्धको खतरा अझ जटिल बन्दै गएको छ। भविष्यमा विद्युत प्रणाली, एयर ट्राफिक, ब्याङ्किङ नेटवर्क, अस्पताल, संचार संयन्त्र र सरकारी डेटा प्रणालीमाथि साइबर आक्रमण हुन सक्ने जोखिम विश्वभर बढ़िरहेको छ। यस्तो जोखिमबाट बस्न नेपालले समयमा नै अवलम्बन गर्नुपर्ने नीतिबारे साइबर विज्ञ श्री निरज भट्ट,
14: यसलाई नियन्त्रण गर्नलाई पोलिसीमै हो हामीले मेन ध्यान दिनुपर्ने भनेको, यसमा बलियो अलिकति साइबर सुरक्षा नीति र संरचना बनाउन सक्यौं एउटा पार्ट, दोस्रो कुरा भनेको युजरहरू हुन्छ नि, क्लाइन्टहरू हुन्छ, जनताहरू हुन्छ, उहाँहरूलाई चाहिँ अवेरनेस दिने अर्को मेन कुरा हो भन्छु, जसरी ओटिपी सेयर गर्ने कुराहरू हुन्छ, फेक कलहरूमा विश्वास गरिरहेको हुन्छन् जसले गर्दा ठगीहरू बढ़िरहेको हुन्छ भनौ न, अनि साइबर सुरक्षाकै निम्ति भनौ न, साइबर सेक्युरिटीकै निम्ति दक्ष जनशक्तिहरू पनि उत्पादन गर्नु पर्यो कि गभर्नमेन्टले, हाम्रो एकाडेमिक कोर्सहरूमा मिनिमम पनि तपाईँको प्लस टू ब्याचलरतिर साइबर सेक्युरिटीलाई कम्पलसरी गर्न सकिन्छ कि, त्यति सकिएन भने पनि बेसिक सोसियल मीडिया युज गर्ने बेला ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन् भनौ न, यस्ता यस्ता कुराहरू ध्यान दिन सक्यो भने साइबर सेक्युरिटीको थ्रेट पनि हुँदैन, थ्रेटबाट बस्न पनि सकिन्छ।
1: विश्व तीव्र गतिमा डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको वर्तमान समयमा साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको अपरिहार्य आधार बनेको छ। आजको चुनौती देशको सिमानाको रक्षा सँगसँगै सूचना, डेटा, डिजिटल संरचना र सामाजिक विश्वासको संरक्षण गर्नु पनि हो। गलत सूचना, साइबर अपराध, डिजिटल जासुसी तथा साइबर आक्रमणले राष्ट्रको स्थिरता र सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने भएकोले राज्य, सुरक्षा निकाय, निजी क्षेत्र र नागरिक सबै समान रूपमा सचेत र जिम्मेवार बन्न आवश्यक छ। यही आवश्यकता पूर्तिका लागि नेपाली सेनाले गरेका कैयौं प्रयास मध्ये राष्ट्रिय साइबर सुरक्षा गोष्ठी पनि एक बनेको छ।
0: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।
15: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
16: सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
17: दश वर्षमा 2500 भन्दा बढ़ी सड़क बालबालिकाको उद्धार, तर सड़क बालबालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा,
18: नयाँ पहलकदमी लिन सक्नेछौ र हाम्रो पहलकदमीले 84 निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
17: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
19: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
17: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि सी विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाईको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
20: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद, 3 लाख रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यस्तै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाइ छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वत निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्गता भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
21: यो सिफारिस चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न सक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाइ छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कारवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
20: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोडफोड तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आईजीपी द्वयन दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
22: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिशलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिशमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन्, होइन, नागरिक समाज छ, अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भनेदेखि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ। तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
2: आयोगले सरकारलाई कानून नै बनाएर कारवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ?
22: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोगको जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ, त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको त अब गर्नुपर्छ, त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
20: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचित 34.14 अर्ब पुगेको छ। यसले 18 महिना भन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
3: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा रू 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन रू 58 अर्ब र प्राथमिक सन्तुलन रू 9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रू 28.78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
20: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भने रहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पुँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
4: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायोचित ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि, आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
20: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजय शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महतोको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै 2 अंक जोड़ेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
17: दाङमा पहिलो महामहोत्सव, माउरी पालक किसानको उत्साह र समस्या एकै ठाउँमा।
5: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ।
6: मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ।
17: मह उत्पादन बढ्दै तर बजार र प्रचार प्रसार अझै चुनौतीपूर्ण, रिपोर्टसँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाई सराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
23: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
24: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
17: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मह उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन्। हुन त मह उत्पादन बढ़ाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन्, तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने तीन दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
25: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो। महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ गोराही 10-15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी।
26: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि
25: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका घुराही 18 मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका कहार छन्।
5: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिनेथे, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन। मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग ढोइ भएको अवस्था हो। यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
25: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कोराही 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा।
27: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ, हाम्रो दाङी दङ्गारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नुहोस् र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि, कसैले 300 कसैले 400 कसैले 500, यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिल्या छैन।
25: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली।
28: यो मह महोत्सव मार्फत दाङमा उत्पादन
1: उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
25: आधुनिक हार, मह प्रशोधन सामग्री, माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेली मेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
17: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नुभएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
8: बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खाने पानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो।
17: तराई मधेसकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर, रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
17: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बसाई सराईको प्रसंग। राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी, रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ, जसका कारण सर्लाहीको चुरे भेग यति बेला विस्तारै रित्तिँदै गएको छ।
11: कुनै समय खेतीपाती, पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा, स्वास्थ्य, सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ।
12: अब एक प्रकारको बाटै हो, बाटो राम्रो भयो भने यसो बजार जान, अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो, त्यही नै हो।
11: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बँदेल, हात्ती लगायतका जंगली जनावरले बाली नाली नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ।
12: दिउँसो ढुङ्गा बाँदर खाइन्छ, अनि खोइ आधी सर पनि खान पाउँदैन नि,
0: अलिअलि दर्शक भाइले बाँच्यो त्यही पनि मगर घुनले खाइदिन्छ।
11: विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
8: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौ, हामी त्यहाँबाट यता तल झर्नेपछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बर्बाद हुन्छ, बाँदर रोक्नु पर्ने, जङ्गल जनावर रोक्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ, त्यसकारण हामी त्यहीँ बस्छौँ। बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यसकारण अहिले चाहिँ हामीले बाटो बिजुली खानेपानीको पुर्याएछौँ।
11: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाइसराइ तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
13: अब अहिलेको परिस्थितिले चाहिँ अब हामीले नगरपालिकाले पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोप्न सक्छ न त्यहाँका लागि राम्रो आएर
11: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाइसराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
17: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाइसराय अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाइसराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाइसराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गर्नुभएको छ।
14: अब बसाइसराईको अब देशका धेरै कारणहरू हुन्छन्। केही बसाइसराई त युवाहरू विदेशमा जाने होइन, बुवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घर सर बनाउने उनीहरूसँग त्यो क्षमता हुने हुनाले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ, केही आंशिक रूपमा सहरमा पनि आउने। अर्कोतिर गाउँमा चाहिँ तपाईँको अब धेरै हिसाबले अहिले त अब तपाईँको बाँदरदेखि लिएर सबै त्यहाँनिर प्रकारले उजाड हुने स्थिति छ। अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन, त्यसो भएको हुनाले अलिक विकल्प अलिक सुविधा कतै पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने कतिपय त्यो बाध्यतालाई जाने, त्यसो भएको हुनाले आम रूपमा एक ठाउँमा अवसर को हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाइसराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यो भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ। तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा अब त्यसलाई अब कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेछन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने र अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ नि र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ।
15: जस्तो अहिले 3 सरकारहरू छन् त्यसमा बसाइसराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रतिभूति दिलाउन सक्छ। बसाइसराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ, यहाँको विचारमा के लाग्छ?
14: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ, त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त केही केही अघि मैले भनेको मैले हेरिरहेको छु, तपाईँको बाटाघाटा बनेका छन्, तर त्यहाँ चाहिँ मान्छेहरू चाहिँ पनि त्यहाँबाट चाहिँ बसाइसरिरहेका छन्।
17: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने राष्ट्रपतिका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ। आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
1: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
2: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
0: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
1: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
3: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
4: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
2: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
5: हाम्रा दुःख एउटा सरकारी खेती गरिछौ र पानी पिग्रला अखन त यी हाम्रो खेती
1: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
2: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
1: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे। कार्यक्रम हेलो सांसद।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: क्वालिफायरमा नेपालको विजय शुरूआत आईपीएलको एलिमिनेटर खेलबाट टस हारेर राजस्थान ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रिय मानवाधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ सहित उच्च सुरक्षा अधिकारीलाई कार्यवाही सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, संचार मन्त्री गुरूङ, नेपाल प्रहरीका आईजीपी र सशस्त्र प्रहरीका आईजीपीलाई मानवाधिकार उल्लंघनमा जिम्मेवार ठहर गरेको हो। प्रतिवेदनको सिफारिश खण्डमा अन्तरिम सरकारकै प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, मन्त्रीहरू बबलू गुप्ता लगायतमाथि पनि अनुसन्धान गर्न सिफारिश गरिएको छ। यस्तै जेएनजी आन्दोलनको छानबिन गरेर सरकारले बनाएको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत छानबिन गर्न सिफारिश गरिएको छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको नाम समेत नलेखेको आयोगले पूर्व गृहमन्त्री सुदन गुरूङ, राजसपा सांसदहरू सुलभ खरेल, राजीव खत्री र कृष्ण कार्कीसहित 17 सांसदमाथि अनुसन्धान गर्न सुझाएको छ। जेएनजी आन्दोलनका क्रममा राजसपा सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटनामा पनि आयोगले अनुसन्धानलाई कार्यवाही गर्न भनेको छ। जेलबाट भाग्नु फौजदारी अभियोग भएको मानवाधिकार आयोगको निष्कर्ष छ। कैदी भगाएको प्रकरणमा राजसपाका सांसदहरू मनिष झा र हरि ढकाल पनि तानिएका छन्। दुर्गा प्रसाईमाथि दुरूस्थानमा छानबिन गर्न आग्रह गरेको आयोगले चलचित्र निर्देशक निश्चल बस्नेत, भिक्टर पौडेलको भूमिकामाथि समेत प्रश्न उठाएको छ। आयोगकी सदस्य लिली थापाको समेत जगतमा भदौ 23 र 24 गतेको घटनामा मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो। आयोगका अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा हिजो बसेको बैठकले आयोगको प्रतिवेदन सम्बन्धमा गरेका निर्णय आज सार्वजनिक गरिएको हो।
1: भदौ 24 सेना र अन्य सुरक्षाकर्मी मूक दर्शक बनेको आयोगको ठहर छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीलाई विभागीय कार्यवाही गर्न भनेको आयोगले प्रधान सेनापतिलाई दायित्वबोध गर्न निर्देशन मात्रै दिएको छ। अनुसन्धानका लागि समेत सेनाबाट शुरूमा असहयोग भएको उल्लेख गरेको छ। सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन तोड़फोड़ र आगजनी हुनमा नेपाली सेनाको कमजोरी रहेको किटान आयोगले गरेको छ। मानवाधिकार आयोगले गत वर्ष भदौ 23 गतेको जेएनजी प्रदर्शन उग्र हुनुको कारण छुट्याएको छ। 23 गतेको जेएनजी आन्दोलनमा दुईवटा समूह सक्रिय रहेको पाइएको बताएको छ। प्रदर्शन पूर्व नै सामाजिक सञ्जालमा साझा भएको तथ्य र परिस्थितिको विश्लेषण गर्दा 2082 भदौ 23 गतेको विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा गर्ने भनी एउटा समूह र अनलाइनमा विध्वंसनात्मक बनाउने भन्ने अर्को समूह गरी दुईवटा समूहले तयारी गरिरहेको भन्ने संचार माध्यम र छलफल बयानको क्रममा खुल्न र पुष्टि हुन आएको देखिन्छ प्रतिवेदनमा भनिएको छ। अनुसन्धानबाट तिब्बतीयन ओरिन ब्लड टीओबी लेखिएका कालो टी शर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटो खोपेका 15-20 जनाको बाइकर ग्रुपले संसद भवनमा आक्रमण गरेको स्पष्ट भएको आयोगले जनाएको छ। जेएनजीको शान्तिपूर्ण विरोध प्रदर्शन भइरहेका बेला मध्याह बजे हामी नेपाल संस्थाका सुदन गुरूङले भीड़को नेतृत्व गरेपछि स्थिति बिग्रिएको प्रतिवेदनमा उल्लेख छ। एभरेस्ट होटल अगाडि अन्दाजी 20-25 हजार भीड़ जम्मा भइसकेपछि करिब 12 बजेको समयतिर सुदन गुरूङले मोर्चा सम्हालेको स्पष्ट हुन आयो प्रतिवेदनमा आयोगले भनेको छ। गुरूङले नेतृत्व लिए पश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोड़ी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड़ झड़प भई हुलदंगामा परिणत भएको आयोगको ठहर छ। गुरूङले स्वास्थ्य स्वयंसेवकहरूको टेन्ट एम्बुलेन्स माइकिङ लगायतको व्यवस्था गरेका थिए। 9 बजेतिर जेन्जी अगुवा रक्षा बम जस्मिन ओझा लगायतको समूह पुगेपछि गुरूङलाई प्रदर्शनबाट फर्काउन समेत आग्रह गरेको देखिन्छ प्रतिवेदनमा भनिएको छ। अर्कोतर्फ केही व्यक्तिहरूले विभिन्न विद्यालयका डिजिटल बोर्ड स्कूलको वेबसाइटहरू ह्याक गरी प्रदर्शनमा सहभागी गराउने खालका नाराहरू प्रचार गरी प्रदर्शनलाई परिणाममुखी बनाएको देखिन्छ प्रतिवेदनमा भनिएको छ।
4: बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 2 महिना पूरा भएको छ। शुरूआती 2 महिनामा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन लगायत क्षेत्रमा विभिन्न काम अघि बढ़ेका छन्। गत चैत्र 13 गते प्रधानमन्त्रीको शपथ लिनुभएका शाहले भोलिपल्ट मन्त्री परिषदको बैठक मार्फत सुशासनका लागि 100 बुदामा 1000 दिनमा गर्ने कार्यसूची स्वीकृत गर्नुभएको थियो। मुलुकको प्रशासनिक, राजनैतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै सरकारले सार्वजनिक गरेको उक्त कार्यसूचीमा 5 दिन, 7 दिन, 10 दिन, 12 दिन, 15 दिन, 20 दिन, 1 महिना, 45 दिन, 2 महिनामा गर्ने कामको डेडलाइन नै तोकिएको छ। सार्वजनिक कार्यसूचीका 100 बुदामध्ये 50 बुदा 1 महिनाभित्र कार्यान्वयन गर्ने भनिएको थियो। तीमध्ये हालसम्म 29 बुदाका काम मात्रै पूरा भएको छ। 66 वटा कार्यान्वयनमा रहेका छन् भने 4 वटा काम ढिला भएर सकिएको छ। 3 महिनामा हुने भनिएको नागरिक सेवा केन्द्रको काम अहिलेसम्म शुरू हुन सकेको छैन। आज 61 दिनमा आइपुग्दा 76 काम सक्नुपर्ने भनिए पनि 3 वटा मात्रै समयमा सकिएको छ। बुदा 1मा रहेको स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउनेहरूप्रति आभार प्रकट। बुदा 42मा रहेको सट्टेबाजी एप र वेबसाइट 24 घण्टामा बन्द र बुदा नम्बर 99मा रहेको सहकारीका साना बचतकर्ताको बचत फिर्ताको प्रक्रिया 100 दिनभित्र शुरू गर्ने भने पनि 2 महिना नपुग्दै थालिएको छ। समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गत सातादेखि नै शुरू भइसकेको छ। जसमध्ये पहिलो दिन 378 जनाले सहकारीको रकम फिर्ता पाएका थिए। तथ्याङ्क अनुसार 26 काम ढिला गरिसकिएको छ भने 48 वटा काम त शुरू नै हुन सकेका छैनन्।
1: सरकारी चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुलमा
4: रहेको सहकारीका साना बचतकर्ताको बचत फिर्ताको प्रक्रिया 100 दिनभित्र शुरू गर्ने भने पनि 2 महिना नपुग्दै थालिएको छ। समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गत

0: राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आजको प्रतिनिधि सभा बैठकमा चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा नेपालको कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान रहेको बताउनुभयो।
1: चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ। प्रदेशगत रूपमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सर्वाधिक 36.7% रहने अनुमान छ।
0: नेपालमा निरपेक्ष गरीबीको रेखामुनि रहेको जनसंख्या घटेर 20.27% झरेको तथ्याङ्क छ। कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24 र 76% रहने अनुमान छ। प्रदेशगत योगदानमा बागमतीको सबैभन्दा बढ़ी योगदान रहने अनुमान गरिएको छ। सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान रहेको छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजूद चालू आर्थिक वर्षको नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ। आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा उहाँले नेपालीहरूको मानव विकास सूचाङ्क 0.622 र औसत आयु बढ़ेर 71.3 वर्ष पुगेको बताउनुभयो।
1: मानव विकास सूचकांक 0.622 र औसत आयु 71.3 वर्ष पुगेको छ। प्रति लाख जीवित जन्ममा मातृ मृत्यु दर 151 र प्रति हजार जीवित जन्ममा 5 वर्ष मुनिको बाल मृत्यु दर 33 झरेको छ। आधारभूत तहको खुद भर्ना दर 97.8% पुगेको छ। स्वास्थ्य बीमामा 21,49,000, सामाजिक सुरक्षा भत्तामा 36,42,000 र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा 28,51,000 नागरिक आबद्ध रहेका छन्।
0: अर्थमन्त्री वाग्लेले गत फागुनसम्म सरकारको तीर्ण बाँकी सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब रहेको पनि सुनाउनुभयो। वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या 13.7% घटेर 2,73,530 रहेको देखाएको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामा वैदेशिक रोजगारीको सिलसिलामा 1,086 नेपालीको मृत्यु भएको छ। 8 महिनामै कृषि अनुदान शीर्षकमा 24.22 अर्ब रूपियाँ बाढ़िएको उल्लेख छ।
2: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा हाल 1,44,585 मेट्रिक टन रासायनिक मल मौजात रहेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले यसअघि शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाब दिने क्रममा मन्त्री चौधरीले आपूर्ति भइसकेको मध्ये 4,63,107 मेट्रिक टन मल किसानलाई बिक्री गरिसकिएको बताउनुभयो। चालू आर्थिक वर्षमा करिब 6,00,000 मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको समेत उहाँले सुनाउनुभयो। मध्य पूर्वको द्वन्द्वका कारण 1,87,000 मेट्रिक टन मल आयात हुन सकेको छैन। भारतसँग जीटूजी मार्फत 50,000 मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्री परिषदबाट स्वीकृति लिएर अघि बढ़ाइएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ़दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वत वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ।

0: सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
4: यो हो खा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
5: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक पर्सि दिउँसो 4 बजे बस्ने भएको छ। बजेट भाषण सिंहदरबार स्थित निर्माणधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्ने गरी अन्तिम तयारी गरे पनि नहुने सम्भावना देखिएको छ। बन्दै गरेको नयाँ संसद हलको फिनिशिङ लगायतका कार्य नसकिएकाले हाल प्रतिनिधि सभा बसिरहेकै बहुद्देशीय हलबाट बजेट ल्याउनुपर्ने बाध्यता देखिएको संघीय संसद सचिवालयले जनाएको छ। बानेश्वरको संसद भवन जेएनजी आन्दोलनका क्रममा जलाइएपछि हाल अस्थायी बैठक कक्ष तयार गरी संघीय संसदका दुवै बैठक चल्दै आएका छन्। सभामुख टोल प्रसाद अड्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पर्सीको संयुक्त बैठकका लागि 15 मिनट अगाडि नै उपस्थित भइसक्न सांसदहरूलाई निर्देश गर्नु भएको छ। प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। संयुक्त सदनपछि प्रतिनिधि सभाको बैठक बेलुकी 5:30 बजे र राष्ट्रिय सभाको बैठक 6:45 बजे बस्ने गरी बोलाइएको छ।
5: प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आउनु भएको छ। पछिल्ला केही दिन बैठक शुरू हुने बित्तिकै श्रम संस्कृति पार्टीका 6 सांसदले उठेर विरोध जनाउने र प्रधानमन्त्रीको खोजी गर्दै प्ले कार्ड देखाउने गरेका थिए। अघिल्लो बैठकमा सभामुखले मर्यादामा नबसेको भन्दै कार्यवाहीको चेतावनी दिएपछि आज साम्पाङ प्ले कार्ड नदेखाएर बैठक कक्षबाट बाहिरिनुभयो। बैठकको शुरूमै उहाँले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआएको भन्दै बोल्न थाल्नु भएको थियो। माइक नपाए पनि उहाँले कि प्रधानमन्त्रीलाई संसदमा जवाब दिन रूलिङ गर्न नभए प्रतिनिधि सभा नियमावली अनुसार आफूलाई बैठक कक्षबाट निष्कासन गर्न सभामुखलाई चुनौती दिनुभएको थियो।
7: हामीले प्रश्न सोध्न नपाउने, सम्बन्धित मन्त्रीले उत्तर पनि नदिने, 1 महिना धेरै भइसक्यो हामीले प्रधानमन्त्रीज्यूलाई खोजेको, अब यहाँले मलाई पनि रूलिङ गर्नु अब प्रधानमन्त्रीज्यूलाई पनि गर्ने कुरा पनि भएन होला। त्यसो भएको कारणले गर्दाखेरि म चाहिँ अहिले निस्कनु पर्यो।
5: यसअघि दुईजना मन्त्री र आज दुईजना मन्त्रीले संसदमा सांसदले उठाएका प्रश्नको जवाब दिएका छन्, तर साम्पाङले मन्त्रीहरूले जवाब नदिएको दोहोर्याउँदै आउनुभएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनका लागि बसेर सहयोग गर्न भने पनि साम्पाङले नमानेर उल्टै नियमावली देखाएर रूलिङ गर्न आग्रह गरेपछि सभामुख अर्यालले कुन विषयमा रूलिङ गर्ने भन्ने विषय आफ्नो अधिकार रहेको भन्दै निर्देशन नदिन सुझाउनु भएको थियो।
8: नेपालको संविधान, हाम्रो नियमावली, हामीले गर्दै आएको प्र्याक्टिस, यी सबैलाई हेर्दा मान्य सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रूलिङ गर्ने, कुन विषयमा रूलिङ नगर्ने, कसलाई रूलिङ गर्ने, कसलाई रूलिङ नगर्ने, यसरी रूलिङ गर्नुहोस् भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन मान्य सदस्य।
5: सभामुखको जवाबपछि साम्पाङ बाहिरिए पनि श्रम संस्कृतिका अरू सांसद भने बैठक छोडेनन्।
6: कोशी प्रदेशसभाको बैठकमा पनि हंगामा भएको छ। विपक्षी दलका एकजना सांसद रोस्टममा पुगेर माइक फालेका छन् भने अरू सांसद वेल घेर्न पुग्दा मर्यादा पालकलाई हम्मे हम्मे परेको थियो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधनको समय नै नदी सरकारले पारित गरेको भन्दै प्रतिपक्षी दल नेकपाका सांसद राजेन्द्र राई दौड़ेर रोस्टमको माइक फाल्न पुग्नु भएको थियो। त्यसक्रममा मर्यादा पालकले राईलाई नियन्त्रणमा राखेर झार्दा सभामुख अमरबहादुर विष्टले सम्हालिन आग्रह गर्नुभएको थियो।
9: बस्नु मानेजी एउटा उसमा बस्नुपर्छ, बस्नु मानेजी बस्नुहोस् यो संशोधन हाल्न रोकेको छैन मानेजी। यहाँले संशोधनै ल्याउनु भएन, नल्याएपछि सभामुखले संशोधन ल्याऊ भन्नु पर्दैन, हाम्रो प्रदेश सभा नियमावलीमा संशोधन ल्याउने स्पष्ट छ, यहाँले ल्याउनु भएन।
6: त्यसपछि सभा सञ्चालन गर्न सभामुखले आग्रह गर्दा पनि विपक्षीले नमानेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक फेरि बस्न नसकेपछि सूचना निकालेर 16 गतेसम्मलाई धकेलिएको छ। हिजो पनि नीति कार्यक्रममाथि संशोधन हाल्न पाउनुपर्ने भन्दै विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुखले नियमावली सम्झाएर नजिर बिर्सेपछि नेकपाकै सांसद इन्द्र बहादुर आङ्बोले नझुक्काउन चेतावनी दिनुभएको छ। नीति कार्यक्रम पास गर्दा बहुमतले भन्नुपर्नेमा सर्वसम्मत भनिएकोमा उहाँले आपत्ति जनाउनुभयो।
10: यो नीति तथा कार्यक्रम सर्वसम्मतबाट पास भएको होइन, यो मान्न प्रमुख प्रतिपक्षी दल तयार छैन। त्यसकारण गर्दा यसलाई घोषित रूपबाट चाहिँ बहुमतले चाहिँ पारित गरेको कुरा घोषणा नहुइजेलसम्म सदन सञ्चालन हुने र अगाडि बढ़ने सम्भावना हुँदैन। म यो कुरा सभामुखजीलाई जानकारी गराउँछु।
6: आज बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची थियो।
5: सर्वोच्च अदालतले गोला प्रक्रिया हटाउने विषयमा कुनै छलफल नभएको जनाएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै गोला प्रक्रियाको विकल्पबारे नसोचिएको जनाएको। विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको भन्दै त्यसमा सर्वोच्चले ध्यानाकर्षण गराएको छ। ध्यानाकर्षण भएको जनाएको छ। अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन समिति कार्यविधि निर्देशिका 2078 जारी भई 100 बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको छ। नयाँ प्रधान न्यायाधीश नियुक्त भएपछि गोला प्रक्रियाबाट पेशी तोक्ने व्यवस्था हटाउने चर्चा चलेको थियो।
6: सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। बीमा बोर्डको सोमबार बसेको बैठकले बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै आज सार्वजनिक गरेको सूचनामा यही जेठ 16 गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमा सम्बन्धी सेवा बन्द हुने उल्लेख छ। यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी परीक्षण शल्यक्रिया औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ। सरकारले सबै नागरिकले स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ़न थालेको छ। बीमा बोर्डका अनुसार अहिलेसम्म सेवा प्रदायक संस्थालाई 16 अर्ब दिन बाँकी छ।
5: वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा 2300 जना सहायक श्रमिक केयर गिभर छनौट गर्न आजदेखि आवेदन खुला गरेको छ। विभागले जारी गरेको सूचना अनुसार 1 गते पुगेकाले असार 7 गतिसम्म आवेदन दिन सक्नेछन्, जसमा 60% महिला र 40% पुरूष छनौट हुनेछन्। नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउने गरिएको छ। विभागका अनुसार छनौट भएका मध्ये 1000 जनालाई तत्काल पठाइनेछ। 1 गते पुगेका मध्ये अन्तिम छनौट भने लक्की ड्रबाट हुने विभागले जनाएको छ।
6: संयुक्त अरब इमिरेट्स यूएई स्थित नेपाली दूतावासले नेपालीहरूको भिसा प्रमाणीकरणमा कड़ाई गरेको छ। नेपाली कामदारहरू अलपत्र पर्ने र विभिन्न समस्यामा फस्ने क्रम बढ़ेपछि कड़ाई गरिएको हो। कामदारहरू भित्र्याउने कतिपय कम्पनीहरूको विश्वसनीयता नदेखिएको, कामदार यूएई आइसकेपछि भिसा इमिरेट्स कार्ड तथा बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कम्पनीहरू जिम्मेवार नभएको पाइएको छ। अब श्रमिकले आफू कार्यरत रहेको कम्पनीको लागि भिसा प्रमाणीकरण गराउँदा नाता खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्ने, पुनः काम गर्न आउँदा पहिले काम गरेको कम्पनीबाट पाएको इमिरेट्स कार्ड देखाउनुपर्ने, यूएईको कुनै कम्पनीमा रोजगारी गरिसकेको कामदार स्वदेश फर्कनु अघि यूएईमा निजले काम गरिसकेको बेहोरा कागजातबाट खुलाउनुपर्ने लगायतका कड़ाई गरिएको छ।
5: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को खुशीको कनेक्सन
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग हवलदार थापाले 50,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको कास्की कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। आरोपी थापालाई बिगो बमोजिम कैद र जरिवाना सहितको कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो।
2: लागू औषध मुद्दामा हिरासतबाट फरार भएका एक प्रतिवादी पक्राउ परेका छन्। उनलाई काठमाडौँका विभिन्न क्षेत्रमा लुकीछिपी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको। जेएनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँबाट लागू औषध मुद्दामा म्याद थप भए अनुसन्धान भइरहेका 40 वर्षीय सञ्जीव महर्जन फरार थिए। उनलाई प्रहरीले आज काठमाडौँको किर्तिपुरको ट्याङ्ला फाँटबाट पक्रेको हो।
3: दोस्रो संस्करणको एभरेस्ट समिटर्स समिट 2026 अन्तर्गत 26 देशका 176 सगरमाथारोहीलाई सम्मान गरिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका 26 देशका 176 सगरमाथारोहीलाई विशेष पदक र प्रमाणपत्र सहित सम्मान गरिएको हो।
2: शेयर बजारमा नेप्से परिसूचक आज 4.99 अंकले बढ़ेर 2782 बिन्दुमा काम भएको छ। आज 354 कम्पनीको शेयर 6,03,64,000 रूपियाँमा कारोबार भयो।
3: म्याग्दीको ढगुगंगा गाउँपालिका 3 पिप्लेको वडा कार्यालयमा सेवाग्राहीका सुविधाका लागि टोकन प्रणाली लागू गरिएको छ। ठूलो संख्यामा सेवाग्राहीको भीड़ लाग्न थालेपछि सेवा प्रवाहलाई चुस्त दुरूस्त राख्न कुपन मेसिन साउण्ड सिस्टम नम्बर सिस्टम उपकरण जडान गरी टोकन लिएर पालै पालो सेवा लिने व्यवस्था मिलाइएको वडा सचिव शारद कुमारी साईले बताउनुभयो। टोकन प्रणाली लागू भएसँगै सेवाग्राही खुशी भएका छन्।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिणी लेबनानमा पुनः झडप भएको छ। रणनीतिक महत्व बोकेको लितानी नदी क्षेत्र आसपास भएको संघर्षपछि क्षेत्रीय तनाव थप चर्किएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायली सेना थप उत्तरतर्फ अघि बढ़न थालेपछि दुवै पक्षबीचको भिडन्त तीव्र बनेको। इजरायली सेनाले दक्षिणी लेबनान र पूर्वी बेका क्षेत्रमा रातभर 100 बढ़ी हिजबुल्लाह लक्ष्यमा हवाई आक्रमण गरेको थियो। आक्रमणमा हतियार भण्डारण स्थल कमाण्ड केन्द्र र निगरानी चौकीहरू निशाना बनाइएको थियो। लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार पूर्वी गाउँ मसघारामा गरिएको एक हवाई आक्रमणमा एकै परिवारका सदस्यसहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। घटनापछि प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य जारी छ।
3: एयर इण्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढ़ेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरू घटाउने बताएको छ। फेब्रुअरी 28 तेहरानमा भएको अमेरिकी इजरायली आक्रमणपछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि उड्डयन इन्धनको मूल्य बढ़ेको छ। प्रेस ट्रस्ट अफ इण्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको धेरै घरेलु उडानहरू प्रभावित हुन सक्ने बताएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। सेन्ट्रल एसिया भलिबल एसोसिएशन काबा महिला भलिबल च्याम्पियनशीपमा मालदिप्सले सान्त्वना जित हात पार्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबडलमा आज 7 स्थानका लागि भएको खेलमा मालदिप्सले बंगलादेशलाई 3-1 सेटमा पराजित गरेको हो। पहिलो सेट 25-27 गुमाएको मालदिप्सले त्यसपछि पुनरागमन गर्दै लगातार 3 सेट आफ्नो पक्षमा पार्यो। जितसँगै आठौली सहभागी प्रतियोगितामा मालदिप्स 7 स्थानमा छ रह्यो। पराजित बंगलादेश 8 स्थानमा सीमित बन्यो। आज भएको अर्को खेलमा किर्गिस्तानले श्रीलंकामाथि 3-1 सेटको जित निकाल्दै 5 स्थान सुरक्षित गर्यो। प्रतियोगिता अन्तर्गत अब सेमी फाइनल चरणका खेल भोलि हुनेछन्।
3: महिला एसियन गेम्स क्वालिफायरमा नेपालले चीनलाई 19 रनले हराउँदै सुखद शुरूआत गरेको छ। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको टीमले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। यसअघि मलेसियाको कोलालम्पुर स्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 125 रन बनाएको थियो।
2: र आईपीएलको इलिमिनेटर खेलमा अहिले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ। मुल्लानपुरको महाराजा यादविन्द्र सिंह क्रिकेट रंगशालामा हैदराबादले टस जितेर राजस्थानलाई ब्याटिङको निम्ति दिएको छ। ताजा अवस्थामा राजस्थानले 7.5 ओभरको खेल हुँदा बिना विकेटको क्षतिमा 125 रन जोडेको छ। आज जित्ने टोलीले फाइनलका लागि मौका पाउनेछ भने हार्ने टोली सिधै बाहिरिनेछ। आजको विजेता टोलीले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: ओली लेखकमाथि कार्यवाही र सुशीला सुदानमाथि अनुसन्धान गर्न सिफारिश। रविको जेलब्रेक फौजदारी अभियोग, हिंसा भड्काउनुमा टीओबी जिम्मेवार।
2: बालेन नेतृत्वको सरकार गठन भएको दुई महिना पूरा, अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत।
3: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, इजरायलका लागि केयर गिभर छनौट गर्न आवेदन खुला।
2: इजरायल र हिजबुल्लाह बीच दक्षिणी लेबनानमा झडप, एकै परिवारका सदस्य सहित कम्तीमा 12 जनाको मृत्यु।
3: र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको विजयी शुरूआत। आईपीएलको एलिमिनेटर खेलमा टस हारेर राजस्थान ब्याटिङ गर्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: Oh, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आरबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगद्वारा पूर्व प्रधानमन्त्री लगायतलाई कार्यवाहीका सिफारिस, तर कार्यान्वयन हुनेमा किन आशंका,
1: कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा।
0: पछिल्लो आर्थिक सर्वेक्षणमा कस्तो देखिन्छ अर्थतन्त्रको चित्र,
2: न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च जस्ता चुनौती विद्यमान नै छन्।
0: अनि कंगोमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या परेको डब्ल्यूएचओका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार,
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले इबोला प्रकोपका कारण कंगो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कंगो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कंगोको इतुरी प्रान्तमा करिब 1000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3500 मानिसहरूको निगरानी भइरहेको बताएका छन् बीबीसी संवाददाताको भनाई। अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र होर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुएस जापातेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ग्यानेला क्लेटर सन् 1999 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डढेलो लाग्ने र लूका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 शहरहरू सबै भारतीय शहर छन् जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डडेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिस कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिस गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिस गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिस गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको उल्लेखिएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
1: अब विगतको परिवर्तन हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ होइन। यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
0: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाब नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिश कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
4: अब अहिलेको हिन्दी आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिशलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ तर पर्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: जिन्जी आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग, चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचिति, भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पूँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट, बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
5: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धिदर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
0: तीव्र आर्थिक वृद्धिको वाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
5: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
0: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्षभित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पूँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वाग्ले,
6: फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
0: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिविम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
7: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा संचित छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो. अहिले सजिलो भयो नि, भविष्यमा अप्ठ्यारो पर्न सक्छ.
0: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ. अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि.
7: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस्, त्यहाँ त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्. त्यसले गर्दा यो भन्द्रीभित्र भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ.
0: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिरहेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षसम्म गरेर 100 अर्ब डलरको अर्थतन्त्र पुर्याउने वाचा पत्रमा उनीहरूको उल्लेख पनि छ. अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
7: त्यस्तो छैन. त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% पुग नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो. अहिले विभिन्न कारणले अब कसको के गल्ती छ म भन्दैन, तर जेन्जी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द अथवा राजनीतिक संक्रमण काल भन्दा पनि अहिले निजी क्षेत्रमा निराशा थाएको छ, र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ. अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्? त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, 3/4 जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन. किन मैले भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ. राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई, प्रक्रियाहरू छोटाउनको लागि, यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ. तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यस कारणले उहाँहरूले लिएको अर्थतन्त्रको
0: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन. त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ. अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
7: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ, त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डाक्टर होस् होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन. त्यस कारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने हो भने उद्यमीलाई उत्साहित गर्ने होला, तर फ्यामिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी कहाँ धेरै छैन. त्यसको तथ्याङ्क अलि राम्ररी विश्लेषणै गर्नुपर्ने छ, त्यो छुटको फाइदा कसले दिन्छ त्यो हेर्नुपर्ने.
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्. इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयास भन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एडहानम घेब्रेससले बताएका छन्. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
8: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्यूएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए. इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढ़ावा दिन उनी डीआर कंगो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भएता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए. कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
9: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
10: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
9: इट्स 9 p.m.

0: एक्काइसौ शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: मार्बलका सिपिभिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

0: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744906700. Website texasintl.edu.np.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवनभरको।
4: के तपाई सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धुप चापाचाप जस्तै व्यस्तता अलिक बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलिक पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलिक कम भयो कि कस्तो छ त्यहीँबाट?
1: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
1: अहिले त म संसदभित्रै केन्द्रित
0: हो। के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढ़ी व्यस्त भइरहेको?
1: अब यो संसदभित्र अहिले अधिवेशन, विकासी अधिवेशन शुरू भइरहेछ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
1: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनुपर्छ।
0: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
1: अब जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही भन्ने, त्यस्तोहरू चाहिँ भइरहेछ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत, नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनुभयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, कि हामी धेरैलाई याद नभएको जस्तो संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
1: अब यस्तो छ, यो चाहिँ नियमसम्मत चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: तर सभामुखले त समय त
1: दिइराख्नु भएको छैन, तर भन्छन् हजुरको के त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, उहाँहरूको आफ्नो कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: भनेको कांग्रेसले पनि त्यस खालको गतिविधिलाई चाहिँ नजिकबाट नै हेरिरहेका छ,
1: त्यो चाहिँ हेरिरहेको छ।
0: अनि हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चुम्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
1: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन हजुरको, अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: अनि विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि अथवा
1: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेछौ हामीले, त्यस्तो हुँदैन, हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ, किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै कितिकुरको डाँडामा बसेर आइटी भन्ने कुरा त अहिले सत्य साबित भयो नि. उहाँहरूले आफ्नो सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि. अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ. जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले अब्जेक्सन गर्दै पनि गएका छौँ.
0: नेपाली काँग्रेस एक्लै र अरू प्रतिवेशी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ. अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिलेसम्म?
1: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु. हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु. अब उहाँले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञा पत्रसँग मिल्ने कुराहरू नै आएछ. त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
0: सरकारले गरेको काम.
1: हजुर, सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञा पत्रमा मिल्ने कामहरू छ. सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन? त्यो एउटा पाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना दिन चाहन्छ. र केही चिजहरूमा त्यहाँ अलिकति प्रष्ट नभएको जस्तो चिजहरू छ कि, जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन. सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन. महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा, त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन. त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु. यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु.
0: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहाँ केही जाँदा भेटिने मात्रै हो?
1: हाम्रो हुन्छ.
0: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
1: त्यस्तो चाहिँ हुँदैन. तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने, होइन, मिलाउने कुराहरूमा चाहिँ हुन्छ.
0: हुन त तपाईँ अगाडि सांसदको रूपमा त्यसरी तपाईँको संसदमा सहभागिता नभएको होला, तर यसपालिको संसद अथवा संसदीय समितिमा गर्न खोजिएको नयाँ त्यस्तो केही अभ्यासहरू पनि छन् जसलाई नेपाली काँग्रेसले पनि राम्रै ठानिरहेछ?
1: तर राम्रो ठान्न भन्दा नि कस्तो छ भने भन्नलाई चाहिँ हामी प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेका छ, होइन, भन्नलाई चाहिँ. तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ. जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ, होइन? हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा, होइन, हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौ नि त. तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो. अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन, होइन? फेरि त्यो 37 के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई अर्को मन्त्रीलाई पठाउन सकिने छ भनेर लेखिएको पनि छ. फेरि
0: त्यसैलाई टेकेर अहिले सरकारले अरू मन्त्रीलाई जिम्मा दिइराखेको भनेर पनि
1: त्यहाँ लेखिएको पनि प्रष्ट लेखिएको छ. अब हजुरहरू त मिडियामा काम गर्नुहुन्छ, पहिलादेखिको पनि सुनिरहनु होला. गिर्जा प्रसाद गरेर हस्पिटलबाट उठेर आएर जब त्यो केपी ओली सरकारले उहाँ प्रधानमन्त्री हुन, उहाँ पनि बिरामी हस्पिटलबाट कति दिनपछि हस्पिटलबाट आएर फेरि हस्पिटलमा गएर एडमिट हुनुभएको 2-3 घण्टापछि, त्यो हामीले देखि नै रहेछौ. तर यसले के चाहिँ बुझाउँछ भने जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री
0: भनेको प्रधानमन्त्री चाहिँ आउनु पर्यो संसदमा, त्यहाँ आएर जवाब चाहिँ प्रधानमन्त्रीले दिनुपर्छ भन्ने विपक्षी दलकोमा.
1: अब जनताहरूमा एउटा कस्तो छ, प्रधानमन्त्री भएदेखि उहाँहरूको यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ, न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्याछ नि त. अब यस्ता कुराहरू अभ्यासहरू चाहिँ त्यहाँ भइरहेछ, अब जुन चाहिँ हिजोदेखि नभएको अभ्यास हो, हामीले खबरदारी पनि गरिरहेछौ उठेर बसेर.
0: त्यो बाहेक अरू चाहिँ अभ्यासहरू समिति र अथवा संसदको,
1: अब समिति हो त्यही त, कति चिजहरू समिति पनि राम्ररी बस्न सकिरहेको छैन. त्यहाँ पूर्ण रूपमा दुईटा समिति बसेर, दुईटा समिति मात्र बसेर हजुरको यो अधिवेशन सुरु भएको छ. समितिहरूमा सबै कुराहरू उठाएर राखेको छैन. र अहिले फेरि अर्को एउटा नयाँ त्यहाँ आइरहेछ समितिहरूमा चाहिँ, यो बाहिर मिडियाहरूमा प्रत्यक्ष चाहिँ नदिने भन्ने जस्ता कुराहरू पनि आइरहेछन्, पास गर्न खोजिरहेछन्. अब समिति भनेको त सेकेन्ड पार्लियामेन्ट हो नि त, त्यहाँको कुराहरू त जनता आम जनताहरूले थाहा पाउनु पर्यो नि त, प्रत्यक्ष देख्न पाउनु पर्यो, सुन्न पाउनु पर्यो। यस्ता अभ्यासहरू चाहिँ भइरहेछ जो चाहिँ हामीलाई बिल्कुल यो हामी ऊ चाहिँ गर्दैनौँ।
0: यसलाई सच्याउनको लागि कांग्रेस लगायत विपक्षी दलहरूले के गर्छन् अब संसद र समितिमा?
1: अब भोलि के गर्छन् भनेर त हजुरलाई भोलि नै थाहा हुन्छ, तर हामीले यसमा अध्ययन गरिरहेछौँ।
0: अनि अब चुनाव तपाईँले जित्दाखेरि एउटा ठूलो समाचार बन्यो कि बासना थापाले दैलेखबाट जित्नुभयो भनेर, कस्तो रह्यो चुनावको अनुभव पनि अलिक सुनाउन तपाईँको?
1: चुनाव
0: यसको आर्थिक बाटोदेखि लिएर खटन पटनको हिसाबले कस्तो हुँदो रहेछ चुनाव चाहिँ?
1: गाह्रो चाहिँ गाह्रै हुँदो रहेछ, किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दाखेरि सहज हुन्छ, यसमा चाहिँ भूगोल ठूलो हुन्छ, सबैलाई समेटेर लिएर जान पनि, सबैलाई मिलाएर लिएर जान पनि, त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रै हुँदो रहेछ। तर एउटा उत्साह थियो गाउँमा, किनभने कर्णाली प्रदेशमा काङ्ग्रेस जस्तो ठूलो पार्टीले एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो, र सबैभन्दा ठूलो उत्साह कहाँनिर थियो भने जहिले पनि हजुरको गठबन्धन भएर अरूलाई टिकट दिने रूपमा 12 वर्ष भइसकेको थियो, रूखमा भोटै हाल्न पाउनु भएको थिएन कंग्रेसहरू। जब गाउँ गाउँमा जाँदाखेरि चाहिँ आमा मेनली आमा बुवाहरू चाहिँ धेरै उत्साहित हुनुहुन्थ्यो, यसपालि त हामीले रूखमा भोट हाल्न पाउँछौ भन्ने जस्तो उत्साह चाहिँ त्यहाँ थियो।
0: आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउँदा कांग्रेस समर्थक,
1: कांग्रेस समर्थनले रूखमै भोट हाल्न पाइन्छ, आफ्नै पार्टीको रूखमा हाल्न पाउँछन् भन्ने एउटा खुसी चाहिँ त्यहाँ थियो, त्यसले पनि एउटा केही प्लस पोइन्ट चाहिँ मलाई भयो। गाउँमा गइराख्दाखेरि त्यहाँ बुवा मम्मीहरूले अनि ओहो हाम्रो अब भर्खरको यङ जेनेरेसन पनि छ, छोरी मान्छे मेन त मलाई महिला दिदीबहिनीहरूको धेरै सपोर्ट भयो, छोरी मान्छे पनि त्यो ठाउँमा गएर टिकट ल्याउन सक्दो रहेछ है कंग्रेस पार्टीबाट भन्ने एउटा उहाँमा क्युरियोसिटी के त्यो थियो, जसले गर्दाखेरि अनि उहाँहरूले भन्नुहुन्थ्यो मलाई तपाईँ चुनाव जितेर आएपछि हामीलाई नबिर्सिनु होला, हाम्रो ठाउँमा विकासहरूको योजनाहरू ल्याउनु होला, तपाईँले हामीलाई सानो सानो कुराहरूमा हेर्दै पनि पुग्छ भन्ने जस्ता उत्साह चाहिँ थियो।
0: चुनावको बेलामा सांसदले विकास निर्माणको कुरा अलिक बढी गर्नुपरिरहेको छ, सिद्धान्त त त्यो होइन फेरि, तपाईँले चाहिँ कतिको विकास निर्माण दिन्छु भन्नुभएको छ? तपाईँले कानून बनाउँछु भन्नुभयो भने त सायद भोट फेरि नपाउनु।
1: होइन, मैले त्यो चाहिँ भन्दै गएँ, किनभने योभन्दा अगाडिकोहरूले चाहिँ झुटो आश्वासन धेरै दिनुभएको चाहिँ मैले त्यहाँ पाएँ म, किनभने मैले कुनै गाउँ गाउँमा हिँड्दाखेरि कुनै ठुलो आमसभा गरेन, म हरेकको घर घरमा टोल टोलमा छिरेर मैले योचोटिको चुनाव सम्पन्न गरेँ, छिट्दै गर्दाखेरि उहाँहरूले भने जस्तो मलाई भनौँ मलाई हामीलाई सानो सानो कामलाई मैले सबैलाई नै म झुटो बोल्दिनँ हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो होइन, यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ।
0: अहिले चाहिँ कतिको पुलप्लेसाको कतिको फोन आइरहेछ त?
1: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर, मैले हरेक गाउँ गाउँ डुली राख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु, त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनि त्यसपछि सङ्घ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ, एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौँ कि।
0: अहिले संसद सँगसँगै सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा, तपाईँले योजनाहरू लगेर बुझाउने यो चाहिँ पारदिनु पर्यो भन्ने?
1: यस्तो पारदिनु पर्यो भन्ने परेन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु होइन बुझाएको छु, सम्भवत दैलेखलाई हेरिराख्दाखेरि मैले दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु, जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो,
0: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो?
1: मैले उठाएन, मैले भाषणमा
0: पेट्रोलियमको कुरै गर्नु भएन,
1: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ, मैले यसलाई
0: अहिले चाहिँ सरकारले प्राथमिकता दिन्छु
1: भनेर छ, मैले आउने बित्तिकै प्रधानमन्त्री नियुक्ति भएको, प्रधानमन्त्री नियुक्ति भएर प्रधानमन्त्रीसँगको हाम्रो हजुरले सुन्नु भयो होला एक दिन जुन सम्वाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ,
0: सुनाउनु पनि भयो,
1: सुनाउन कुरा चाहिँ सुनाएँ, लगेर मैले उहाँको सचिवालय मेरो बुझाएर यसलाई चाहिँ विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर, दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला, अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम शुरू भइराख्दाखेरि हजुरको मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो कुनै त उनी पाटहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष दर्शी छु. सबैभन्दा पहिला त्यो बाटो नभनेको किन त उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन होइन. त्यो बाटो सबैभन्दा दैलेख सुर्खेतको बाटो चाहिँ सुर्खेत दैलेख सदरमुकासम्मको बाटो ठुलो बनाउनु पनि छ. त्यो त्यसैमा जोडिँदै आउँछ हजुरको. तर त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त. भनेरै म यो बाटो बनाइदिन्छु भनेर नभन्ने त छैन नि. ध्यान आकर्षण त गराएको छु धेरै चिजहरूमा. म योचोटि विश्वस्त छु आउँछ भनेर, किनभने मैले उहाँहरूलाई राम्रोसँग गरेर सम्झाएको छु. मैले राम्रोसँग गर पूर्वाधारमा पनि गएर मन्त्रीज्यूहरूलाई गएर राम्रोसँग भनेको छु, यो यस्तो यस्तो छ, यस्तो यस्तो छ, हजुरहरूले यसलाई विशेष ध्यान दिनुपर्छ. आखिर मेरो जिल्लामा जान त बजेट जान्छ नै, अब केमा चाहिँ जान्छ भन्नेसँग मात्रै हो.
0: विगतको कस्तो हामीले अनुभव अथवा हामीले सुनेको कस्तो भने, जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो. प्रधानमन्त्रीदेखि मन्त्री भएको अझ त्यसमा सांसदसम्म भएको ठाउँमा बजेट गयो भन्ने कुरा, अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति, अहिलेको राजनीति?
1: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ. अब कसरी गभर्नरले कसरी हेर्छ त्यसपछि, यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु.
0: तपाईँसँग प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अथवा अरू सरकारवालाले के भनिराखेका छन् त यो चुनावको तपाईँको प्रतिबद्धता र अहिले यो बजेटको तयारी गर्दै?
1: उहाँहरूसँग हाम्रो कम्युनिकेसनै छैन. उहाँहरूले हामीलाई सांसदहरूलाई बोलाएर कम्युनिकेसन नै गर्नुभएको छ.
0: मन्त्रालयको तर्फबाट
1: छैन.
0: प्रधानमन्त्रीले बोल्नु पनि भयो कि सुन्नु मात्रै भयो त्यतिखेर पनि?
1: त्यति बेलामा पनि सुन्नु मात्रै भयो. हामीले त्यति बेलामा त कर्णालीको सबै बोलाउनु भयो. हामीले समस्त कर्णालीको कुराहरू राख्यौँ, आफ्नो आफ्नो क्षेत्रको केही जोड्दै, तर समस्त किन कर्णालीको माननीयहरूलाई बोलाउनु भएको हो. हामी त समग्र कर्णालीको राख्यौँ, अनि आफ्नो क्षेत्रको चाहिँ अब कर्णालीभित्रै पर्ने त्यो पेट्रोलियमको राख्यौँ हामीले त्यति बेलामा.
0: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पूरा गर्नु?
1: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु. मैले दिन्छु गर्छु भन्दा
0: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ?
1: मैले गर्नु छ, त्यहाँ धेरै गर्नु छ. मेरो हस्पिटलहरू अस्तव्यस्त छ, त्यसलाई त्यो पूर्णता दिनु छ हजुरको होइन. त्यसपछि आएर यो रुबेडियादेखि नक्चेनाङ्लासम्मको बाटोहरूलाई पूर्णता दिनु छ, जो सुरु भइसकेको छ. त्यहाँ हजुरको शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ होइन. हजुरको त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ. मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोजे. मैले यहाँ संघबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्. त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ. धेरै चिजहरू छ दैलेखमा,
0: जस्तो विभिन्न विकृति विसङ्गतिहरूको अन्त्यको लागि पनि अथवा हानिकारक प्रथा परम्पराहरूको पनि त्यस्तो केही छ. महिला दिदीबहिनीहरूलाई विशेष उहाँहरूलाई न्याय होस् भन्नको लागि
1: त्यहाँ महिला दिदीबहिनीहरू त एकदमै पिछडिएको छ, त्यसमा त दुई मत नै छैन. त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ. गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ, त्यहाँ अब अलिकति मेन चाहिँ हामीलाई शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको. धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एजमै बिहा गर्ने जुन छ, त्यसले पनि हाम्रो यो एकदमै ठुलो ऊ निम्ताइरहेछ होइन. जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ, र शिक्षाको कमी नै हो त्यो पनि फेरि. अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौ भनेर सरकारसँग एउटा नीति बनाएर त्यहाँ अगाडि बढ्नपर्छ. प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ, उहाँले गर्नुभएको छैन भन्नु हुँदैन. प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो आईएनजी एनजीओहरूले चाहिँ गरिरहनु भएको छ, यसमा धेरै काम गर्नुभएको छ होइन.
0: स्वास्थ्यको क्षेत्रमा चाहिँ कस्तो छ?
1: स्वास्थ्यमा पनि
0: पहिले त अब झाडा पखालाको कारण कति धेरै जनजनको क्षति
1: त्यहाँ चाहिँ अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमीले हो या अरू केले हो. त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा पखाला भन्दा नि अहिले चाहिँ महिला दिदीबहिनीहरूको मेन चाहिँ युट्रस कोलाप्स जुन छ, यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले.
0: त्यसमा के गर्नुहुन्छ तपाईँबाट के अपेक्षा गर्नु?
1: अब यस्तो छ, यो चाहिँ अब
0: घरको
1: हजुर, अब अलिकति जुन यो हाम्रो हस्पिटल है, जुन जिल्ला हस्पिटल ठुलो भनौँ, अब अहिलेको लागि भनौँ, जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्तव्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन. हाम्रो भवनै अलपत्र छ, त्यो भवन बनिरहेको छैन. यो सबै छिटोभन्दा छिटो सुरु भयो भने चाहिँ, त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर होइन, यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने
0: अब त्यो सबै काम गर्नको लागि एउटा सांसदको रूपमा तपाईँ एक्लै हिँडेर त फेरि त्यो फेरि सम्भव नहोला सरकारवालाको त्यो समन्वय अथवा सहकार्य कतिको तपाईँले सोचे जस्तै पाइराख्नु भएको छ कि गाह्रो रहेछ
1: हजुर यस्तो छ अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको ऊ पनि गरिरहेछ हामीले समस्त कर्णालीलाई नै हेरिरहेछौँ अब कर्णाली भन्ना छ दैलेख परिहाल्छ त्यो होइन हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेछौँ अब यो गभर्मेन्टसँग हामीले माग्ने पनि भनिरहेछ सबैजना